शुभ प्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। आज हो शुक्रबार, मई महिनाको 22 तारिक 2026 साल। तदनुसार विक्रम सम्वत 2083 सालको ज्येष्ठ 8 गते, औसक सम्वत 1948 सालको ज्येष्ठ 2 गते। समय अहिले बिहानीको ठिक 6:25 अनि 39 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रभातकालीन प्रसार एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा। आकाशवाणी खरसाङ सुनिरहनु भएका समस्त नजिक अनि टाढाका आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा लगायत प्रसारण सहयोगी रिग्देन अनि प्राविधिक सहयोगी लोपसाङको तर्फबाट पनि हार्दिक अभिनन्दन सहित सप्रेम नमस्कार।

महात्मा गान्धीले भन्नुभएको थियो, तपाईँ संसारमा जुन परिवर्तन देख्न चाहनुहुन्छ त्यो परिवर्तन पहिले आफै भन्नुहोस्। यही प्रेरणादायी विचारसँगै आजको शुक्रबारको बिहानी हामी उपस्थित भइसकेका छौँ हाम्रो अधिवेशनको थालनी गर्न भनी हाम्रो विशेष साप्ताहिक कार्यक्रम गान्धी कथा लिएर। सम्पूर्ण श्रोताहरूमा फेरि पनि हार्दिक शुभ प्रभात, नमस्कार।

मानिसले आफ्नो अधिकारको निम्ति भरपूर कष्ट सहेर पनि आफ्नो अधिकारमा फतेह हासिल गर्नु सक्नुपर्छ। यो भनाई हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोतावृन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेल तामाङको न्यानो अभिवादन अनि शुभ प्रभात।

श्रोताबृन्द, मानव अधिकार र कर्तव्यलाई समाजमा उसको इज्जत र प्रतिष्ठाको लागि जिम्मेवार मानिन्छ। यिनै अधिकार र कर्तव्यलाई स्मरण गर्दै विभिन्न समाज सुधारकहरूले मानव अधिकारको रक्षामा आफ्नो तन, मन र धनको त्याग गरेर विश्व नेतृत्वमा विशेष जोड दिए, जसमा महात्मा गान्धी एक थिए। मानव अधिकारको निम्ति यो लडाईलाई दक्षिण अफ्रिकामा रेलमा यात्रा गर्दा मासु र रगतको सामान्य देखिने मानिसहरूले सुरु गरेका थिए औ यो लडाई अन्तिम साससम्म जारी रह्यो। पछि त्यही व्यक्ति जनताको चेतना बनेर महात्मा गान्धीको नामले प्रसिद्ध भए।

गान्धीजीको मन्त्र थियो, कुनै पनि काम गर्दा समाजको सबैभन्दा गरिब र निम्न वा कमजोर व्यक्तिलाई के फाइदा पुग्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। यो उनको अर्थतन्त्रको मन्त्र पनि थियो। महात्मा गान्धी आर्थिक विकासको लक्ष्य मानिसलाई खुसी बनाउने हुनुपर्छ भन्ने विश्वास राख्थे। भौतिक विकासलाई प्रगतिको आधारभूत मापदण्ड मानिने समृद्धिको आधुनिक सोचमा उनी विश्वास गर्दैनथे। उनी बहुजन सुखया, बहुजन हिताया अनि सर्वोदय अर्थात् सबैको उत्थान सिद्धान्तमा विश्वास राख्दथे।

गान्धीजी बिना मानव अधिकारको अवधारणा अधुरो छ, किनभने मानव अधिकारको सांस्कृतिक र वैचारिक पृष्ठभूमि गान्धीजीको सबै दर्शनमा आधारित छ। अहिंसाका पुजारी गान्धीजीले जहाँबाट विश्वले व्यक्तिको मानव अधिकारका लागि दिशा प्राप्त गर्यो, ती सबै विचारहरू बीच समन्वय स्थापित गर्यो।

श्रोताबिन्द, एक अर्काप्रतिको सहयोग, आपसी भ्रातृत्व, आपसी सद्भावना औ सबै धर्मबीच समानताको तत्व विश्वका सबै प्राणीमा विद्यमान छ। गान्धीजीको आन्तरिक ध्यान र दैनिक दिनचर्यामा पनि मानव अधिकारको स्पष्ट झलक देखिन्छ। मेरो कारणले कसैको व्यक्तिगत वा सामूहिक अधिकार हनन नहोस् भन्ने गान्धीजीले सोच्दथे। उनी कर्ममा आधारित संसारको संरचना हेर्न चाहन्थे। हिन्दू, मुस्लिम, क्रिश्चियन, सिख सबैको रगतको रङ एउटै हुन्छ भन्थे। उनी भन्थे, जसरी कफनको रङ र हवनको धुवामा फरक हुँदैन, त्यसै गरी रगतको रङमा पनि फरक हुँदैन। मानवता एउटै हो।

श्रोताबिन्द, गान्धीजीको विश्वास थियो कि मानिसहरूमा छुवाछुत फैलाउनु भनेको सत्यका सिद्धान्तहरूलाई अस्वीकार गर्नु हो, जसले भारतीय जनताको गर्वलाई तोड्न सक्छ। छुवाछुत जस्ता कुप्रथा समाजको उपहार हो, जसले मानवीय आचार संहिताको घोर उल्लङ्घन गर्छ। थप रूपमा, गान्धीजीले आफ्नो राजनीतिक जीवनभर छुवाछुत विरुद्ध व्यापक रूपमा लडे।

प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथा, जसमा हजुरहरूले गान्धीजीमाथि एक चिन्तन सुन्नुभयो, साथैकै राम भजन अनि अन्य भजनहरूको पनि आनन्द लिनुभयो। आजको यस गान्धी कथा कार्यक्रमबाट यो सञ्चालक नामगेल तामाङलाई पनि बिदा दिनुहोस् अनि हजुरहरू जहाँ पनि हुनुहुन्छ स्वस्थ रहनुहोस्, आफ्नो शरीरको पुरा याद

त्यही तीन झेल प्रस्तुत थियो साप्ताहिक गान्धी कथा कार्यक्रम र अघिल्लो क्रममा अब समय भइरहेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी श्रोताहरूलाई सुनाउने प्रथम संस्कृत औ त्यसपछि हिन्दीमा समाचार।

समाचार प्रसारणपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। अब शुभ प्रभात कार्यक्रममा बिहानी सूचनामा डल्ले खोर्सानीको खेतीबारे केही जानकारी दिइरहेका छौं। बिहानी सूचनामा डल्ले खोर्सानीको खेती विशेष गरेर दार्जीलिङ जिल्ला, सिक्किम राज्य एवं उत्तर पूर्वीय पहाड़ी राज्यहरूमा गरिन्छ। यसको खेतीबाट कृषकहरूले राम्रो आय आर्जन गर्न सक्छन्। जलवायु र माटो डल्ले खोर्सानीको खेती फरवरीदेखि सितम्बर महिनासम्म गरिन्छ। यसको निम्ति दिउँसोको तापमान 26 डिग्री सेल्सियसदेखि 28 डिग्री सेल्सियस अनि रातिको तापमान 16 डिग्री सेल्सियसदेखि 18 डिग्री सेल्सियस हुनपर्छ। माटो हल्का फुलफुराउँदो, पानी नजमिने हुनपर्छ। माटोको पिएच 5.5 देखि 6.8 हुनपर्छ। माटोको जाँच गरेर विशेषज्ञहरूको मतअनुसार चुना वा डोलोमाइट प्रयोग गर्नुपर्छ। बियाँड डल्ले खोर्सानीको बियाँड दिसम्बरको अन्तिम सातादेखि लिएर फरवरी महिनासम्म राखिन्छ। बिउ छनौट गर्दा

लामा बोटको निगरानी गर्नुपर्छ। बोट स्वस्थ र कुनै संक्रामक रोग लागेको हुनु हुँदैन। बियाड सिसा घरभित्र राख्न सके असल हुन्छ। बियाड राख्दा प्रशस्त मात्रामा गाईको पाकेको मल माटोमा मिसाएर बियाड बनाउनुपर्छ। बियाडलाई फार्मलिनको 40% घोल बनाएर राम्ररी भिजाउनुपर्छ र बोरा वा सोत्तरले छोपिदिनुपर्छ। बिजनको मात्रा 100 देखि 125 ग्राम प्रति एकर, बिउ छर्ने दूरी 1 लहरदेखि अर्को लहर 5 देखि 10 सेन्टिमिटरको गहिराई र 2 सेन्टिमिटरको हुनपर्छ। त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो डल्ले खोर्सानीको खेती सम्बन्धी केही जानकारी।

त श्रोताहरू प्रमोद छेत्री अनि माया देवी प्रधानको स्वरमा आधुनिक गीतहरू सुनाइसकेपछि समय पनि 7:15 अनि 4 सेकेन्ड भइसकेको छ।

तिन्जेलश्रोताहरूले सुन्दै हुनुहुन्थ्यो केही भक्ति गीतहरू। यो कार्यक्रमको पहिलो भक्ति गीत सुन्दै हुनुहुन्थ्यो जगदीश शर्मा औ साथीहरूबाट पुष्पलता आचार्यको शब्द अनि जीवन अधिकारीको संगीतमा भने अन्तिम भजन श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो भावना थापाको आवाजमा जीवन अधिकारीको शब्द अनि संगीतमा।

0: र श्रोताहरू, अब अघिल्लो क्रममा समय भइरहेको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा समाचार, प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइटसित वार्ता गर्नुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, आज उत्पादकता केवल दक्षतासम्म सीमित छैन, तर यसमा बलियो नवाचार अनि समावेशी विकास पनि सामेल छ। कलकत्ता उच्च न्यायालयले आर्जिकर मेडिकल कलेज अनि अस्पतालमा भएको दुष्कर्म हत्या मामिलाको जाँचका लागि एक विशेष जाँच दल एसआइटीको गठन गरेको छ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो ले भन्नुभयो, अमेरिका भारतको आवश्यकता अनुसार ऊर्जा बेच्न तयार छ। अनि आइपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई 89 रनले पराजित गरेको छ। यस हारको साथ चेन्नई टुर्नामेन्टबाट बाहिरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडाइलसित वार्ता गर्नुहुनेछ। राष्ट्रपति क्रिस्टोडाइलस हिजो नयाँ दिल्ली आइपुग्नु भएको थियो। हवाई अड्डामा केन्द्रीय सडक परिवहन अनि राजमार्ग राज्यमन्त्री अजय टम्टाले उहाँलाई स्वागत गर्नुभयो। राष्ट्रपति क्रिस्टोडाइलसले मुम्बईको भ्रमण गरिसक्नु भएको छ। उहाँसित विदेश मन्त्री डाक्टर कन्स्टान्टिनोस काम्बोस, परिवहन संचार अनि निर्माण मन्त्री एलेक्सिस वाइफेडाइसिस, वरिष्ठ अधिकारी अनि व्यापार जगतका प्रतिनिधिहरूको उच्च स्तरीय प्रतिनिधिमण्डल पनि साथ थिए। राष्ट्रपति बनेपछि यो उहाँको पहिलो भारत भ्रमण हो।
2: प्रधानमंत्री नरेंद्र मोदी और साइप्रस के राष्ट्रपति विभिन्न पारस्परिक हितों के क्षेत्रों में द्विपक्षीय सहयोग को और मजबूत करने के लिए चर्चा करेंगे। इन क्षेत्रों में व्यापार, निवेश, प्रौद्योगिकी, शिक्षा, संस्कृति, आवागमन, रक्षा और सुरक्षा, कृत्रिम बुद्धिमत्ता AI, फिनटेक, नवाचार और अनुसंधान शामिल है। दोनों नेता क्षेत्रीय और वैश्विक महत्व के मुद्दों पर भी विचारों का आदान प्रदान करेंगे, जिसमें बहुपक्षीय मंचों पर सहयोग भी शामिल है। साइप्रस के राष्ट्रपति आज शाम राष्ट्रपति भवन में राष्ट्रपति द्रौपदी मुर्मू से मुलाकात करेंगे। साइप्रस के राष्ट्रपति की यह यात्रा पिछले वर्ष जून में प्रधानमंत्री मोदी की ऐतिहासिक साइप्रस यात्रा के एक वर्ष के भीतर हो रही है। यह दो दशकों से अधिक समय में किसी भारतीय प्रधानमंत्री की साइप्रस की पहली यात्रा थी। दोनों देश अगले वर्ष फरवरी में अपने राजनयिक संबंधों के 65 वर्ष पूरे करेंगे। अनुपम मिश्र, आकाशवाणी समाचार, दिल्ली।
1: वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, आज उत्पादकता केवल दक्षतासम्म सीमित छैन, तर यसमा बलियो नवाचार अनि समावेशी विकास पनि सामेल छ। नयाँ दिल्लीमा एसियाई उत्पादकता संगठन एपीओको 68 शशी निकाय बैठकको उद्घाटन सत्रलाई सम्बोधित गर्दै भन्नुभयो, भारत एपीओको परिवर्तनकारी चरणमा योगदान दिएर गर्वान्वित छ। श्री गोयलले मेक इन इन्डिया, स्टार्टअप इन्डिया, स्किल इन्डिया, पीएलआई योजना अनि पीएम गतिशक्ति जस्ता पहलहरूलाई उत्पादकता आधारित बदलावको उदाहरण बताउनुभयो। हिजोदेखि सुरु भएको यो 3 दिवसीय बैठक एसिया प्रशान्त क्षेत्रमा उत्पादकता बढाउने अनि सतत सामाजिक आर्थिक विकाससित जोडिएका मुद्दाहरूमा केन्द्रित छ। रेलवेको बुनियादी ढाँचा अनि ट्रेन सञ्चालनलाई निशाना बनाएर हालमा भएको घटनाबीच रेल मन्त्रालयले यात्रीहरूसित यात्रा अवधि सतर्क रहने अनि रेलवे परिसरमा कुनै पनि संदिग्ध गतिविधि अथवा व्यक्तिको सूचना हेल्पलाइन नम्बर 139 तुरन्त दिने आग्रह गरेको छ। यो आग्रह हिजो नयाँ दिल्लीको रेल भवनमा रेल मन्त्री अश्विनी वैष्णवको अध्यक्षतामा भएको उच्च स्तरीय सुरक्षा समीक्षा बैठकपछि गरिएको हो। बैठकमा रेल राज्य मन्त्री वी मन्ना अनि रवनीत सिंह बिट्टु सहित रेलवे बोर्डका वरिष्ठ अधिकारी अनि देशभरिका फिल्ड अधिकारीहरू पनि उपस्थित रहेका थिए। मन्त्रालय अनुसार आग लागेका केही घटनाहरू सहित हालमा भएको धेरै घटनाहरूको प्रारम्भिक जाँचमा असामाजिक तत्त्वहरूको संलिप्तातर्फ संकेत प्राप्त भएको छ। रेलवे सुरक्षा बल आरपीएफले यी घटनाहरूको सक्रिय रूपले जाँच गरिरहेको छ। मणिपुर पुलिस प्रमुख राजीव सिंहलाई मन्त्रीमण्डल सचिवालयमा सुरक्षा मामिला सचिव नियुक्त गरिएको छ। कार्मिक मन्त्रालयको एक आदेशमा भनिएको छ, मन्त्रीमण्डलको नियुक्ति समितिले श्री सिंहको मन्त्रीमण्डल सचिवालयमा सुरक्षा सचिवको पदमा नियुक्तिलाई मञ्जुरी दिएको छ। त्रिपुरा क्याडरको 1993 ब्याचका आइपिएस अधिकारी श्री सिंह पहिलो जुन 2023 मणिपुर पुलिस महानिदेशक डिजिपीको रूपमा कार्यरत छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ, अब रहल समाचार। कलकत्ता उच्च न्यायालयले आरजीकर मेडिकल कलेज अनि अस्पतालमा भएको दुष्कर्म हत्या मामिलाको जाँचका लागि एक विशेष जाँच दल एसआइटीको गठन गरेको छ। 3 सदस्यहरूको एसआइटीको नेतृत्व केन्द्रीय अन्वेषण ब्युरो सिबिआईका पूर्व जोन संयुक्त निर्देशकले गर्नेछन्। न्यायालयले एसआइटीलाई 25 जुनसम्म आफ्नो रिपोर्ट प्रस्तुत गर्न भनेको छ। न्यायमूर्ति सम्पा सरकार र न्यायमूर्ति तीर्थकर घोषको खण्डपीठले सिबिआईलाई 9 अगस्त 2024 दिन पीडिताले राति खाएको खानादेखि उनको अन्तिम संस्कारसम्मको घटनालाई फेरि जाँच गर्न निर्देश दिएको छ। अदालतको यो फैसला पीडिताको परिवारले बारम्बार जताएको चिन्ताहरूपछि आएको हो। परिवारले आरोप लगाएको थियो कि प्रमाणहरूसित छेडकानी गरिएको छ अनि तथ्यहरूलाई लुकाइएको छ। 2019 पुलवामा आतंकी हमलामा 40 भन्दा अधिक सीआरपीएफ जवान शहीद भएको थियो। यो हमलाको मुख्य षड्यन्त्रकर्ता मानिएका हम्जा बुरहान हिज पाकिस्तानको कब्जामा रहेको काश्मीर पीओकेमा अज्ञात बन्दुकधारीहरूको गोलीबारीमा मारिएको छ। बुरहान उर्फ अर्जमुन्दन गुल्जा डार उर्फ डाक्टर अल बदर आतंकी समूहका कमान्डर थिए, जसले जम्मू कश्मीरमा धेरै आतंकी घटनाहरूमा संलिप्तताका कारण भारतले अप्रेल 2022 आतंकवादी घोषित गरेको थियो। पुलवामा हमलापछि उनी पीओकेमा एक शिक्षकको रूपमा लुकेर बसेका थिए। पुलिस अनुसार मुजफ्फरबादको गोजरा स्थित एक निजी कलेजका प्रिन्सिपल बुरहानलाई हिज बिहान निशाना बनाइयो। आक्रमणकारीहरूले उनीमाथि नजिकबाट गोली प्रहार गरेको थियो। पुलिसले संवाददाताहरूलाई बताए अनुसार बुरहानको शिरमा 3 गोली लागेको थियो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले भन्नुभयो, अमेरिका भारतको आवश्यकता अनुसार ऊर्जा बेच्न तयार छ। उहाँले यो कुरा होर्मुज जल डमरू मध्य बन्द भएको कारण भारतमा ऊर्जाको बढ्दो मूल्यसित सम्बन्धित एक प्रश्नको उत्तरमा भन्नुभएको हो। विदेश मन्त्रीले स्वेडन अनि भारतको यात्रामा प्रस्थान अवधि पत्रकारसितको बातचितमा यस्तो भन्नुभयो। उहाँले भारतलाई एक महान साझेदार बताउँदै भन्नुभयो, यो यात्रा अवधि उहाँले क्वाड देशहरूका विदेश मन्त्रीहरूलाई भेट्ने अवसर मिल्नेछ।
3: भारत के साथ बहुत कुछ करने को है, वो एक महान सहयोगी और साझेदार है। यह एक महत्वपूर्ण यात्रा है, मुझे लगता है कि हमारे पास बात करने के लिए बहुत कुछ होगा और हम वहाँ क्वाड के साथ भी बैठक करेंगे। विदेश मंत्री के रूप में मेरी पहली बैठक क्वाड के साथ ही हुई थी, इसलिए मैंने शपथ ली, लॉबी में औपचारिकताएं पूरी की और फिर मैं सीधा ऊपर चला गया और वह मेरी पहली बैठक थी। और मुझे खुशी है कि हम अब भारत में यह बैठक कर पा रहे हैं और हम इस साल के अंत में भी एक और बैठक करेंगे।
1: श्री रुबियो 23-26 मईसम्म भारतमा रहनुहुनेछ। यस अवधि उहाँ कोलकाता, आगरा, जयपुर अनि नयाँ दिल्लीको भ्रमण गर्नुहुनेछ। 26 मईमा क्वाडको बैठकमा श्री रुबियो अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङ अनि जापानका विदेश मन्त्री मोतेगी तोस्मिमित्सुले भाग लिने सम्भावना छ। भारत अनि फ्रान्स बीच 8 समुद्री सहयोग संवाद हिजो पेरिसमा आयोजित गरियो। बैठकको सह अध्यक्षता भारतका राष्ट्रिय सुरक्षा परिषद सचिवालयका उपराष्ट्रिय सुरक्षा सल्लाहकार पवन कपूर तथा फ्रान्सका वरिष्ठ अधिकारीले गरे। बैठकमा समुद्री डकैती, समुद्री आतंकवाद, मादक पदार्थहरूको तस्करी अनि अवैध माछा पक्रिने जस्ता गैर कानूनी समुद्री गतिविधिहरूसित जुझ्नका लागि सहयोग बढाउनमा चर्चा भएको थियो। उत्तर प्रदेशमा भीषण गर्मीले स्थिति लगातार गम्भीर बनिरहेको छ। लगातार 5 दिन बान्दा देशको सबैभन्दा गर्मी जिल्ला रह्यो, जहाँ हिज अधिकतम तापमान 47.6 डिग्री सेल्सियस दर्ता गरियो। त्यहीँ बुन्देलखण्डको अधिकतम क्षेत्रमा तापमान 45 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। मौसम विभागले राज्यका कयौं क्षेत्रमा भीषण लूको चेतावनी जारी गरेको छ। आइपिएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई 89 रनले पराजित गरेको छ। यस हारको साथ चेन्नई टुर्नामेन्टबाट बाहिरिएको छ। गुजरात टाइटन्सको 230 रनको लक्ष्यको जवाफमा चेन्नई सुपर किङ्सको टिम 13 ओभर अनि 4 बलमा केवल 140 रनमा अल आउट भएका थिए। मोहम्मद सिराजलाई प्लेयर अफ द म्याच घोषित गर्यो। प्रतियोगितामा आज सनराइजर्स हैदराबादको सामना रोयल च्यालेन्जर्स बेङ्गलोरसित हुनेछ। यो समाचार युट्युबमा @AINewsKarsing मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइटसित वार्ता गर्नुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, आज उत्पादकता केवल दक्षतासम्म सीमित छैन तर यसमा बलियो नवाचार अनि समावेशी विकास पनि सामेल छ। कलकत्ता उच्च न्यायालयले आरजीकर मेडिकल कलेज अनि अस्पतालमा भएको दुष्कर्म हत्या मामिलाको जाँचका लागि एक विशेष जाँच दल एसआइटीको गठन गरेको छ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले भन्नुभयो, अमेरिका भारतको आवश्यकता अनुसार ऊर्जा बेच्न तयार छ। अनि आइपिएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई 89 रनले पराजित गरेको छ। यस हारको साथ चेन्नई टुर्नामेन्टबाट बाहिरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

समाचार प्रसारणपछि हामी पुनः उपस्थित भइसकेका छौं संगीत प्रवाह कार्यक्रममा आधुनिक गीतहरू सुनाउन। भनिन्छ श्रोता, मृत्युका लागि हजारौं बाटोहरू होलान्, तर जन्म लिनका निम्ति संसारमै एउटै बाटो छ, त्यो हो आमा। आमाको कोखबाट जन्म पाएपछि मात्र हामीले यो सुन्दर जीवन देख्न पाउँछौं। त ती समस्त आमाहरूलाई समर्पित छ संगीत प्रवाह कार्यक्रमको यो पहिलो साङ्गीतिक कोशेली। अनुपमा प्रधानको आवाजमा, शान्ति ठटालको संगीत अनि मेनुका प्रधानको शब्दहरूमा।

एफएम 101.5 मेगा हर्जको ध्वनि तरङ्गमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ संगीत प्रवाह कार्यक्रममा आधुनिक गीतहरूको प्रस्तुतिलाई। गीत संगीत सुन्दा मात्र पनि हाम्रो मनमा अनेकौं अनुभूतिहरूले जन्म लिन्छ। कहिले हामी खुसी हुन्छौं, कहिले कुनै गीतले हाम्रो पुराना ताजा सम्झनाहरू ताजा बनाइदिन्छ त कहिलेकाहीँ हामी भावनामा बगेर आफैलाई पनि बिर्सने गर्छौं। सायद संगीतको शक्ति भनेको यही नै हो कि यसले हाम्रो मनलाई छुन सक्छ, हाम्रो मुड पनि परिवर्तन गर्न सक्छ। त यस्तै यस्तै अनुभूति रहेको अब यो अर्को गीत स्वीकार्नुहोला। रोना छेत्री अनि प्रकृति गिरीको युगल आवाजमा, शान्ति ठटालको संगीत अनि मेनुका प्रधानकै शब्दहरूमा।

संगीतसित हाम्रो सम्बन्ध आजको मात्र होइन श्रोता, यो त हाम्रो परम्परा, संस्कृति, हाम्रो जीवनशैलीसँगै जोडिएको अति नै पुरानो सम्बन्ध हो। चाहे त्यो लोकगीत होस्, चाहे त्यो भजन होस्, अथवा चाहे त्यो आधुनिक गीतहरू नै किन नहोस्, संगीत सधैँ हाम्रो जीवनको एक अभिन्न हिस्सा रहँदै आएको हो। त यसै बनाएको साथमा अब बज्ने गीत प्रस्तुत गर्न लागिरहेकी छु हिरा रसाइलीको स्वरमा, शान्ति ठटालकै संगीत अनि मेनुका प्रधानकै शब्दहरूमा।

इटालीको राजधानी होटलमा उहाँको स्वागतका लागि ठूलो संख्यामा भारतीय समुदायका मानिसहरू भेला भएका थिए, जहाँ उहाँको स्वागत गर्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो। प्रधानमन्त्री मोदीले भारतीय समुदायका सदस्यहरूसित कुराकानी गर्नुभयो र कार्यक्रम स्थलमा भेला भएका समर्थकहरूको शुभकामनालाई स्वीकार गर्नुभयो। बातचितको क्रममा प्रधानमन्त्रीले एक बालकको अटोग्राफमा हस्ताक्षर पनि गर्नुभयो अनि बालकलाई पोर्ट्रेट उपहार दिनुभयो। भ्रमणको दोस्रो दिन प्रधानमन्त्री मोदीले प्रधानमन्त्री मेलोनीसित प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। छलफल सामुद्रिक सुरक्षा र बलियो कनेक्टिभिटीमा केन्द्रित थियो। इटलीले भारतलाई सम्पूर्ण भूमध्य सागरीय क्षेत्रमा पहुँच प्रदान गर्दछ। यो आपूर्ति श्रृङ्खला र रक्षा साझेदारीको दृष्टिले महत्त्वपूर्ण छ। दुवै नेताहरूले दुवै राष्ट्रको आर्थिक गतिशीलतालाई संयोजनका लागि आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याए। उनीहरूले वर्ष 2029 द्विपक्षीय व्यापार 20 अरब युरो पार गर्ने विश्वास व्यक्त गरे। दुवै नेताहरू सहमत भए कि भारत मध्यपूर्वीय युरोप आर्थिक करिडोरले आधुनिक यातायात र पूर्वाधार डिजिटल नेटवर्क ऊर्जा प्रणाली र

0: दुवै नेताहरू सहमत भए कि भारत मध्यपूर्वीय युरोप आर्थिक करिडोरले आधुनिक यातायात र प्रतिनिधित्व गर्दछ र भारत र इटली पनि यस दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्न अन्य साझेदारहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छन्। सेप्टेम्बर 2023 दिल्लीमा G20 शिखर सम्मेलनको छेउछाउमा IMEC घोषणा गरिएको थियो। उनीहरूले भने कि दुई देशहरूले इटलीको डिजाइन र विनिर्माण उत्कृष्टता र भारतको द्रुत आर्थिक विकास, इन्जिनियरिङ प्रतिभा, स्किल, इनोभेसन र इकोसिस्टम र उद्यमशीलताको शक्तिको बीचमा एक बलियो तालमेल निर्माण गर्ने लक्ष्य राखेका छन्, जसमा 100 भन्दा बढी युनिकर्न र लगभग 2 लाख स्टार्टअपहरू समावेश छन्।
1: श्रोताहरू, अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट सम्प्रसारण गरी प्रथम हिन्दी औ त्यसपछि अङ्ग्रेजी समाचार सुनाउने समाचार प्रसारणपछि 8:30 कथा सफलताको आजको अङ्क लिएर हामी पुनः श्रोताहरूको सेवामा उपस्थित रहने नै छौँ। सुन्दै गर्नुहोला आकाशवाणीको यो बिहानी प्रसारणलाई FM 103.5 MHz को ध्वनि तरङ्गमा।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणीको बिहानी प्रसारण सेवामा फेरि पनि हाम्रा श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौं।

कोखरो हल्लाउने हातले विश्वलाई हल्लाउन सक्छ। जुन हातले शिशुको पालना गर्छ त्यो हातले संसारमा शासन पनि गर्न सक्छ। यो विश्व प्रसिद्ध भनाई विलियम रोज वालेस नामक अमेरिकी कविको हो। उनले यो कविता 1865 आफ्नो कविता द ह्यान्ड द्याट रक्स द क्रैडल इज द ह्यान्ड द्याट रुल्स द वर्ल्ड मा प्रयोग गर्नुभएको थियो। यो भनाईले आमा वा महिलाहरूको भूमिकालाई सम्मान दिन्छ। जसरी एउटी आमाले शिशुको पालन पोषण गर्छिन् र त्यही शिशु पछि गएर वैज्ञानिक, कलाकार, राजा, महाराजा तथा खिलाडीहरू बन्न सक्छन्, समाज निर्माणको मूल शक्ति महिलाकै हातमा छ। यदि यो भनाई कसैसँग ठिक्क मिल्न जान्छ भने ती हुन् धरतीको गर्भभित्र विज्ञान खोज्ने एक मिसाल प्रोफेसर डाक्टर माधवी लतासित। नमस्कार, म इशारा। आजको यो प्रेरणादायी कथा सफलताको अङ्कमा यहाँहरू सम्पूर्णलाई स्वागत जनाउँछु। आजको अङ्कमा हामी तपाईँहरूलाई चिनाउन गइरहेका छौँ एक यस्ती वैज्ञानिकलाई जसले धरतीको गर्भभित्र लुकेका रहस्यहरू खुल्न विश्वकै अग्लो रेलवे ब्रिजको जग्ग बनाइदिन् र प्रविधिमा नारीको उपस्थिति दरिलो पार्न आफ्नो जीवन समर्पण गर्दै 17 वर्षसम्मको लामो समय खर्चिन्। आजको कथा सफलताको अङ्क समर्पित छ प्रोफेसर डाक्टर माधवी लतालाई। डाक्टर माधवी लता भारतको एउटा सामान्य मध्यम वर्गीय परिवारमा जन्मेकी। बाल्यकालदेखि नै उनको रुचि भूगोल, गणित र माटो अनि पृथ्वीको संरचना प्रति गहिरो थियो। धेरै चोटि कठोर सामाजिक धारणा र चुनौती बीच पनि उनले विज्ञानमा करियर बनाउने सपनाहरू देखिन्। त्यो समय जहाँ महिलाहरूलाई इन्जिनियरिङको क्षेत्र अप्ठ्यारो ठानिन्थ्यो, तर माधवी लताको आत्मबल दृढ थियो। उनले सिभिल इन्जिनियरिङमा स्नातक अनि जियोटेक्निकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि IIT मद्रासबाट PhD गर्नुभयो। त्यहीबाट सुरु भयो विज्ञान र अनुसन्धानको ऐतिहासिक यात्रा। तर यो यात्रा त्यति सजिलो पनि थिएन। उनले धेरै सङ्घर्षहरू गर्नु पर्यो। एक महिला वैज्ञानिकको रूपमा पुरुष प्रधान क्षेत्रको दायरामा आफूलाई प्रमाणित गर्न अनेकौं कठिनाईहरूको सामना पनि गर्नु परेको थियो। उच्च हिमाली क्षेत्रको कठोर वातावरण, चट्टानी भूगोल, भूकम्पीय जोखिमयुक्त क्षेत्रहरूमा काम गर्नु सामान्य कुरा थिएन। डाक्टर माधवीले हरेक चुनौतीहरूलाई स्वीकार गर्दै आफ्नो अनुसन्धानलाई निरन्तरता दिइरहे, जसको जल्दो बल्दो उदाहरण हो चेनाब रेलवे ब्रिजको सफलताको गहिरो जग। उनले चेनाब रेलवे ब्रिज परियोजनामा जियोटेक्निकल अर्थात् भूतकनिकीको क्षेत्रमा नेतृत्व गरेकी थिइन्। यो पुल जम्मू काश्मीरको चेनाब नदीमाथि बनाइएको छ र विश्वकै सबैभन्दा अग्लो रेलवे पुल हो। त्यहाँको माटो परीक्षण, सोयल मेकानिक्स, चट्टानको स्थायित्व, स्लोप स्टेबिलिटी एनालाइसिस, फाउन्डेसन डिजाइन, यी सबै कामहरू डाक्टर माधवी लताको निर्देशन र निगरानीमा भएको थियो। यस पुलले भारतको इन्जिनियरिङको इतिहासलाई एउटा नयाँ उचाइ दिएको छ र यो सम्भव भयो विज्ञान प्रति साथै आफ्नो काम प्रति निष्ठा र समर्पित त्यस्ता विशेषज्ञहरूको कारणले गर्दा। डाक्टर माधवीले 80 भन्दा बढी वैज्ञानिक लेखहरू प्रकाशित गरिसकेकी छिन्। धेरै अन्तर्राष्ट्रिय जर्नलहरूमा उहाँका अनुसन्धानहरू प्रकाशित पनि भइसकेको छ।

डाक्टर माधवी जस्ता नारी वैज्ञानिकहरूका योगदानले प्रत्यक्ष यो दर्शाउँछ यी विज्ञान प्रविधि र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्न सक्छन् महिलाहरू। इन्डियन जियोटेक्निकल सोसाइटी अर्थात् भारतीय भू तकनिकी संस्थाका सदस्य डाक्टर माधवी लताका अनुसन्धानहरू अर्थक्वेक रेजिस्टेन्ट डिजाइन अर्थात् भूकम्परोधी ल्यान्डस्लाइड मिटिगेसन भूस्खलन शमन अनि सस्टेनेबल कन्स्ट्रक्सन टिकाउ निर्माण जस्ता महत्वपूर्ण क्षेत्रहरूसित सम्बन्धित छ। राष्ट्रिय स्तरका विविध प्राविधिक समितिहरूमा समेत उनको ठूलो योगदान रहेको छ। नदीमाथि चट्टानहरू बीच हिमाली चुनौतीहरूलाई चुनौती दिँदै पुलको निर्माण कार्यदेखि लिएर माटो परीक्षण र संरचना टिकाउ बनाउने निर्णय डाक्टर माधवी लताको योगदान गहिरो र अमूल्य रहेको छ। धेरै पटक त डाक्टर माधवी लतालाई महिला भएर त्यस्तो कठोर क्षेत्रमा किन जाने भन्ने प्रश्नहरू पनि तिर्सिएकै हो, तर उनी भन्थिन् धरती सबैकी आमा हुन्। धरती आमालाई बुझ्न चाहने मन लिङ्गले होइन लगनले चिनिन्छ। उहाँले जहिले पनि युवा वैज्ञानिकहरूलाई प्रेरणा निर्देशन र शिक्षा प्रदान गर्दै आउनु भएको छ। डाक्टर माधवी लता आजको पुस्ताकी युवतीहरूका लागि एक ज्वलन्त उदाहरण र मिसाल हुनुहुन्छ। उहाँको जीवनले हामीलाई सिकाउँछ सङ्घर्ष गर्नुहोस्, अघि बढ्नुहोस्, विज्ञानमा पनि महिला शक्ति अब अडानमा छ। चेनाब रेलवे ब्रिजको लम्बाई करिब 1,315 मिटर छ। यो भारतको उधमपुर श्रीनगर बारामुला रेलमार्ग परियोजना USBRL अन्तर्गत बनाइएको हो। यसको मुख्य विशेषता यो विश्वकै सबैभन्दा अग्लो रेलवे पुल हो। यसको उचाइ 359 मिटर 1,178 फिट छ, जुन एफिल टावर भन्दा पनि अग्लो हो। पुल निर्माण कार्य कोंकण रेलवे कर्पोरेशन एफकन्स इन्फ्रास्ट्रक्चर र DRDO को सहयोगमा भएको हो। यो एक आर्क ब्रिज अर्थात् कमानी शैलीको ब्रिज हो, जुन अत्यन्तै बलियो र मौसम प्रतिरोधी छ। 8.5 रेक्टर स्केलको भूकम्प र 260 किलोमिटर प्रति घण्टा वेगको हावा समेत सहन गर्न सक्ने बनावटबाट निर्माण गरिएको छ यो ब्रिज। यो ब्रिज सन् 2004 सुरु भएको थियो भने कोरोनाको कारण ढिलो भए तापनि 2022-23 निर्माण कार्य सम्पन्न भयो। 17 वर्षको लामो समय निरन्तर लागि पर्नु सामान्य कुरा थिएन। चेनाब रेलवे ब्रिज आजको तारिकमा इन्जिनियरिङको एउटा अद्भुत नमुना हो। यो भारतको आत्मनिर्भरता र पहाडहरूमा सम्भावनाको प्रतीक पनि हो। डाक्टर माधवी लताका 80 अनुसन्धान र लेखहरू प्रकाशित भइसकेको छ, जसमा मुख्य रूपमा भूसंरचनात्मक सुरक्षा र भूस्खलन नियन्त्रण योगदानहरू छन्। आज हामी प्रोफेसर डाक्टर माधवी लतालाई सलाम गर्दै भन्न चाहन्छौ, तपाईँले देखाएको बाटोमा हजारौं नवोदित वैज्ञानिकहरू पाइला चालिरहेका छन्। उहाँले विज्ञानलाई पूजा ठानिन्, धरती पर्ने कलालाई साक्षात्कार बनाइन्। शब्द नै छैन सम्मान व्यक्त गर्न, केवल एक गहिरो नमन। जहाँ माटो छ त्यहाँ जीवन छ, जहाँ जीवन छ त्यहाँ नारीको छाप हुनै पर्छ। प्रोफेसर डाक्टर माधवी लता। हवस् त श्रोताहरू, कथा सफलताको आजको अङ्कबाट म इशारा लगायत प्रस्तोता लेखनाथ राईलाई पनि अब बिदा दिनुहोस्। नमस्ते।

0: हाँचु हाई किक मोखाराचु आयनी लैला जुड़ाउने लहाना लैला।
1: यसलाई लापरवाही नगर्नु हो। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 97333000090।

समय अहिले बिहानको ठिक 8:45 अनि 3 सेकेन्ड भइसकेको छ। यसको साथै श्रोताहरू, हामी पनि आकाशवाणी खरसाङको बिहानी प्रसारणबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा, साथै हामीलाई हाम्रा श्रोताहरूले दार्जिलिङ एफएम 100.2 मेगा हर्जमा पनि सुन्दै हुनुहुन्छ भने हाम्रो प्रसारणहरू न्युज अन एआइआर मोबाइल एपमा पनि उपलब्ध रहेको छ। अघिल्लो क्रममा अब हामी उपस्थित भइसकेका छौँ आजको सन्दर्भ लिएर। अनि आजको सन्दर्भको विषय रहेको छ भोकल फर लोकल। आजको सन्दर्भमा भोकल फर लोकल विषयमा जानकारी दिँदै फिल्मी गीतहरू सुनाएर श्रोताहरूलाई मनोरञ्जन पनि गराउनेछौ। भोकल फर लोकल अर्थात् स्थानीय उत्पादनहरूको समर्थन र प्रवर्धन, यो अभियानको मुख्य उद्देश्य भनेकै हाम्रै गाउँघर, शहर, पहाड अनि देशभरिका ससाना उद्योग, घरेलु उद्यम, हस्तकला, किसान र स्थानीय व्यवसायहरूलाई प्रोत्साहन दिनु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भर भारत अभियानसँगै भोकल फर लोकलको अवधारणा अगाडि ल्याउनु भएको थियो भने यसको सन्देश स्पष्ट छ। हामीले आफ्नै देशमा बनेका वस्तुहरू प्रयोग गरौं र आफ्नै उद्यमीहरूलाई बलियो बनाऊ। हाम्रो देश विविध संस्कृति, विविध कला, सिप र उत्पादनहरूले भरिपूर्ण छ। दार्जीलिङको चिया, सिक्किमको हस्तकला र अर्ग्यानिक उत्पादन, गाउँघरका अचार, उनी कपडा, बाँसका ससामग्रीहरूदेखि लिएर महिलाहरूले घरमै तयार पार्ने घरेलु सामग्रीहरूसम्मै सबै हाम्रा पहिचानहरू हुन्। जब हामी स्थानीय उत्पादन वा सामानहरू किन्छौँ तब हामीले केवल एउटा सामान मात्र किनिरहेका हुँदैनौँ, हामी कसैको सपना, कसैको मेहनत र कसैको आत्मविश्वासलाई पनि साथ र समर्थन दिइरहेका हुन्छौँ। भोकल फर लोकल अभियानले विशेष गरी युवाहरूलाई उद्यमशीलता बन्न प्रेरणा दिएको छ। अहिले धेरै युवाहरू स्वरोजगारतर्फ आकर्षित भइरहेका छन् भने कसैले अनलाइन व्यवसाय सुरु गरेका छन् त कतिले जैविक खेतीपाती, कसैले हस्तकला र कतिले स्थानीय खाद्य सामग्रीहरूलाई नयाँ बजारसम्म पुर्याउने प्रयास गरिरहेका छन् भने फूलखेतीमा पनि धेरै युवाहरूले राम्रो आय आर्जन गरिरहेका छन्। भोकल फर लोकल अभियानले महिलाहरूलाई पनि आर्थिक रूपमा सशक्त बनाएको छ। स्वयं सहायता समूह, एसएचजी, घरेलु उद्योग र ससाना व्यवसाय मार्फत हजारौं महिला दिदीबहिनीहरू पनि आत्मनिर्भर बन्दै गएका छन्। हामीले आफ्नै उत्पादनलाई माया गर्न सक्यौं भने हाम्रो अर्थतन्त्र अझ बलियो बनेर जानेछ। विदेशी सरसामानप्रति आकर्षित हुनु स्वाभाविकै हो, तर आफ्नै देशको उत्पादनलाई सम्मान गर्नु पनि उत्तिकै खाँचो छ, किनभने स्थानीय उत्पादनको विकाससँगै रोजगारी बढेर जानेछ, सिपको संरक्षण हुनेछ र देशको आर्थिक अवस्था पनि बलियो भएर जानेछ। आउनु श्रोताहरू, हामी सबै मिलेर एउटा सानो संकल्प गरौं, जहाँ सम्भव हुन्छ त्यहाँ स्थानीय उत्पादनहरूलाई प्राथमिकता दियौं। हाम्रो सानो समर्थन साथले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आजको सन्दर्भ, जसमा भोकल फर लोकल विषयमा श्रोताहरूले केही जानकारीहरू पाउनुभयो। त श्रोताहरू, अब लागौ फिल्मी गीततर्फ। कार्यक्रमको यो पहिलो फिल्मी गीत लिएका छौँ आँचेल फिल्मबाट, लता मङ्गेशकरको आवाजमा, मजरूको शब्द अनि राहुल देव बर्मनको सङ्गीतमा।

0: तेतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आँचल अनि जुर्माना फिल्मको गीत लता मङ्गेशकरको सुमधुर स्वरमा। त यसको साथै अब भने समय भइसकेको छ बिहान 9 बजेको समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, बैठकमा जीवनयापनलाई सजिलो बनाउने र व्यापार गर्न सजिलो बनाउने दृष्टिकोणहरू र उत्तम अभ्यासहरूको बारेमा छलफल गरिएको थियो। विकसित भारतको साझा दृष्टिकोणलाई साकार पार्न भविष्य सुधार्ने उपायहरूबारे पनि छलफल गरियो। केन्द्रीय गृहमन्त्री अमित शाहले राजा राममोहन रायको जन्म जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। श्री शाहले भन्नुभयो कि ब्रह्म समाजको स्थापनाको माध्यमबाट राजा राममोहन रायले मानिसहरूलाई सामाजिक अन्धविश्वास, रूढिवाद र असमानता विरुद्ध जागरूक गरेका थिए। गृहमन्त्रीले भन्नुभयो कि राजा राममोहन रायले बङ्गाली भाषालाई नयाँ विचारधाराहरू र बौद्धिक दिशाहरूबाट समृद्ध गर्नुभयो। उहाँले भन्नुभयो कि शिक्षा, सामाजिक सुधार, लोक प्रशासनको क्षेत्रमा राजा राममोहन रायको योगदानले आधुनिक भारतको जगलाई बलियो बनाएको छ। श्री शाहले भन्नुभयो कि राजा राममोहन रायका विचारधाराहरू र आदर्शले राष्ट्र निर्माण तथा सामाजिक जागृतिको मार्गलाई सदैव प्रकाशित गरिरहनेछ। रेल, सूचना प्रविधि तथा सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णव आजदेखि राजस्थानको 2 दिने भ्रमणमा जाँदै हुनुहुन्छ। भ्रमणको क्रममा उहाँले धेरै कार्यक्रमहरूमा भाग लिनेछन् र राज्यलाई धेरै नयाँ रेल सुविधाहरू समर्पित गर्नेछन्। रेल मन्त्रीले बिहान 11 बजे जोधपुर पुग्नुहुनेछ, जहाँ उहाँले विभिन्न रेल सेवाहरूको उद्घाटन गर्नुहुनेछ। जोधपुर रेलवे स्टेशनमा मुख्य कार्यक्रममा उहाँले 20 डिब्बाको जोधपुर दिल्ली क्यान्ट वन्दे भारत एक्सप्रेसलाई हरियो झण्डा देखाउनुहुनेछ। श्री वैष्णवले जैसलमेरसम्म साबरमती जोधपुर सुपरफास्ट एक्सप्रेसको विस्तारको पनि उद्घाटन गर्नुहुनेछ। उहाँले भिडियो कन्फरेन्स मार्फत जैसलमेरमा नवनिर्मित कोच केयर कम्प्लेक्सको उद्घाटन गर्नुहुनेछ। जोधपुरबाट रेलमन्त्री जालोर जानुहुनेछ, जहाँ उहाँले भुज नयाँ दिल्ली रेल सेवाको उद्घाटन गर्नुहुनेछ। यो रेल राज्यभरका धेरै स्टेसनहरू हुँदै जानेछ। पछि उहाँ अमृत भारत स्टेसन योजना अन्तर्गत भइरहेको पुनर्विकास कार्यको समीक्षा गर्न पाली जानुहुनेछ। शनिबार श्री वैष्णव जयपुरमा एक रोजगार मेलामा भाग लिनुहुनेछ, जहाँ केन्द्र सरकारका विभिन्न कार्यालयहरूमा नयाँ भर्ती भएका कर्मचारीहरूलाई नियुक्त पत्र वितरण गरिनेछ। उहाँले इलेक्ट्रोनिक्स र सेमी कन्डक्टर उद्योगका प्रतिनिधिहरूसँग पनि छलफल गर्नेछन्। तमिलनाडुमा जोसेफ विजयको नेतृत्वमा गठित मन्त्रीमण्डलमा आज थप 2 मन्त्रीहरू समावेश हुँदैछन्। विसिकेकेको वानिरा यस्सु र आइयुएमएलएको एएम

0: झाले मन्त्रीको शपथ लिनेछन्। राज्यपाल विश्वनाथ अर्लेकरले बिहान 10 बजे चेन्नईको लोकभवनमा मन्त्रीहरूलाई पद र गोपनीयताको शपथ दिनेछन्। यससँगै मन्त्री परिषदमा मन्त्रीको संख्या 35 पुग्नेछ। भारतको चन्द्रयान 3 चन्द्र मिशनलाई अमेरिकी वैमानिकी र अन्तरिक्ष विज्ञान संस्थान एआइएएले 2026 गोडार्ड अन्तरिक्ष पुरस्कार प्रदान गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको तर्फबाट अमेरिकामा भारतका राजदूत विनय कवत्राले सो पुरस्कार ग्रहण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको स्पेस भिजन 2047 रूपरेखा प्रस्तुत गर्नुहुँदै श्री कवत्राले गहिरो अन्तरिक्ष अन्वेषण, मानव अन्तरिक्ष उडान र वाणिज्यिक अन्तरिक्ष क्षेत्रको द्रुत विकासको लागि भारतको रोडम्यापको रूपरेखा प्रस्तुत गर्नुभयो। उहाँले अन्तरिक्ष अन्वेषणमा भारत र संयुक्त राज्य अमेरिकाका सरकारहरू, उद्योग र अनुसन्धान संस्थाहरूबीच सहकार्यलाई सुदृढ गर्न आग्रह गर्नुभयो। पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स शिखर सम्मेलन स्थगित गरिएको छ। जुन 1 नयाँ दिल्लीमा हुने तय भएको यो सम्मेलन बाघ, सिंह, चितुवा, हिउँ चितुवा र तिनको संरक्षण र तिनको संरक्षणमा केन्द्रित छ। हिजो कान्स फिल्म फेस्टिभलमा एक नयाँ एआई सञ्चालित फिल्म प्रिमियर गरियो। 95 मिनटको हेल ग्राउन्ड नाम दिएको यो फिल्मलाई 15 जनाको टिमले 14 दिनमा निर्माण गरेका हुन्। यसको लागत लगभग $500,000 थियो। सान फ्रान्सिस्कोमा आधारित स्टार्टअप हिङ्सफिल्ड एआईले पनि बुधबार यस फिल्मको ट्रेलर जारी गरेको छ। फिल्मको कथा देवी देवता र राक्षसमा आधारित छ। उत्तर प्रदेशको तापक्रमले सबै रेकर्ड तोडिरहेको छ। सम्पूर्ण राज्य भीषण गर्मीको चपेटमा परेको छ। लगातार 5 दिन राज्यको बान्दा जिल्लामा सबैभन्दा बढी 47.6 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। मौसम विभागले आज उत्तर प्रदेश, मध्यप्रदेश र विदर्भमा भीषण लूको स्थितिको लागि रेड अलर्ट जारी गरेको छ। दिल्ली, हरियाणा र चण्डीगढमा लूको स्थितिको लागि अरेन्ज अलर्ट जारी गरेको छ। आज उत्तर पूर्वी भारतका केही भागहरू, पश्चिमी बङ्गालमा हिमालयको तराई क्षेत्रहरू र दक्षिणी आन्तरिक कर्नाटकमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचार प्रसारणपछि हामी फेरि उपस्थित भइसकेका छौँ श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराउन केही पुराना चर्चित फिल्मी गीतहरू लिएर।

श्रोताहरूले सदमा फिल्मको गीत सुन्दै हुनुहुन्थ्यो। सुरेश वाटकरको आवाजमा इलाय राजाको संगीत अनि गुलजारको शब्दहरूमा अघिल्लो गीत प्रस्तुत छ भूपेन हजारिकाको आवाजमा रुदावी फिल्मबाट भूपेन हजारिकाकै संगीतमा अनि गुलजारको शब्दहरूमा।

0: त्यही तिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो केही पुराना अनि चर्चित फिल्मी गीतहरू। अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार यस केन्द्रबाट समप्रसारण गरी श्रोताहरूलाई सुनाउने अनि बङ्गला समाचारको प्रसारणको लगत्तै पछि आकाशवाणीको नेपाली प्रादेशिक समाचार पनि श्रोताहरूले सुन्न पाउनुहुनेछ। सुन्दै गर्नुहोला आकाशवाणी खरसाङको यो बिहानी प्रसारणलाई।
1: मान्न देऊ रुमा गोहो ठाकुर तर्कौँ गाने गाने।

मईको दिन केन्द्रलाई पत्र पठाएको थियो। राज्य सरकारले अक्टोबरसम्म 500 कम्पनी केन्द्रीय बलको तैनाथी बनाए राख्ने अनुरोध गरेको थियो। तथापि केन्द्रीय गृह मन्त्रालयले हाल 20 जूनसम्म बलको तैनाथी जारी राख्ने निर्णय गरेको छ। अधिसूचना अनुसार राज्यमा 200 कम्पनी केन्द्रीय रिजर्भ पुलिस बल, 150 कम्पनी सीमा सुरक्षा बल, 50 कम्पनी केन्द्रीय औद्योगिक सुरक्षा बल, 50 कम्पनी भारत तिब्बत सीमा पुलिस तथा 50 कम्पनी सशस्त्र सीमा बल तैनात रहनेछ। उल्लेखनीय छ, चुनाव अवधि गृह मन्त्रालयले संकेत दिएको थियो मतगणना समाप्त भएपछि कम्तीमा 60 दिनसम्म राज्यमा केन्द्रीय बल तैनात रहनेछ। मतदानपछि सम्भावित कानून व्यवस्थाको स्थितिलाई ध्यानमा राख्दै यो निर्णय लिएको थियो। यस अन्तर्गत 4 मईमा विधानसभा चुनाव परिणाम घोषित भएपछि जुलाईसम्म केन्द्रीय बलको तैनातीको योजना बनाइएको थियो। अब केन्द्रीय गृह मन्त्रालयले स्पष्ट गरेको छ, पश्चिम बंगालमा 20 जूनसम्म 500 कम्पनी केन्द्रीय बल तैनात रहनेछ। मन्त्रालयले भनेको छ, राज्यको विभिन्न भागमा तैनात यी केन्द्रीय बलको आवागमन तथा अन्य व्यवस्था राज्य सरकारले गर्नुपर्नेछ। पश्चिम बंगाल अनि बंगलादेश सीमामा बीएसएफको पिलर मार्किङको कार्य सुरु गरेको छ। जलपाइगुडीको चाङ्गरबान्धा बर्डर क्षेत्रमा वर्षौंदेखि फेन्सिङ बिनाको क्षेत्रमा तीव्रताका साथ कार्य सुरु भएको छ। राज्य सरकार जमिन सुम्पिएपछि बीएसएफले भारत बंगलादेश सीमामा पिलर मार्किङ अनि सर्वे कार्य धमाधम गरिरहेको छ। इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख अजय एडवर्ड्स मातृशोकमा परेका छन्। उनकी आमा सिसिलिया एडवर्ड्सको हिजो साँझ निधन भएको खबर पारिवारिक सूत्र मार्फत प्राप्त भएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। कलकत्ता उच्च न्यायालयले आरजीकर मेडिकल कलेज अनि अस्पतालमा भएको दुष्कर्म हत्या मामिलाको जाँचका लागि एक विशेष जाँच दल एसआईटीको गठन गरेको छ। पश्चिम बंगाल सरकारको मुख्य सचिव कार्यालयले सरकारी कर्मचारीहरूका लागि सूचना तथा मीडियासँग सम्बन्धित आचार संहिताबारे परिपत्र जारी गरेको छ। केन्द्रीय गृह मन्त्रालयले राज्यमा आगामी 20 जूनसम्म 500 कम्पनी केन्द्र बल तैनात राख्ने निर्णय गरेको छ। अनि इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख अजय एडवर्ड्स मात्रै शोकमा परेका छन्। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

0: हर्षको ध्वनि तरङ्गमा आकाशवाणी खर्साङको बिहानी प्रसारण सेवामा अब भने पालो भएको छ मासिक कार्यक्रम सन्देश प्रवाहको। अनि यो मासिक कार्यक्रम सन्देश प्रवाहको आजको अङ्कमा म इशारा अनि मेरो साथमा मेरो सहयोगी रेबिना पनि उपस्थित भइसकेकी छन्। अनि स्वीकार्नुहोस् हामी दुवैको तर्फबाट हार्दिक नमस्कार, स्वागत, अभिवादन।
1: र कार्यक्रमको बारेमा यहाँलाई भन्नुपर्दा है, कार्यक्रम सन्देश प्रवाह प्रत्येक महिनाको चौथो शुक्रबार प्रसारण हुने गर्दछ है। र हामीलाई हाम्रा श्रोताहरूले आफ्नो सन्देशहरू परिवारजन आफ्नो साथीभाइ है साथीभाइहरूलाई यहाँले पठाउन सक्नुहुनेछ। र हामीलाई सन्देश पठाउने नम्बर रहेको छ 9434071720।
0: आज हामीले यो सन्देश प्रवाह कार्यक्रम मार्फत हामीलाई सम्पर्क गर्ने टुङ्गो नम्बर पनि रेबिनाले पठन गरिसकेकी छन् है। अनि सन्देश प्रवाह कार्यक्रममा सधैँ नै हामी फिल्मी गीतहरू सुनाएर मनोरञ्जनको साथमा है हामी श्रोताहरूद्वारा हामीलाई प्रेषित गरि दिनुभएको सन्देशहरू पनि हामी यहाँ पठन गर्ने गर्छौँ है। यसै क्रममा म यो पहिलो सन्देश पठन गर्न लागिरहेको छु रेबिना है। जो रहेको छ गिद्धे पहाडबाट दिपा राणाले हामीलाई यो सन्देश पठाउनु भएको छ। उहाँले सन्देशमा भन्नुभएको छ, स्वर्गीय साथी सुजाता घिसिङलाई स्मरण गर्दै भर्खरै मात्र विवाह बन्धनमा बाँधिएकी उनकी छोरीलाई पनि वैवाहिक जीवनको हार्दिक शुभकामना साथै धेरै धेरै शुभाशिष भन्नुभएको छ दिपा राणाले। अनि जीवनको नयाँ यात्रामा प्रवेश गरेकी छोरी प्रतीक्षाको नव दाम्पत्य जीवनमा प्रेम विश्वास सम्मान र खुसी अनि आत्मीयता सधैँ कायम रहिरहोस् भनी ईश्वरसित प्रार्थना कामना गर्दछु भनी उहाँले हामीलाई यो सन्देश पठाउनु भएको छ। हामी पनि आकाशवाणी खरसाङको तर्फबाट नव विवाह बन्धनमा बाँधिएकी उनकी छोरीलाई धेरै धेरै शुभकामना भन्न चाहन्छौँ। साथै नयाँ यात्रामा प्रवेश गरेकी छोरी प्रतीक्षाको नव दाम्पत्य जीवनमा आकाशवाणी खरसाङको तर्फबाट हामी सम्पूर्ण कार्यकारी टोलीको तर्फबाट धेरै धेरै शुभकामना शुभेच्छा भन्न पनि चाहन्छौँ होइन रेबिना?
1: हजुर हजुर। र है सराज्यू, हामी समक्ष आज अघिबाट नै सन्देशहरू आइसकिसकेको छ है। र अर्को सन्देश यस प्रकार रहेको छ, सिभिटार चियाबारीको 5 नम्बर निवासी अञ्जली तामाङले भारतीय सेनामा रहेका आफ्ना पति निर्मल राईलाई यस कार्यक्रमको माध्यमबाट सम्झनु भएको छ है। त्यसरी नै आफ्ना माइत घर जङ्पाना चियाबारीमा रहेका आफ्नी आमा माया राई र परिवारलाई पनि सम्झनु भएको छ है।
0: हजुर हजुर।
1: र इशाराज्यू, अहिलेलाई भने हामी एउटा साङ्गीतिक तर्फ लागौँ है।
0: हजुर, अहिलेलाई भने हामी एउटा साङ्गीतिक विश्राम लिनेछौँ है। साङ्गीतिक विश्रामपछि हामी पुनः श्रोताहरूको रमाइलो एकदम सुन्दर सन्देश लिएर फर्किनेछौँ।

0: मिठो गीत हामीले श्रोताहरूलाई सुनाइसकेपछि सन्देश प्रवाह कार्यक्रममा फेरि पनि हाम्रा समस्त श्रोताहरूलाई स्वागत जनाउँदछौँ रेबिना है
1: हजुर.
0: हामीलाई फेरि यो अर्को सन्देश प्राप्त भएको छ जो हुनुहुन्छ गिद्धपहाड खरसाङबाट सुषमाजीले लेख्नु भएको छ. सुषमाजीले भन्नुभएको छ हाम्रो आकाशवाणी खरसाङको प्राय सबै कार्यक्रमहरू धेरै नै रुचाउँछु धेरै नै मन पराउँछु म एकदम नियमित श्रोता हो अनि उहाँले शान्ति ठटाल अनि रुद्र पौड्यालको गीतहरू पनि धेरै नै मन पर्यो भनेर भन्नुभएको छ है जो चाहिँ विगतका दिनहरूमा बजिसकेको थियो अनि उहाँले यस्तै प्रकारले चाहिँ आजभोलि इशाराज्यूको आवाज भने थोरै कम्ती नै सुन्दैछु के कारणले होला पनि भन्नुभएको रहेछ है. प्रथममा त सुषमाजीलाई आफ्नो सन्देशको निम्ति धेरै धेरै धन्यवाद दिन चाहन्छौँ है म अनि रेबिना अनि सुषमाजीलाई हाम्रो कार्यक्रम मन पराइदिनु भएकोमा हामीलाई माया दिनुभएकोमा है हाम्रो नियमित श्रोता भइदिनु भएकोमा धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु है. अनि उहाँले फेरि पनि भन्नुभएको थियो आजभोलि इशाराज्यूको आवाज धेरै कम्ती मात्रामा सुन्दैछु के कारणले होला भनेर है. हजुर यस्तै छ है कहिलेकाहीँ सुन्दै गर्नुहोला मेरो आवाजहरू आउने नै छ है म आउने नै छु है बिबिचमा केही कारणले गर्दाखेरि मेरो कामले गर्दा आउनु नसके तापनि म समयअनुसार आकाशवाणीमा आएर हजुरहरूलाई आफ्नो आवाज दिँदै गर्नेछु है. सुषमाजीलाई धेरै धेरै धन्यवाद.
1: र यसरी नै इशाराज्यू अर्को सन्देश रहेको छ है.
0: हजुर
1: नयाँ बजारबाट हुनुहुन्छ लक्ष्मी सुब्बा तामाङ यहाँले उहाँको पत्र उहाँको सन्देश यस प्रकार रहेको रहेछ. उहाँले लेख्नु भएको छ यसपालि आइसिएसई परीक्षामा मेरो छोरी प्योम तामाङले उत्कृष्ट अङ्क लिएर पास गरेको छ र अझै पनि भविष्यमा आउने यस्ता परीक्षाहरू राम्रो अङ्क लिएर पास गर्नु है भनेर उहाँले यसरी लेखि पठाउनु भएको छ सम्झिनु भएको रहेछ है आफ्नो छोरीलाई धेरै आशीर्वाद आमा आप्पाको तर्फबाट भनेर उहाँले लेख्नु भएको रहेछ है. यसरी नै अर्को सन्देश रहेको छ रिग्देन सिङ्गलबाट हुनुहुन्छ उहाँको सन्देश यस प्रकार रहेको छ डियर वाइफ अवन्तिका थ्याङ्क यू for being there with in every ups and downs with me stay happy always भनेर लेख्नु पर्थ्यो.
0: ओहो कति सुन्दर है सन्देश पठाउनु भएछ
1: उहाँले आफ्नो श्रीमतीलाई र अझै उहाँ लेख्नुहुन्छ 2011 सालमा सेन्ट अल्फन्सिस स्कुलबाट आर्ट्सको फ्रेन्ड्सहरू है योगेश प्रवीण सन्दीप रूपेश प्रवेश साजन रविकार सुमिरन सुजित प्रभास दीपङ्कर आस्ना छ सबै सन्चै छ होला मिसिङ देम अल भेट नभएको धेरै भयो कुनै दिन एकपल्ट भेट गर्न पर्छ मेमोरिजहरू धेरै छ साथीहरूलाई लभ यु अल भनेर उहाँले लेखी पठाउनु भएको छ है. उहाँले आफ्नो साथीहरूलाई पनि धेरै मिस गरिरहनु भएको छ है र आशा छ यस कार्यक्रम मार्फत उहाँको साथीहरूले
0: यो सन्देशलाई चाहिँ अवश्य नै सुनिरहनु भयो होला भनेर हामी विश्वस्त छौँ है.
1: हजुर हजुर
0: यसरी नै अर्को एउटा सन्देश भर्खरै हामीले प्राप्त भएको छ पङ्खाबारी उच्चतर विद्यालय पङ्खाबारीको यसपालिको माध्यमिक साथै उच्चतर माध्यमिक परीक्षा फलहरू धेरै नै राम्रो भएको कारण प्रभात लामा जो कार्यरत हुनुहुन्छ उहाँले स्कुलका समस्त कर्मचारीवर्ग साथै विद्यार्थीवर्गलाई शुभकामना भनी शुभकामना सन्देश पठाउनु भएको छ. पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयका समस्त कर्मचारीगण साथै शिक्षार्थीहरूलाई पनि हामी धेरै धेरै आकाशवाणी खरसाङ तर्फबाट धेरै धेरै शुभकामना शुभेच्छा दिन चाहन्छौँ बधाई दिन चाहन्छौँ.
1: र यसरी नै अर्को सन्देश रहेको छ विनम सिंह हुनुहुन्छ उहाँ है खरसाङबाट आई वुड लाइक टु डेडिकेट एनी स्पेसल सङ टु माई डियर फ्रेन्ड्स एन्ड कलिग्स अफ भिक्टोरिया बोइज स्कुल खरसाङ मिस्टर मलय शाह भूमिका छेत्री अनमोल राई प्रकाश परियार एन्ड कुन्दन मुखिया र उहाँले एउटा जुनसुकै गीत अब बज्ने गीतलाई चाहिँ उहाँले आफ्नो साथीहरूलाई सम्झाउनु भएको छ है भिक्टोरिया बोइजको स्कुलको साथीहरू है उहाँलाई सम्झाउनु भएको छ.
0: विनमजीको यो सन्देशलाई भिक्टोरिया बोइज स्कुलका उहाँका प्रियजनले अवश्य नै सुन्नुभयो होला भनेर हामी आशा राख्छौँ र कार्यक्रममा अब भने एउटा साङ्गीतिक कोसेलीको पालो भएको छ र यो साङ्गीतिक कोसेली पछाडि हामी फेरि पनि अन्य हाम्रा प्रिय श्रोताहरूको सन्देश लिएर उपस्थित हुने नै छौँ.
1: हजुर

0: श्रोताहरू, हजुरहरूले सुन्दै हुनुहुन्छ हाम्रो आकाशवाणी खरसाङको मासिक कार्यक्रम सन्देश प्रवाह। सन्देश प्रवाह कार्यक्रममा श्रोताहरूले आफ्नो प्रियजनलाई कुनै मन परेको गीतहरू पनि डेडिकेट गर्न सक्नुहुनेछ है। त्यसो भन्दै म अब लागे सन्देशतर्फ है। रेबिनाई, नमस्ते आकाशवाणी खरसाङ, म साहिल देवान। अहिले म कन्याममा छु अनि अनलाइनबाट हजुरहरूको कार्यक्रम सुनिरहेको छु। मलाई हजुरहरूको सबै कार्यक्रमहरू धेरै नै मनपर्छ। यो सन्देशको माध्यमबाट म मेरो साथीहरू शान्ता तामाङ, कल्याण राई, दीपिका, प्रियङ्का अनि अनुरागलाई धेरै धेरै सम्झिरहेको छु। कन्यामको शीतल वातावरणमा हजुरहरूको कार्यक्रम सुन्दै धेरै रमाइलो भइरहेको छ। धेरै धेरै धन्यवाद साहिलजीले हामीलाई है कन्यामबाट पनि यो मिठो एकदमै सुन्दर म्यासेज पठाउनु भएको छ। हुन त साहिलजी खरसाङकै बासिन्दा हुनुहुन्छ, उहाँ चित्रे बस्ती खरसाङका बासिन्दा हुनुहुन्छ। उहाँ अहिले घडी चाहिँ एकदम रमाइलो गर्न घुम्न कन्याम पुग्नु भएको रहेछ है।
1: र टाढामा रहेर पनि हामीलाई
0: सम्झिनु भयो है। कन्यामको त्यो वातावरणमा एकदमै रमाइलो गर्नुहोला, हजुरलाई पनि शुभकामना छ। अनि सन्देशको लागि पनि धेरै धेरै सम्झना धन्यवाद छ। र साहिल देवानले सम्झिनु भएको साथीहरूले पनि साहिल देवानको यो सन्देशलाई एकदमै सुन्नु भयो होला भनेर हामीलाई आशा पनि राखेको छ।
1: र यसरी नै इशाराज्यू अर्को सन्देश रहेको छ है, सिबिटारबाट है, सिबिटार चियाबारीबाट सोमा तामाङले यस कार्यक्रम मार्फत सम्झनु भएको छ। आफ्ना पति असित राई जो मतिगढामा शिक्षकको रूपमा काम गरिरहनु भएको छ है, उनले आफ्नी छोरी सुम्निमा राईलाई पनि सम्झनु भएको छ र खरसाङमा बसेर आफ्नो अध्ययन गरिरहेकी छिन्। जो सुम्निमा राई चाहिँ उहाँको छोरी है, खरसाङमा बसेर चाहिँ अध्ययन गरिरहनु भएको रहेछ, उहाँलाई पनि सोमा तामाङज्यूले सम्झनु भएको रहेछ है। र यसरी नै अर्को सन्देश छ सिबिटार चियाबारीको तेरेस गाउँबाट अमृता प्रधानज्यू, उहाँले उहाँको सन्देश यस प्रकार रहेको छ। यस कार्यक्रम मार्फत सम्झनु भएको छ छोरीहरू घुम्ती चियाबारीमा रहेकी सृजना प्रधान र खरे बस्तीमा रहेकी छोरी सुजाता प्रधानलाई है, उनले टाढा दिल्लीमा रहेकी बुहारी मञ्जिता प्रधानलाई पनि सम्झनु भएको छ है। र तेरेस गाउँबाट हुनुहुन्थ्यो अमृता प्रधानज्यू, उहाँले आफ्नो छोरी अनि साथै आफ्नी बुहारीलाई पनि सम्झनु भएको छ यस कार्यक्रम मार्फत है।

0: र यस सन्देशको निम्ति उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी दुवैको तर्फबाट है।
1: हजुर, अनि यो अर्को सन्देश मलाई भर्खरै मात्र प्राप्त भएको छ, आइटीआई टुङबाट हुनुहुन्छ उहाँ, उहाँको नाम रहेको छ सुषम राई। नमस्ते, म सुषम राई आइटीआई टुङको बासिन्दा हुँ र हाल फिलहाल मेरो छोरा सौरभ राई बहरिनमा कार्यरत छन् है, र म मेरो छोरा सौरभलाई धेरै धेरै सम्झना गरिरहेको छु अनि सौरभलाई म यहाँबाट धेरै धेरै आशीर्वाद अनि टेक केयर भन्न चाहन्छु भनेर उहाँले आफ्नो सन्देश छोटो मिठो मलाई हामीलाई पठाउनु भएको छ। सुषम राई हुनुहुन्छ, उहाँलाई सन्देशको निम्ति प्रथमतः हामी धन्यवाद दिन चाहन्छौँ अनि उहाँको छोरा सौरभ राई हुनुहुन्छ जो अहिले घरि बहरिनमा कार्यरत हुनुहुन्छ र उहाँलाई पनि हामी धेरै धेरै सम्झना आशीर्वाद दिन चाहन्छौँ अनि टेक केयर भन्न पनि चाहन्छौँ, होइन रविना?
0: हजुर हजुर।
1: यो सन्देशहरू पछि फेरि पनि हामी एउटा अन्तिम गीत श्रोताहरूको निम्ति राख्न चाहन्छौँ, सन्देश यो गीतपछि फेरि पनि हामी श्रोताहरूलाई भेट्न आउनेछौँ।

0: अर्को सन्देश फेरि पनि हामीले प्राप्त गरिसकेका छौँ रेबिना है, जो रहेको छ है, उहाँ हुनुहुन्छ अशोक लामा तक्दाबाट। नमस्ते, म अशोक लामा तक्दाका बासिन्दा हुँ है। म मिरिक थर्बु 9 माइलका निवासी निमा थाङबाल गोले, जो मेरो भानिज हुनुहुन्छ, उहाँ भर्खरै मात्र आप्पा बन्नुभएको छ। उहाँको एक सुन्दर लक्ष्मी सर छोरी जन्मेकी छ है, र समस्त थाङबाल परिवार साथ निमा थाङबाललाई म धेरै धेरै शुभकामना, शुभेच्छा, कङ्ग्रेचुलेसन भन्न चाहन्छु भनेर उहाँले हामीलाई सन्देश पठाउनु भएको छ। आशा राख्छौँ हामीलाई हामी है कि 9 माइल मिरिक थर्बुका निमा थाङबाल गोलेले अशोक लामाको यो सन्देशलाई अवश्य नै सुन्नुभयो होला भनेर, होइन रेबिना?
1: हजुर, र यसरी नै अर्को सन्देश रहेको छ है सरज्यू, सिबिटारबाटै हुनुहुन्छ फेरि यो सन्देश है। सिबिटार चियाबारीको छेत्री गाउँ निवासी सरु छेत्रीले आफ्नो माइत गाउँ पानी ट्याङ्कीका बहिनीहरू रुक्साना खान, सिमरन गुरुङ, प्रियङ्का गुरुङ, इसा बस्नेत, मनिषा छेत्री आदिलाई सम्झनु भएको छ है। अनि उहाँहरूकै अनुरोधमा एउटा कुनै पनि हिन्दी गीत बजाइदिनुहोस् न भनेर अनुरोध गर्नुभएको छ है।
0: हजुर, हुन त हामीसित यो कार्यक्रममा धेरै समय त छैन, तर पनि जाँदा जाँदै हामी केही क्षण पनि उहाँको निम्ति गीत चाहिँ राख्ने नै छौँ, होइन रेबिना?
1: हजुर हजुर, र यसरी नै अर्को सन्देश रहेको छ है खप्रेल सैनिकपुरबाट है।
0: हजुर,
1: विस यु अल अवर स्टुडेन्ट्स फर सक्सेस।

0: अब समय भइसकेको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। केन्द्रीय गृहमन्त्री अमित शाहले राजा राममोहन रायलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली दिनुभएको छ। ब्रह्म समाजको स्थापना गरेर राजा राममोहन रायले सामाजिक अन्धविश्वास, रूढिवादी र असमानता विरूद्ध जनतालाई सचेत गराएका थिए। गृहमन्त्रीले भन्नुभयो, राजा राममोहन रायले बङ्गाली भाषालाई नयाँ विचारधारा र बौद्धिक दिशाले समृद्ध गर्नुभयो। उहाँले शिक्षा, समाज सुधार र लोक प्रशासनको क्षेत्रमा राजा राममोहन रायको योगदानले आधुनिक भारतको जगलाई बलियो बनाएको बताउनुभयो। श्री शाहले राजा राममोहन रायका विचारधारा र आदर्शले राष्ट्र निर्माण र सामाजिक जागरणको मार्ग सधैँ उज्यालो बनाउने मन्तव्य पोख्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा मन्त्री परिषद बैठकको अध्यक्षता गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, बैठकमा जीवनको सुगमता अनि व्यापारमा सहजतालाई बढावा दिनेसित सम्बन्धित दृष्टिकोण अनि सर्वोत्तम प्रथाहरूमा बातचित भयो। विकसित भारतको साझा परिकल्पनालाई साकार गर्न भविष्यमा सुधार गर्ने तरिकामा पनि चर्चा गरियो। अमेरिकाले पोल्यान्डमा 5,000 अतिरिक्त सैनिक पठाउने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको घोषणा गर्नुभयो। मंगलबार अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, युरोपमा तैनात अमेरिकी सैनिकहरूको संख्या 4,000 घटेर 3,000 गरिएको छ। रक्षा मन्त्रालयले एक बयानमा भनेको छ, यो निर्णयको परिणामस्वरूप पोल्यान्डमा अमेरिकी सेनाको तैनातीमा अस्थायी ढिलाइ भएको छ। मन्त्रालयले पोल्यान्डलाई अमेरिकाको आदर्श सहयोगी बताएको छ। रिपोर्ट अनुसार वर्तमानमा युरोपमा लगभग 80,000 अमेरिकी सैनिक तैनात छन्, जसमा लगभग 10,000 सैनिक पोल्यान्डमा छ। यसअघि अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, आगामी 6-12 महिनामा जर्मनीबाट लगभग 5,000 अमेरिकी सैनिकहरूलाई फिर्ता बोलाइनेछ। आइपिएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई 89 पराजित गरेको छ। यस हारको साथ चेन्नई सुपर किङ्स टुर्नामेन्टबाट बाहिरिएको छ। गुजरात टाइटन्सको 230 लक्ष्यको जवाबमा चेन्नई सुपर किङ्सको टिम 13 अनि 4 केवल 140 अल आउट भए। शिवम दुबेले सर्वाधिक 47 बनाए। गुजरात टाइटन्सको तर्फबाट मोहम्मद सिराज, राशिद खान अनि कगिसो रबाडाले 3 विकेट लिए। प्रतियोगितामा आज सनराइजर्स हैदराबादको सामना रोयल च्यालेन्जर्स बेङ्गलोरसित हुनेछ। हिज कान्स फिल्म फेस्टिभलमा एक नयाँ एआई सञ्चालित फिल्म प्रिमियर गरियो। 15 हेल ग्राइन्ड नाम दिएको यो फिल्मलाई 15 टिमले 14 निर्माण गरेका हुन्। यसको लागत लगभग $500,000 थियो। सेन फ्रान्सिस्कोमा आधारित स्टार्टअप हिग्स फिल्ड एआईले पनि बुधबार यस फिल्मको ट्रेलर जारी गरेको छ। फिल्मको कथा देवी देवता र राक्षसमा आधारित छ। यस फिल्मले देखाउँदछ कि एआईले अब पात्रहरूको निरन्तरता, विश्वको सुसङ्गति र फिल्मभरि कथानक कायम राख्न सक्दछ। पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स शिखर सम्मेलन स्थगित गरिएको छ। यो सम्मेलन जुन 1 नयाँ दिल्लीमा हुने तय भएको थियो। सम्मेलन बाघ, सिंह, चितुवा, हिउँ चितुवा र तिनको संरक्षण र तिनको संरक्षणमा केन्द्रित रहेको थियो।

भारतको चन्द्रयान तीन चन्द्र मिशनलाई अमेरिकी वैमानिकी र अन्तरिक्ष विज्ञान संस्थान एआईएएले 2026 को गोडार्ड अन्तरिक्ष पुरस्कार प्रदान गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको तर्फबाट अमेरिकामा भारतका राजदूत विनय क्वात्राले सो पुरस्कार ग्रहण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको स्पेस भिजन 2047 को रूपरेखा प्रस्तुत गर्नुहुँदै श्री क्वात्राले गहिरो अन्तरिक्ष अन्वेषण, मानव अन्तरिक्ष उडान र वाणिज्यिक अन्तरिक्ष क्षेत्रको द्रुत विकासको लागि भारतको रोडम्यापको रूपरेखा प्रस्तुत गर्नुभयो। उहाँले अन्तरिक्ष अन्वेषणमा भारत र संयुक्त राज्य अमेरिकाका सरकारहरू, उद्योग र अनुसन्धान संस्थाहरूबीच सहकारलाई सुदृढ गर्न आग्रह गर्नुभयो। मौसम विभागले आज उत्तर प्रदेश, मध्य प्रदेश अनि विदर्भमा भीषण लूको स्थितिका लागि रेड अलर्ट जारी गरेको छ। हरियाणा, दिल्ली अनि चण्डीगढमा लूको स्थितिका लागि अरेन्ज अलर्ट जारी गरिएको छ। पन्जाब, बिहार, छत्तिसगढ, झारखण्ड, ओडिसा, राजस्थान, तामिलनाडु, पुडुचेरी, कराईकल अनि तेलङ्गानामा पनि आज गर्मीको सम्भावना छ। पश्चिम बङ्गाल र ओडिसामा भोलिसम्म तातो अनि आर्द्र मौसम रहने अनुमान गरिएको छ। दिल्ली, हरियाणा, चण्डीगढ, उत्तर प्रदेश र विदर्भमा आज राति गर्मी रहने सम्भावना रहेको छ। त्यसै गरी पन्जाब र पश्चिम राजस्थानका केही स्थानमा धुलो सहितको आँधी चल्ने सम्भावना रहेको छ। आज उत्तर पूर्वी भारतका केही भागहरू, पश्चिम बङ्गालको हिमाली भेग र दक्षिण आन्तरिक कर्नाटकमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी गराएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

न आफूले चाहेको पाउँदा अत्याधिक खुसी हुनु, न गुमाउँदा जीवन नै सकिए झै दुखी हुनु, किनभने प्रकृतिको नियम नै परिवर्तन हो। जे सुरु हुन्छ त्यो एक दिन अन्त्य पनि हुन्छ। भेट हुनु र छुट्टिनु जीवनको स्वाभाविक यात्रा हो। कुनै पनि कुरा सधैँ आफ्नै नियन्त्रणमा रहँदैन, समयसँगै सबै परिवर्तन भएर जान्छ। यो नै प्रकृतिको नियम हो। नमो बुद्धाय। त श्रोताहरू, यसै सुन्दर भनाएको साथमा साथै हामीले अगावैबाट एउटा सुमधुर फिल्मी गीत पनि यहाँहरूलाई सुनाइसकेका छौँ र यो सँगै हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणी खरसाङको यो बिहानीको रमाइलो कार्यक्रम हेलो खरसाङ। हेलो खरसाङको आजको अङ्कमा म ईशाना लगायत मेरो प्रसारण सहयोगी रिग्देन अनि प्राविधिक सहयोगी लोपसाङको तर्फबाट पनि हाम्रा समस्त नजिकनी टाढाका आदरणीय श्रोताहरूलाई हार्दिक अभिनन्दन, स्वागत, सप्रेम नमस्कार।

श्रोताहरूलाई अद्भुत सत्यबारे जानकारी दिनुपर्दा अचम्मको कुरा के छ भने जापानमा अहिले यस्ता स्मार्ट फुटपाथहरू निर्माण गरिएको छ जसमा विशेष हिटिङ सिस्टम जडान गरिएको छ। भारी हिमपात हुँदा पनि यी फुटपाथहरू आफै तातिन्छ र जमेको हिउँलाई बिस्तारै पगाल्दै लैजान्छ। अझ रोचक कुरा त के छ भने श्रोता, हिउँ पग्लिए पनि बाटो चिप्लो हुँदैन जसले गर्दा मानिसहरू सुरक्षित रूपमा हिँड्न सक्छन्। केही स्थानहरूमा त फुटपाथभित्र स्नो ब्लेडिङ तथा तातो पानी प्रवाह गर्ने प्रविधि समेत प्रयोग गरिएको छ जसले हिउँ हटाउने कामलाई अझ सजिलो बनाएको छ। यस प्रविधिले वृद्ध वृद्धा बाल बालिका तथा दैनिक यात्रीहरूलाई कठोर जाडो मौसममा ठूलो राहत पुर्याएको छ। प्रविधि केवल सुविधा मात्र होइन, मानव जीवनलाई सुरक्षित र सहज बनाउने अद्भुत उदाहरण पनि हो भन्ने कुरा जापानका यी स्मार्ट फुटपाथहरूले प्रमाणित गरेको छ। यो त थियो अमेजिङ फ्याक्ट अर्थात् अद्भुत सत्यबारे केही जानकारी हाम्रा श्रोताहरूलाई।

तपाईले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानीको यो रमाइलो कार्यक्रम हेलो खरसाङ, म इशाराको साथमा। श्रोता, आज हो 22 तारिक मई 2026 शुक्रबार। आज हो अन्तर्राष्ट्रिय जैविक विविधता दिवस अर्थात् इन्टरनेसनल डे फर बायोलोजिकल डाइभर्सिटी। श्रोताहरू, हाम्रो पृथ्वी अत्यन्तै सुन्दर छ। यहाँ अग्ला हिमाल, हरिया वन जङ्गल, खोला नाला र असङ्ख्य चराचुरुङ्गी, जीव जन्तु र वनस्पतिहरू छन्। यी सबै मिलेर नै जैविक विविधता बनेको छ। यसलाई सरल भाषामा भन्नुपर्दा पृथ्वीमा रहेका फरक फरक जीव जन्तु, वनस्पति, प्राकृतिक स्रोत र त्यस्ता स्रोतहरूको आपसी तालमेलले जुन सम्बन्ध बन्दछ त्यसैलाई जैविक विविधता भनिन्छ। आज मानिसहरूको दिनदिनै बढ्दो आवश्यकता वन विनाश, प्रदूषण, जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण धेरै जीव जन्तु तथा वनस्पतिहरू लोप हुने अवस्थामा पुगेका छन्। कतिपय त संसारबाट सदाका लागि हराइसकेका पनि छन्। त्यसैले संयुक्त राष्ट्रसङ्घले प्रकृतिको संरक्षणप्रति विश्वलाई सचेत बनाउन हरेक वर्ष 22 तारिक मईको दिन यो दिवस मनाउने निर्णय गरेको हो। हामीले प्रयोग गर्ने हावा, पानी, अन्न, औषधि र जीवनका आधारभूत आवश्यकताहरू प्रकृतिबाट नै प्राप्त हुन्छ। यदि प्रकृति सुरक्षित रह्यो भने मात्र मानव जीवन सुरक्षित रहन्छ। हाम्रो पहाडी अञ्चल, हिमाली क्षेत्रतिर प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण छ। यहाँ पाइने दुर्लभ चराचुरुङ्गी, औषधीय वनस्पति र वन्य जन्तु हाम्रो अमूल्य सम्पत्तिहरू हुन्। यो सम्पत्तिको रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी पनि हो। जैविक विविधताको संरक्षण केवल सरकारको जिम्मेवारी मात्र होइन, हरेक नागरिकको दायित्व पनि हो। ससाना कामबाट पनि प्रकृतिलाई जोगाउन सक्छौँ, जस्तै वृक्षारोपण गर्ने, पानीको संरक्षण गर्ने, प्लास्टिकको प्रयोग कम गर्ने, वन जङ्गल जोगाउने र वातावरणलाई स्वच्छ राख्ने आदि। हामीले पृथ्वी आफ्ना पुर्खाबाट पाएका होइनौँ, तर भावी पुस्ताबाट सापटी लिएका हौ भनेर सम्झनुपर्नेछ। आउनुहोस्, प्रकृतिलाई प्रेम गरौँ, जीव जन्तुको संरक्षण गरौँ, जैविक विविधताको सम्मान गर्दै हरियाली भविष्य निर्माणतर्फ अघि बढौँ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवसले हामीलाई प्रकृतिको महत्त्व, जीव जन्तु, वन्य प्राणी, वनस्पति, वातावरण र पृथ्वीमा रहेका हरेक जीवहरूको संरक्षणप्रति सचेत गराउँछ। हामी सबैमा यो दिवसले प्रकृतिप्रति प्रेम, जिम्मेवारी र संरक्षणको भावना अझै बलियो बनाएर जाओस् शुभकामना। यो त थियो आजको दिनको विशेषता, जसमा आज हामीले अन्तर्राष्ट्रिय जैविक विविधता दिवसबारे श्रोताहरूलाई केही कुराकानीहरू जानकारी दियौँ।

सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा दिवाकालीन अधिवेशनका प्रस्तुतिहरूको साथ उपस्थित छु म शोभना। सुरु गरिरहेछौँ यो अधिवेशन कार्यक्रम हाम्रो सरोकारबाट। आजको विषय रहनेछ श्रोता आजको समयको आवश्यकता, प्रकृतिप्रति हाम्रो जिम्मेवारी। कुराकानी जारी राख्नेछौँ, साथै सुनाउनेछौँ फिल्मी गीत सङ्गीत।

श्रोता कार्यक्रम हाम्रो सरोकारमा आज कुराकानी गर्नेछौँ वर्तमान समयमा हामीलाई वा हाम्रो निम्ति चाहिएको पहल अनि चासोको विषयबारे। हामीले वास्ता गर्नुपर्ने र कुन कुराले के कस्तो असर पर्छ, कुन कुरामा चिन्तन गरिनुपर्छ, के विषयमा मनन गर्नुपर्छ, यिनै सब सन्दर्भमा कुराकानी गर्नेछौँ यस कार्यक्रममा। आज समय अत्यन्तै महत्त्वपूर्ण विषय माथि ध्यान आकर्षण गर्ने भएको छ, त्यो हो प्रकृति। प्रकृतिप्रति हाम्रो जिम्मेवारी, आजको समयको आवश्यकता, प्रकृति र हामी बीचको सम्बन्ध, वर्तमानका चुनौतीहरू, हाम्रो जिम्मेवारी र व्यावहारिक कदमहरू, यही नै हुनेछ आजको कुराकानीको विषय। प्रकृति हाम्रो जीवनको आधार हो। हावा, पानी, जमिन र जंगल यी सबै हुन् जसले जीवन प्रदान गर्दछ, जीवन सम्भव गराउँछ, जीवनको निम्ति जरुरी इन्धन, खाना, पानी र छहारी यसै प्रकृतिले प्रदान गर्दछ मानव जातिलाई। प्रकृतिको सन्तुलन बिग्रदा स्वास्थ्य, आर्थिक सुरक्षा र सामाजिक स्तरमा असर पर्छ। प्रकृति र मानिसले एक अर्कासँग अन्तर्निहित सम्बन्ध राख्छन् र त्यसलाई रक्षा गर्न नै दीर्घकालीन सुरक्षा हो।

वर्तमान समयमा बढ्दो विकास र आधुनिकीकरणको माग अनि आवश्यकताहरू बीच प्रकृति अनि पर्यावरणको सुरक्षा गम्भीर समस्या बन्दै गइरहेको छ। वन क्षय, माटोको अवलोपन अनि घट्दो उर्वरा शक्ति, पानीको कमी र प्रदूषणको बढ्दो स्थिति जस्ता सङ्कटहरू देखिरहेका नै छौँ। जलवायु परिवर्तनले बाढी अनि कहिले वर्षाको भारी कमी जस्ता अत्याधिक फरक मौसमको कारण कृषि कार्यहरूमा बाधा अनि नकारात्मक प्रभाव परेको हामी देखिरहेका छौँ। यस्ता स्थितिले प्रकृतिसँग हाम्रो सन्तुलनलाई प्रतिबिम्बित गर्दछ। यसै कारण प्रकृति संरक्षणलाई व्यक्तिगत मात्र नभएर सामाजिक जिम्मेवारीको रूपमा लिनपर्छ, किनकि भविष्यका पुस्ताहरूको जीवनको गुणस्तर यसैमा निर्भर छ। संसाधनको संरक्षणको साथसाथै सही अनि कम दुरुपयोग गर्न अनि जोगाउन पनि जरुरी छ। आर्थिक गतिविधि र विकास यसको साथसाथै प्रकृति संरक्षणबीच सन्तुलन गर्न सके मात्र दिगो विकास सम्भव छ। बढ्दो सुविधाको माग बीच अति उपभोग अथवा ओभर कन्जम्पसनलाई अलि कम गर्न पनि प्रकृति संरक्षणतर्फ एक महत्त्वपूर्ण कदम हुनेछ।

श्रोता, हामीले दैनिक जीवनमा सरल तर प्रभावकारी कदमहरू अप्नाउन सक्छौँ। उदाहरणको निम्ति पानीको सठिक उपयोग, बिजुलीको बचत, सिङ्गल युज प्लास्टिकको कमभन्दा कम प्रयोग, फोहोरको सही व्यवस्थापन इत्यादि। यी उपायहरू कुनै हदसम्म उपयोगी हुन सक्छन्। सार्वजनिक यातायात प्रयोग गर्ने प्रविधि पनि एक विकल्प हुन सक्छ, जसले बढ्दो प्रदूषणलाई घटाउन सहयोग गर्छ। एक थोके सुकी सय थोके नदी भने झैँ धेरैभन्दा धेरै यी कदमहरू अप्नाए वातावरणलाई संरक्षण गर्न सम्भव छ। हामीले हाम्रो कतिपय बानी यसरी नै बिस्तारै बिस्तारै बदल्ने गरे संरक्षण अनि प्रकृतिप्रति हाम्रो दायित्वलाई कुनै हदसम्म पुरा गर्न सक्नेछौँ।

श्रोता सुनिरहनु भएको छ कार्यक्रम हाम्रो सरोकार र आजको हाम्रो विषय छ प्रकृतिप्रति हाम्रो जिम्मेवारी आजको समयको आवश्यकता। नवीकरणीय ऊर्जा रिसाइक्लिङलाई प्राथमिकता दिनुहोस्। सामूहिक रुख रोपण जस्ता जनभागीदारीप्रति कदमहरू उठाउनुहोस् अनि यसतर्फ अरू समाजसँग मिलेर पहल लिनुहोस्। प्रकृतिप्रति हाम्रो जिम्मेवारी व्यक्तिगत सामुदायिक र संस्थागत तहमा प्रत्येक कदमले भविष्य सुरक्षित बनाउँछ। आउनुहोस् आज प्रण लिउँ, साना साना बदलाव सुरु गरौँ। पानी बचत, प्लास्टिकको प्रयोग कम गरौँ, वृक्षारोपणलाई प्राथमिकता दियौँ।

नदी माटो र हावालाई प्रदूषित हुन नदिऊँ, वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्ने गरौँ, वातावरण मैत्री जीवनशैली अपनाऊ। निष्कर्षमा श्रोता, प्रकृतिप्रति जिम्मेवार हुन केवल सरकारी काम मात्र होइन, प्रत्येक नागरिकको कर्तव्य हो। आज नै सचेत भई व्यवहार बदलेर मात्रै हामी स्वस्थ, सुरक्षित र समृद्ध भविष्य बनाउन सक्छौँ।

मध्याह्नको 12:05 गइरहेको छ श्रोता। अब भने प्रस्तुत छ श्रोताले पत्रद्वारा अनुरोध गरेका गीत सङ्गीत कार्यक्रम तपाईँको अनुरोधमा। प्रथम गीत सुनाउन गइरहेछौँ फिल्म आ अब लौट चलेबाट उदित नारायण झा अनि अलका याग्निकको स्वरमा। यस गीतलाई अनुरोध गर्नुहुने श्रोताहरू हुनुहुन्छ जोगीहाटबाट सौम्या नाजमिन, रुकैया आफ्रिन अनि रिहाना परविन। त्यसै गरी अररिया र जोखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहसिन आर्जु, बाबु नवाब आर्जु, शबाब आर्जु, मोहम्मद शरीफ फराज खान, अफजल पानवाला, फरजाना खानम, सुहाना शबनम अनि नुसरत जानम।

श्रोता सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको प्रस्तुति तपाईँको अनुरोधमा अब अर्को गीत सुनाउन गइरहेछौँ। आशा भोसले अनि कुमार सानुको आवाजमा फिल्म कल्की आवाजबाट यो गीत शब्द समीर अनि सङ्गीत नदीम श्रवणको यस गीतलाई अनुरोध गर्ने श्रोताहरू हुनुहुन्छ खरसाङ बजारबाट सतीश पाण्डे अनि उहाँको परिवार मिरिक थर्बबाट कल्याण राय अनि साथीहरू बढी खन्जरपुर भागलपुरबाट गुल्फराज आलम बेगम समारा अनि जमालुद्दिन नेपाली शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर अनि हुसैन मास्टर डिएनसिंह रोड भागलपुरबाट फरोज आलम बरकत अनि शदाब आलम काठमाडौँबाट सरोज दत्त चन्द्र अविनाश आशिष तरुण रञ्जन अनि विदिता त्यसै गरी मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गवाङकर सरिता अनि प्रिन्स एकांश गवाङकर बदलापुर मुम्बईबाट सिद्धान्त गोहाङकर प्रणीता अनि टुकटुक गोहाङकर त्यसै गरी वैशाली शैलेश गोहाङकर सुमित अनि ध्वनि गोहाङकर

श्रोताहरूको गीत सुनाउन गइरहेछौ फिल्म दामिनीबाट कुमार सानु अनि साधना सरगमको आवाजमा। यस गीत अनुरोध गर्ने श्रोताहरू हुनुहुन्छ राज प्यालेस मौनाथ भञ्जन उत्तर प्रदेशबाट, राजकुमार वर्मा, प्रीति, कार्तिक आर्यन वर्मा, शिव मन्दिर हकिकतपुरा मऊबाट मुन्ना भाई स्वर्णाङ्कर, पिङ्की आर्यन कृष्ण अनि पिहु स्वर्णाङ्कर, माफ गर्नुहोला पिहु स्वर्णाङ्कर। त्यसै गरी सर्लाह सुक्ना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल कुमार, वन्दना कुमारी, प्रियङ्का कुमारी अनि सम्पूर्ण शर्मा परिवार। मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्ला, बेगम जिना जहाँ, सोनी परवीन अनि इम्तियाज आलम। राजविराज नेपालबाट श्याम कुमार हाको, तारा देवी, राजन, कल्पना, सुम्निमा, पिङ्की, पूर्णिमा अनि सन्नी हाको। त्यसै गरी सुकिया पोखरी नागरीबाट शान्ति तामाङ, सामदेन, रीता, विजय अनि रिदम। पुस्तकालय रोड फारबिसगञ्जबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार, कृष्ण कुमार अनि नन्द किशोर, साथै प्रदीप कुमार।

श्रोता बरको गीत प्रस्तुत गरिरहेछौँ फिल्मको स्वरबाट उदित नारायण झा अनि अलका याग्निको स्वरमा, शब्द समीर, सङ्गीत नदिम श्रवणको। यस गीत अनुरोध गर्ने श्रोताहरू यस प्रकार छन्: बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, फातिमा खातुन, असलम अक्रम अनि अल्तफ, डुमराउ बिहारबाट डब्लु अन्सारी, सोनम अनि वसिम अन्सारी, सनिमपुर बक्सरबाट एसडी अन्सारी, आसमा खातुन, आफ्ताब मेहताब, मेराज अनि कल्लु अनि मल्लु अन्सारी। त्यसै गरी पद्मा टकिज नेपाल नगर मध्यप्रदेशबाट सुदर्शन शाह, पल्लवी प्रखर, नीति सुरभि, अश्विन मङ्गला अनि राजेन्द्रजी शाह। चित्रबस्तीबाट साहिल देवान, लुधियाना पन्जाबबाट अमरजित सोनम कौर अनि परमजित अदिबा कौर। त्यसै गरी न्यू चाम्रा चिया बगान गिर्जा लाइनबाट तोर क्वात्रोस एका, स्वर्णलता श्रद्धा, अनिरुद्ध डेमियन, जुलियन चार्ल्स एका। झाउगुडी बस्तीबाट विमल खडेरिया, मीना सुचिता, निलु अनि सानिया खडेरिया।

त श्रोता, यसै गीतको साथ आजको तपाईँको अनुरोध कार्यक्रम यही अन्त गरिरहेछौँ। सङ्गीतको क्रमलाई जारी राख्दै अब प्रस्तुत छ अघिल्लो कार्यक्रम मेलोडी टाइम, जसमा सुनाउनेछौँ पाश्चात्य सङ्गीत। आनन्द लिनुहोस् सलिजाको साथमा।

प्रधानमन्त्री नरेन्द्र मोदी हाल नयाँ दिल्लीमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडौलाइटसित द्विपक्षीय सहयोगलाई अझ मजबुत गर्नका लागि बातचितमा हुनुहुन्छ। दुई नेताहरूले बहुपक्षीय मञ्चमा सहयोगसहित क्षेत्रीय अनि वैश्विक महत्त्वका मुद्दाहरूमा पनि विचारको आदान प्रदान गर्नेछन्। बातचितपछि धेरै सम्झौताहरूमा हस्ताक्षर गरिनेछ। श्री क्रिस्टोडौलाइट्स चार दिने भारत यात्रामा हुनुहुन्छ। उहाँसित एक उच्च स्तरीय प्रतिनिधि मण्डल पनि भारत आएको छ, जसमा विदेश मन्त्री डाक्टर कान्स्टेटिनोस कम्बोस, परिवहन संचार अनि कार्यमन्त्री एलेक्सिस वाफेडेस, वरिष्ठ अधिकारी अनि व्यापार जगतका नेतृत्वहरू सामेल छन्। राष्ट्रपति क्रिस्टोडौलाइट्सको भारतको यो पहिलो यात्रा हो। साइप्रसका राष्ट्रपतिले आज बेलुकी राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसित भेट गर्नुहुनेछ। भारत अनि साइप्रस बीच घनिष्ठ साझेदारी छ। आगामी वर्ष फरवरीमा दुई देशले आफ्नो राजनयिक सम्बन्धको 65 वर्ष पुरा गर्नेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले भन्नुभयो, अन्तर्राष्ट्रिय सीमाहरूको सुरक्षालाई चुनौतीसित जुझ्नका लागि व्यापक क्षेत्रीय जिम्मेदारीको रूपमा हेरिनु जरुरी छ। आज नयाँ दिल्लीमा सीमा सुरक्षा बलको अलङ्करण समारोहलाई सम्बोधित गर्दै श्री शाहले भन्नुभयो, धेरै प्रकारका कमजोरीहरू अनि चुनौतीहरू भए पनि बलले लगातार देशको गौरवलाई बनाइराखेको छ। श्री शाहले सुरक्षासित जोडिएको उदाउँदो खतराको उल्लेख गर्नुभयो, जसमा अवैध घुसपैठ, नशालु पदार्थको तस्करी, जाली नोट को चलन अनि हतियार वा ड्रग्सको तस्करी सामेल छन्। गृहमन्त्रीले अझ एकीकृत अनि व्यापक सुरक्षा ढाँचाको आवश्यकतामाथि जोड दिनुभयो। उहाँले राज्य पुलिस, केन्द्रीय सशस्त्र बल, खुफिया एजेन्सी अनि स्थानीय प्रशासनबीच उचित तालमेलको आह्वान पनि गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राममोहन राईलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। ब्रह्म समाजको स्थापना गरेर राजा राममोहन रायले सामाजिक अन्धविश्वास, रूढिवादी र असमानता विरुद्ध जनतालाई सचेत गराएको श्री शाहले बताउनुभयो। गृहमन्त्रीले भन्नुभयो, राजा राममोहन रायले बङ्गाली भाषालाई नयाँ विचारधारा र बौद्धिक दिशाले समृद्ध गर्नुभयो। उहाँले शिक्षा, समाज सुधार र लोक प्रशासनको क्षेत्रमा राजा राममोहन रायको योगदानको आधुनिक भारतको जगलाई बलियो बनाएको पनि बताउनुभयो। श्री शाहले राजा राममोहन रायका विचारधारा र आदर्शले राष्ट्र निर्माण र सामाजिक जागरणको मार्ग सधैँ उज्यालो बनाउने मन्तव्य पोख्नुभयो। क्वाड विदेश मन्त्रीहरूको बैठक 26 मईमा नयाँ दिल्लीमा हुनेछ। विदेश मन्त्री डाक्टर एस जयशङ्करको निमन्त्रणामा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वङ, जापानका विदेश मन्त्री तोसी मित्सु मोटेगी अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियो बैठकमा सामेल हुनेछन्। विदेश मन्त्रालयले भनेको छ, एक स्वतन्त्र अनि खुल्ला हिन्द प्रशान्त क्षेत्रका लागि क्वाडको दृष्टिकोण अनुरूप क्वाड विदेश मन्त्रीहरूले प्राथमिकता भएका क्षेत्रहरूमा सहयोग बढाउनेमा विचार विमर्श गर्नेछ अनि क्वाड अन्तर्गत गरिएका पहलहरूको प्रगतिको समीक्षा गर्नेछन्। यस अवधि हिन्द प्रशान्त क्षेत्रमा हालको घटनाक्रमहरू अनि अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि चर्चा हुनेछ। अस्ट्रेलिया, जापान अनि अमेरिकाका विदेश मन्त्रीहरूले द्विपक्षीय बैठक गर्ने अनि प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्ने आशा छ। अन्तर्राष्ट्रिय जैव विविधता दिवसको अवसरमा आज केन्द्रीय पर्यावरण मन्त्री भूपेन्द्र यादवले नागरिकहरूसित सबै प्राणीहरूका लागि एक साझा भविष्य बनाउनमा मद्दत गर्न आग्रह गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री यादवले भन्नुभयो, समृद्ध जैव विविधता सतह विकासको अनेक चुनौतीहरूको समाधान हो। दिल्लीको एक अदालतले आइआरसिटिसी होटल घोटालासित सम्बन्धित कथित धनशोधन मामिलामा राष्ट्रिय जनता दल प्रमुख लालू प्रसाद यादव, उहाँका परिवारका सदस्यहरू अनि अन्य विरुद्ध आरोप तय गर्ने फैसला 9 जुनसम्मका लागि स्थगित गरेको छ। यस मामिलाको जाँच प्रवर्तन निदेशालय ईडीले गरिरहेको छ अनि यो केन्द्रीय अन्वेषण ब्युरो सिबिआईद्वारा दर्ता गरिएको एक मूल अपराधमा आधारित छ। लोकसभा अध्यक्ष ओम बिरलाले तिरुवन्चुर राधाकृष्णन 16 केरल विधानसभाका अध्यक्ष चुनिएकोमा बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री बिरलाले विश्वास व्यक्त गर्नुहुँदै भन्नुभयो, श्री राधाकृष्णनको व्यापक विधायी अनुभव अनि संसदीय परम्पराहरूको गहिरो बुझाइले सदनलाई निष्पक्षता, बुद्धिमत्ता अनि गरिमासहित मार्गदर्शन प्रदान गर्नेछ। आइपिएल क्रिकेटमा आज हैदराबादमा सनराइजर्स हैदराबादको भिडन्त रोयल च्यालेन्जर्स बेङ्गलुरूसित हुनेछ। म्याच बेलुकी 7:30 बजेदेखि खेलिनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। 2:40 बजेमा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

Nabuzi,

अपराह्नको 2:03 गइसकेको छ। श्रोता, स्वागत जनाउन चाहन्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब केही बेर आनन्द लिनुहोस् लोक तथा आधुनिक गीत सङ्गीतको विभिन्न कलाकारहरूको स्वरमा। प्रथममा सुनाउन गएछौँ लोकगीत। गीत सङ्गीत सङ्कलन नरेन्द्र गुरुङ, गायक गायिका सरिता गुरुङ, अञ्जली प्रधान, अनु सुनार, उत्तम प्रधान अनि नरेन्द्र गुरुङ।

0: अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइटसित वार्ता गर्नुभयो। श्री मोदीले भन्नुभयो, भारत र साइप्रसको लक्ष्य आगामी 5 वर्षमा निवेशलाई दोब्बर गर्नु हो। निर्वाचन आयोगले 10 राज्यका 24 राज्यसभा सीटहरूका लागि 2 वार्षिक चुनाव कार्यक्रमको घोषणा गरेको छ। मतदान 18 जुनमा हुनेछ। सर्वोच्च न्यायालयले 1 जुलाईदेखि कक्षा 9 का विद्यार्थीहरूका लागि अनिवार्य 3 भाषाको अध्ययनको नयाँ सीबीएसई नीतिलाई चुनौती दिने याचिकाको सुनवाई आगामी साता गर्नेछ। मौसम विभागले उत्तर प्रदेश, मध्य प्रदेश र विदर्भमा भोलिसम्म भीषण लूको रेड अलर्ट जारी गरेको छ। र आइपीएल क्रिकेटमा आज हैदराबादमा सनराइजर्स हैदराबादको सामना रोयल च्यालेन्जर्स बेङ्गलुरुसित हुनेछ। अब समाचार विस्तारमा। भारत र साइप्रसले आतंकवाद विरोधी, नवाचार प्रविधि, उच्च शिक्षा र अनुसन्धान तथा सांस्कृतिक सहयोगमा संयुक्त कार्यसमूहको स्थापना सहित विभिन्न क्षेत्रहरूमा कैयन सम्झौताहरू गरेका छन्। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइटसित विविध क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई मजबुत गर्नबारे छलफल गर्नुभयो। दुवै नेताहरूले बहुपक्षीय मञ्चहरूमा सहयोग लगायत क्षेत्रीय र वैश्विक महत्वका मुद्दाहरूमा पनि छलफल गर्नुभयो। एक संयुक्त वक्तव्यमा प्रधानमन्त्री मोदीले भारत र साइप्रस बीचको मित्रता बलियो मात्र नभएर भविष्य उन्मुखी पनि रहेको बताउनु भएको छ।
2: भारत के प्रति विशेष सम्मान दिखाते हुए आपने मुझे साइप्रस के हाईएस्ट ऑनर से सम्मानित किया। पूरी विजिट के दौरान आपकी आत्मीयता, आपका स्नेह और भारत के प्रति आपका विशेष जुड़ाव हमने बहुत गहराई से महसूस किया और आज आपकी भारत यात्रा हमारी शेयर्ड जर्नी का अगला महत्वपूर्ण पड़ाव है। भारत और साइप्रस की मित्रता मजबूत भी है और फ्यूचरिस्टिक भी है।
1: प्रधानमन्त्रीले विगत 1 दशकमा साइप्रसबाट भारतमा लगानी लगभग दोब्बर भएको बताउनुभयो। उहाँले भन्नुभयो, भारत युरोपेली संघ मुक्त व्यापार सम्झौताले अवसरका नयाँ बाटोहरू खोलेको छ र दुवै देशबीच ठूलो विश्वास बढाएको छ।
2: भारत युरोपियन युनियन फ्री ट्रेड एग्रीमेन्टले तमाम नई सम्भावनाएं बनी है। इसका लाभ उठाते हुए हम अगले 5 वर्षों में इस इन्वेस्टमेंट को फिर से डबल करने का लक्ष्य रख रहे हैं और इस संकल्प को साकार करने के लिए आज हम अपने विश्वसनीय संबंधों को एक स्ट्रेटेजिक पार्टनरशिप के रूप में एलिवेट कर रहे हैं।
1: श्री मोदीले भन्नुभयो, भारत र साइप्रसले आगामी 5 वर्षमा फेरि एकपटक लगानी प्रवाह दोब्बर गर्ने लक्ष्य राखेका छन्। उहाँले भन्नुभयो, साइप्रसका साथ रक्षा सहयोग विस्तार भएको छ र दुवै देशले साइबर सुरक्षा, समुद्री सुरक्षा र आतंकवाद विरोधी क्षेत्रमा सहकार्य बढाउने संकल्प गरेका छन्। प्रधानमन्त्री श्री मोदीले वैश्विक मुद्दाहरूमा पनि छलफल भएको बताउनुभयो। उहाँले युक्रेन र पश्चिम एसियामा जारी संघर्षमा शत्रुताको प्रारम्भिक अन्त्य र शान्ति पुनर्स्थापनाका लागि दुवै देशले प्रयासहरूलाई समर्थन गर्ने कुराको पनि उल्लेख गर्नुभयो। श्री मोदीले भारत र साइप्रसले विश्वव्यापी संस्थाहरूभित्र सुधारहरू बढ्दो वैश्विक चुनौतीहरूलाई सम्बोधन गर्न अत्यन्त आवश्यक र महत्वपूर्ण छन् भन्ने कुरामा सहमति साझा गरेको पनि बताउनु भएको छ। साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइट्सले गत वर्ष दुवै देशबीचको द्विपक्षीय सम्बन्धमा साथै युरोपेली संघ र भारत बीचको व्यापक सम्बन्धमा अभूतपूर्व प्रगति भएको बताउनुभयो।
3: I feel exceptionally honored and privileged to be in Delhi for this state visit, and we stand together in marking another milestone in further strengthening the long-standing bonds between our two countries and in deepening and expanding our strategic cooperation.
1: साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइट्स हाल भारतको चार दिने भ्रमणमा हुनुहुन्छ। राष्ट्रपतिको पदभार ग्रहण गरेपछि यो उहाँको भारतको पहिलो भ्रमण हो। भारत र साइप्रसले घनिष्ठ र लामो समयदेखिको साझेदारी साझा गर्दछन्। दुवै देशले आगामी फरवरीमा आफ्नो कूटनीतिक सम्बन्धको 65 वार्षिक उत्सव मनाउनेछन्। साइप्रसका राष्ट्रपतिले आज साँझ राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसित भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री मोदीले बैठकमा जीवनको सुगमता र सहजतालाई बढावा दिने दृष्टिकोण र सर्वोत्तम प्रथाहरूबारे चर्चा गरिएको बताउनुभयो। विकसित भारतको साझा दृष्टिकोणलाई साकार पार्न भविष्यमा सुधार गर्ने तरिकाहरूबारे चर्चा गरिएको थियो। क्वाड विदेश मन्त्रीहरूको बैठक 26 मईमा नयाँ दिल्लीमा हुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणमा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङ, जापानका विदेश मन्त्री तोसिमित्सु मोतेगी अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियो बैठकमा सामेल हुनेछन्। विदेश मन्त्रालयले भनेको छ, एक स्वतन्त्र अनि खुल्ला हिन्द प्रशान्त क्षेत्रका लागि क्वाडको दृष्टिकोण अनुरूप क्वाड विदेश मन्त्रीहरूले प्राथमिकता भएका क्षेत्रहरूमा सहयोग बढाउनेमा विचार विमर्श गर्नेछन् अनि क्वाड अन्तर्गत गरिएका पहलहरूको प्रगतिको समीक्षा गर्नेछन्। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सिमानालाई अझ अभेद बनाउन सरकारले स्मार्ट बोर्डर परियोजना सुरु गर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा सीमा सुरक्षा बलको दीक्षान्त समारोहमा बोल्दै श्री शाहले यस परियोजनामा ड्रोन, रडार, क्यामेरा र अन्य प्राविधिक स्रोतहरू समावेश हुने बताउनुभयो। उहाँले भन्नुभयो, स्मार्ट बोर्डर अवधारणा अन्तर्गत बीएसएफको सुरक्षा प्रणालीमा प्रविधि एकीकृत गरेर एक वर्षभित्र अवैध सीमा सुरक्षा ढाँचा विकास गर्ने काम भइरहेको छ।
4: आने वाले एक साल के अंदर ही स्मार्ट बॉर्डर कंसेप्ट के साथ सीमा सुरक्षा बल की सुरक्षा में सभी प्रकार की तकनीक को लैस कर एक अभेद बॉर्डर की हम सुरक्षा की ग्रिड बनाने का काम आगे बढ़ रहा है और बहुत कम समय में गृह मंत्रालय, ड्रोन, रडार, आधुनिक कैमराज और बाकी सारी तकनीक के साथ एक स्मार्ट बॉर्डर के प्रोजेक्ट को लेकर देश के सामने आएगा।
1: निर्वाचन आयोगले 10 राज्यका 24 राज्यसभा सीटहरूका लागि द्विवार्षिक चुनाव कार्यक्रमको घोषणा गरेको छ। पूर्व प्रधानमन्त्री एचडी देवेगौडा, केन्द्रीय मन्त्री जर्ज कुरियन र रवनीत सिंह लगायत कैयन सदस्यहरूको कार्यकाल आगामी महिना समाप्त भइरहेको छ। आन्ध्र प्रदेश, गुजरात र कर्नाटकका 4-4, राजस्थान र मध्यप्रदेशका 3-3, झारखण्डका 2 र मणिपुर, मेघालय, अरूणाचल प्रदेश र मिजोरमका 1-1 सीटका लागि चुनाव हुनेछ। अधिसूचना 1 जुनमा जारी गरिनेछ र 18 जुनमा मतदान हुनेछ। मतगणना सोही दिन हुनेछ। आयोगले महाराष्ट्र र तमिलनाडुका राज्यसभाका 1-1 सीटको लागि उपचुनावको घोषणा पनि गर्यो। महाराष्ट्रकी उप मुख्यमन्त्री सुनेत्रा अजित पवार र अल इण्डिया अन्ना डीएमके सांसद सिवी षणमुगम हालै राज्यसभामा निर्वाचित भएपछि यी सीटहरू खाली भएका हुन्। उपचुनाव पनि अर्को महिनाको 18 तारिकमा हुनेछ। केरलममा 7 पटकका कंग्रेस विधायक तिरुवञ्चुर राधाकृष्णन ऐतिहासिक त्रिकोणीय प्रतिस्पर्धामा 16 केरलम विधानसभाको अध्यक्ष निर्वाचित हुनुभएको छ। विधानसभाको इतिहासमा पहिलो पटक यस चुनावमा सत्तारूढ यूडीएफ, वामदल र भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धनका उम्मेद्वारहरू मैदानमा थिए।
5: 140 सदस्यों वाली विधानसभा में सत्तारूढ़ यूडीएफ गठबंधन के उम्मीदवार तिरुवंचूर राधाकृष्णन 101 वोटों के साथ स्पीकर चुने गए। विपक्षी एलडीएफ गठबंधन के उम्मीदवार एसी मोहिद्दीन को 35 वोट मिले, जबकि भारतीय जनता पार्टी के उम्मीदवार बीबी गोपाकुमार को 3 वोट हासिल हुए। ये पहली बार है जब भारतीय जनता पार्टी ने केरल में स्पीकर पद का चुनाव लड़ा है। डिप्टी स्पीकर के लिए चुनाव 1 जून को होगा। तिरुवनंतपुरम से स्मिति एम पल्लुरुथी की रिपोर्ट के साथ समाचार कक्ष से विशाल शर्मा।
1: लोकसभा अध्यक्ष ओम बिरलाले तिरुवञ्चुर राधाकृष्णनलाई केरलम विधानसभाका अध्यक्ष चुनिएकोमा बधाई दिनुभएको छ। सोसियल मीडिया पोस्टमा श्री बिरलाले विश्वास व्यक्त गर्दै भन्नुभयो, श्री राधाकृष्णनको व्यापक विधायी अनुभव अनि संसदीय परम्पराहरूको गहिरो समझले सदनलाई निष्पक्षता, बुद्धिमता अनि गरिमा सहित मार्गदर्शन प्रदान गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मीडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
1: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
0: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
2: यो आकाशवाणी हो। सर्वोच्च न्यायालयले 1 जुलाईदेखि कक्षा 9 का विद्यार्थीहरूका लागि 3 भाषाको अध्ययन अनिवार्य गर्ने नयाँ सीबीएसई नीतिलाई चुनौती दिने याचिकाको सुनवाई अर्को साता गर्नेछ। वरिष्ठ अधिवक्ता मुकुल रोहतगिलले यो मुद्दा मुख्य न्यायाधीश सूर्यकान्तको अध्यक्षतामा रहेको न्यायाधीश जयमाल्य बाक्सी र न्यायाधीश विपुल एम पञ्चुलीको पीठ समक्ष उठाउनुभयो। उहाँले भन्नुभयो यो जनहित याचिका विद्यार्थी, शिक्षक र अभिभावकहरूले दर्ता गरेका हुन्। उहाँले अर्को तर्क गर्नुभयो, नयाँ नीति अन्तर्गत सीबीएसई कक्षा 9 2 अतिरिक्त भाषाको अध्ययन अनिवार्य गरिएको छ, जुन कदमले अराजकता सृजना गर्ने निश्चित छ। उहाँले अदालतलाई सोमबार सुनवाईको लागि मुद्दा सूचीबद्ध गर्न अनुरोध गर्नुभएको छ। मुख्य न्यायाधीशले यो मुद्दा अर्को साता सुनवाईको लागि लिने बताउनुभयो। केन्द्रीय स्वास्थ्य मन्त्रालयले औषधि नियमको अनुसूची H1 औषधि प्रेगाबालिन सामेल गर्न अधिसूचना जारी गरेको छ। यसले नियमहरूलाई बलियो बनाउनेछ र युवाहरूमाझ यसको दुरुपयोग रोकिनेछ। केही राज्यहरूमा प्रेगाबालिनको दुरुपयोगलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। यो औषधि पुरानो दुखाई, तन्त्रिका सम्बन्धी विकार र तन्त्रिका सम्बन्धी स्थितिहरूको उपचारको लागि निर्धारित छ, तर यसलाई बानी बसाल्ने तरिकाले प्रयोग गरिँदैछ र दुरुपयोग पनि भइरहेको छ। दिल्ली उच्च न्यायालयले आज उमर खालिदलाई 2020 उत्तर पूर्वी दिल्ली दंगामा कथित ठूलो षड्यन्त्रसित सम्बन्धित यूएपीए मुद्दामा 3 दिनको अन्तरिम जमानत दिएको छ। न्यायाधीश प्रतिभा एम सिंह र न्यायाधीश मधु जैनको खण्डपीठले कडा शर्तहरू सहित जुनदेखि 3 जुनसम्म उनलाई रिहा गर्ने अनुमति दिएको हो। दिल्लीको एक अदालतले आईआरसीटीसी होटल घोटालासित सम्बन्धित कथित मनी धनशोधन मुद्दामा राष्ट्रिय जनता दल प्रमुख लालू प्रसाद यादव, उनका परिवारका सदस्यहरू र अन्य विरूद्ध आरोप तय गर्ने फैसला 9 जुनसम्मका लागि स्थगित गरेको छ। यस मामिलाको जाँच प्रवर्तन निदेशालय ईडीले गरिरहेको छ र यो केन्द्रीय अन्वेषण ब्युरो सीबीआईद्वारा दर्ता गरिएको मूल अपराधमा आधारित छ। पंजाब पुलिसले देशभरिका विद्यालय र अन्य संवेदनशील स्थानहरूमा बमको धम्कीपूर्ण इमेल पठाउने गिरोहलाई पक्राउ गर्दै ठूलो सफलता हासिल गरेको छ। यस गिरोहमा बंगलादेश र पाकिस्तानमा बस्ने व्यक्तिहरू संलग्न रहेको आरोप छ। अमृतसर पुलिस आयुक्त गुरप्रीत सिंह भुल्लरले मुख्य आरोपी सौरभ विश उर्फ माइकल बंगलादेशबाट सीमा पार गरेको बताए। पुलिसले उनलाई पश्चिम बंगालमा पक्राउ गरेको हो। आज अन्तर्राष्ट्रिय जैव विविधता दिवस मनाइँदैछ। संयुक्त अरब अमिरात यूएईले आज अन्तर्राष्ट्रिय जैव विविधता दिवस मनाइरहेको छ। यो दिवस प्रत्येक वर्ष 22 मईमा जैव विविधताको जागरूकताको लागि मनाइने गरिन्छ। यस वर्षको विषय विश्वव्यापी प्रभावको लागि स्थानीय स्तरमा कार्य गर्नु रहेको छ। यस अवसरमा केन्द्रीय पर्यावरण मन्त्री भूपेन्द्र यादवले नागरिकहरूसित सबै प्रणालीहरूका लागि एक साझा भविष्य बनाउनमा मदत गर्ने आग्रह गर्नुभयो। मौसम विभागले उत्तर प्रदेश, मध्य प्रदेश र विदर्भमा भोलिसम्म भीषण लूको रेड अलर्ट जारी गरेको छ। दिल्ली, हरियाणा र चण्डीगढमा लूको अरेन्ज अलर्ट जारी गरिएको छ। आगामी 2 दिनमा बिहार, छत्तीसगढ, ओडिसा, पंजाब, राजस्थान, तेलंगाना र आन्ध्र प्रदेशमा पनि लू चल्ने आशंका गरिएको छ। आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदराबादको सामना रोयल च्यालेन्जर्स बेङ्गलुरूसित हुनेछ। यो म्याच हैदराबादमा साँझ 7:30 खेलिनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडलाइटसित भेटवार्ता गर्नुभयो। श्री मोदीले भन्नुभयो भारत र साइप्रसको लक्ष्य आगामी 5 वर्षमा निवेशलाई दोब्बर गर्नु हो। निर्वाचन आयोगले 10 राज्यका 24 राज्यसभा सीटहरूका लागि 2 वार्षिक चुनाव कार्यक्रमको घोषणा गरेको छ। मतदान 18 जुनमा हुनेछ। सर्वोच्च न्यायालयले 1 जुलाईदेखि कक्षा 9 का विद्यार्थीहरूका लागि अनिवार्य 3 भाषाको अध्ययनको नयाँ सीबीएसई नीतिलाई चुनौती दिने याचिकाको सुनवाई आगामी साता गर्नेछ। मौसम विभागले उत्तर प्रदेश, मध्य प्रदेश र विदर्भमा भोलिसम्म भीषण लूको रेड अलर्ट जारी गरेको छ। यसका साथै समाचार पूरा भयो।
3: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ भारतले क्षयरोग जाँच र प्रारम्भिक पत्ता लगाउने प्रयासहरूमध्ये एक हासिल गरेको छ। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी, अनुवाद तथा वाचिका सविता छेत्री। भारतले क्षयरोग नियन्त्रणलाई सफलतापूर्वक तीव्र बनाएको छ र नयाँ केस साथै मृत्युदर दुवै घटाउने सन्दर्भमा विश्वव्यापी औषधलाई उछिनेको छ। 2015 2024 देशमा नयाँ क्षयरोग संक्रमण 21% दरले घटेको छ र मृत्युदर 28% दरले घटेको छ। उपचार कवरेज 92% भन्दा बढी पुगेको छ। भारतमा क्षयरोगको घटना 2015 प्रति लाख जनसंख्या 237 2024 प्रति लाख जनसंख्या 21% घटेर 187 पुगेको छ। भारतमा विश्वव्यापी रूपमा क्षयरोगबाट हुने मृत्युदरमा कमी भएको छ। यस रोगको उपचार कवरेज 92% बढेको छ, जसले भारतलाई अन्य उच्च बोझ भएका देशहरू र विश्वव्यापी स्वास्थ्य कवरेजभन्दा अगाडि राखेको छ। यो कोशी ढुङ्गाले नवीन केस फाइन्डिङ रणनीतिहरूको सफलता र हेरचाहमा विस्तारित पहुँचलाई प्रतिबिम्बित गर्दछ। 2024 26.18 लाख भन्दा बढी क्षयरोगीहरूको निदान गरिएको थियो। क्षयरोग मुक्त भारत अभियान अन्तर्गत उपचार सफलता दर 90% बढेको छ, जुन विश्वव्यापी उपचार सफलता दर 88% भन्दा बढी छ। भारतमा रिफाम्पिसनको लागि संवेदनशीलता परीक्षणको व्यापक कवरेजले सक्षम औषधि प्रतिरोधी क्षयरोगको प्रारम्भिक पहिचान 92% छ, जुन विश्वव्यापी रूपमा 83% रहेको छ। दिसम्बर 2024 शुरू भएको क्षयरोग मुक्त भारत अभियान अन्तर्गत एआई सक्षम रिपोर्टिङ भएका हातले समात्ने एक्सरे उपकरणहरू, विस्तारित नाट पूर्वाधार, कमजोर जनसंख्यामा केन्द्रित समुदाय परिचालन प्रयासहरू र जनभागीदारी जस्ता नयाँ प्रविधिहरूले 24.5 लाख बिरामीहरूको निदान गरेको छ, जसमा 8.61 लाख असिप्टोमेटिक क्षयरोगका केसहरू समावेश छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले जेनेवामा विश्व स्वास्थ्य सभाको 79 सत्रको क्रममा फोक्सोको स्वास्थ्य जाँचमा मन्त्रीय दृष्टिकोण सम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्नुभयो। के तपाईँको स्वास्थ्य प्रणाली फोक्सोको स्वास्थ्य जाँचसँग संघर्ष गरिरहेको छ? यस शीर्षकको कार्यक्रममा स्टप टिभी पार्टनरसिपद्वारा आयोजना गरिएको थियो र भारत, जापान, फिलिपिन्स र जाम्बियाद्वारा सह आयोजना गरिएको थियो। सभालाई सम्बोधन गर्नुहुँदै श्री नड्डाले जोड दिँदै भन्नुभयो कि समयमै स्क्रिनिङ, प्रारम्भिक निदान र हेरचाहमा समान पहुँच लचिलो र केन्द्र जनकेन्द्रित स्वास्थ्य प्रणालीको मुटुमा निहित छ। उनले फोक्सोको स्वास्थ्य जाँचलाई सुदृढ पार्नु केवल प्रविधि वा निदान उपकरणहरूको बारेमा मात्र होइन, तर जीवन बचाउने, पीड़ा कम गर्ने, विनाशकारी स्वास्थ्य खर्च रोक्ने, जीविकोपार्जनको सुरक्षा गर्ने र स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने बारेमा उल्लेख गर्नुभयो। क्षयरोग उन्मूलन गर्ने भारतको प्रतिबद्धतालाई उजागर गर्नुहुँदै केन्द्रीय स्वास्थ्य मन्त्रीले भन्नुभयो कि राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रम र क्षयरोग मुक्त भारतको दृष्टिकोण अन्तर्गत भारतले विश्वको सबैभन्दा ठूलो स्क्रिनिङ र प्रारम्भिक पत्ता लगाउने प्रयासहरूमध्ये एक गरेको छ। उनले जोड दिँदै भन्नुभयो, देशले घर घर सम्पर्क, मोबाइल स्क्रिनिङ टोली, सामुदायिक अभियान र उच्च जोखिम भएका क्षेत्रहरू र कमजोर जनसंख्यामा केन्द्रित अभियानहरू मार्फत कमजोर जनसंख्यामा सक्रिय केस पत्ता लगाउने कार्य विस्तार गरेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रीले थप जानकारी दिँदै भन्नुभयो, भारतले क्षयरोग र अन्य फोक्सो रोगहरू पत्ता लगाउन आधुनिक निदानलाई उल्लेखनीय रूपमा बढाएको छ। विशेष गरी दुर्गम र सेवाबाट वञ्चित क्षेत्रहरूमा निदान ढिलाइ कम गर्न आणविक परीक्षण प्लेटफर्महरू, डिजिटल छाती एक्सरे सेवाहरू, एआई सहायता प्राप्त व्याख्या उपकरणहरू, ह्यान्डलेड स्क्रिनिङ उपकरणहरू र विकेन्द्रित परीक्षण प्रणालीहरू व्यापक रूपमा तैनात गरिएका छन्।

श्रोता, अब केही बेर आनन्द लिनुहोस्। फिल्मी संगीतको प्रथममा सुनाउन गइरहेछौ अलका याग्निक अनि शानको स्वरमा फिल्म हम तुमबाट यो गीत, संगीत जतिन ललितको अनि शब्द प्रसुन जोशीको।

0: अधूरी सांस थी।
1: अब प्रस्तुत छ समाचार।
2: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले बिहिबार लोकभवनमा डाक्टर सुधीर कुमार जैनद्वारा लिखित पुस्तक डायबिटिक फुट सम अननोन फ्याक्ट्सको विमोचन गरेका छन्। यस अवसरमा बोल्दै राज्यपालले समाजमा मधुमेहको बढ्दो घटना र यससँग सम्बन्धित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै यसको दुष्प्रभावहरूको बारेमा जागरूकता फैलाउन र समयमै चिकित्सा उपचारलाई बढावा दिन अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, यो पुस्तक बिरामीहरू, हेरचाहकर्ताहरू र स्वास्थ्य कर्मीहरूको लागि उपयोगी मार्गदर्शक हुनेछ, किनकि यसले डायबिटिक फुटको हेरचाहसँग सम्बन्धित सठिक प्रमाणमा आधारित र सरल जानकारी प्रदान गर्दछ। राज्यपालले डाक्टर जैनको प्रशंसा गर्दै भन्नुभयो, उहाँको लामो चिकित्सा अनुभवमा आधारित यो पुस्तकले डायबिटिक फुट संक्रमणसँग सम्बन्धित गलत धारणाहरू हटाउन र मानिसहरूमा जागरूकता बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ। स्वास्थ्यप्रति संवेदनशील र समावेशी दृष्टिकोण अप्नाउनु पर्नेमा जोड़ दिँदै उहाँले संस्कृतको श्लोक सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया वाचन गर्नु

0: भयो। उहाँले भन्नुभयो, यसले सार्वभौमिक कल्याण र सामूहिक स्वास्थ्यको भारतको प्राचीन भावनालाई प्रतिबिम्बित गर्दछ। राज्यपालले पुस्तकले मानिसहरूलाई रोकथामका स्वस्थ उपायहरू अपनाउन प्रेरित गर्ने आशा पनि व्यक्त गर्नुभयो। मई 20 आफ्नो भ्रमणको क्रममा उत्तर पूर्वी सीमान्त रेलवे पुसिरे कन्स्ट्रक्सनका महाप्रबन्धक आशिष बन्सलले एकलाखी बालुरघाट र बालुरघाट हिली खण्डहरूमा चलिरहेको कामहरूको निरीक्षण र समीक्षा गर्नुभयो। बैठकमा बालुरघाट हिली नयाँ ब्रडगेज रेल लाइन परियोजना अन्तर्गत रेल पूर्वाधार, ट्र्याक अवस्था, स्टेशन विकास कार्य, पुल, यात्री सुविधा, परिचालन तयारी र निर्माण कार्यको समग्र प्रगतिको समीक्षा गरिएको थियो। पश्चिम बंगालको दक्षिण दिनाजपुर जिल्लामा 29.257 किलोमिटर लामो बालुरघाट हिली नयाँ ब्रडगेज रेल लाइन परियोजनाको निर्माण 11,081.09 करोड़को अनुमानित लागतमा भइरहेको छ। परियोजनाको क्रियान्वयन हेतु 156.38 हेक्टर भूमिको 100% भूमि अधिग्रहण पहिलेबाट नै पूरा भएको छ तथा भूमि रेलवेलाई हस्तान्तरित गरिएको छ। परियोजना अन्तर्गत 11 ठूला पुल, 43 स्ट्रङ पुल, स्टेशन भवन, रोड ओभरब्रिज, रोड अन्डरब्रिज, स्टाफ क्वार्टर, ट्र्याक निर्माण तथा अन्य सम्बन्धित रेल अवसंरचना कार्यहरूको निर्माण सामेल छ। परियोजनालाई पूरा गर्ने लक्ष्य मार्च 2027 निर्धारित गरिएको छ। रेल मन्त्रालयले यात्रीहरूको सुविधाका लागि अगरतला रानी कमलापति स्पेशल रेलगाडीको नियमित सञ्चालनलाई मञ्जुरी दिएको छ। यो रेलगाडी अब अगरतला रानी कमलापति एक्सप्रेसको नामले नियमित रूपले चल्नेछ। रेल मन्त्री अश्विनी वैष्णवले आधिकारिक पत्रको माध्यमले सांसद विप्लव कुमार देवलाई यस सम्बन्धमा सूचित गर्नुभयो। पश्चिम त्रिपुराका सांसद विप्लव कुमार देवको अनुरोधमा यो रेलगाडीहरू चलाइएको हो। मणिपुरमा उग्रवादीमाथिको कार्यवाहीमा सुरक्षा बलले ठूलो मात्रामा हतियार, विस्फोटक पदार्थ, गोला बारूद बरामद गरेको छ। यस क्रममा प्रतिबन्धित लडाकु संगठन UNLFPका 4 सक्रिय सदस्यहरू पक्राउ परेका छन्। मणिपुर पुलिस मुख्यालयले आज बिहान जारी गरेको आधिकारिक बयानका अनुसार लामसाङ पुलिस स्टेशन क्षेत्रमा लुटेको हतियार र गोला बारूदको बारेमा विश्वसनीय सूचना प्राप्त भएपछि लामडेङ क्षेत्रमा विशेष अभियान शुरू गरेको थियो। अपरेशनको क्रममा UNLFP गुटका 2 सक्रिय सदस्यलाई पक्राउ गरेको थियो। भारत र साइप्रसले आज आतंकवाद विरोधी नवप्रवर्तन र प्राविधिक उच्च शिक्षा र अनुसन्धान अनि सांस्कृतिक सहयोगमा संयुक्त कार्य समूहको स्थापनासहित विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू गरेको छ। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइटसँग विविध क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने बारेमा छलफल गर्नुभयो। असम पुलिसले मादक पदार्थहरूको तस्करी विरूद्ध कारवाही गर्दै राष्ट्रिय राजमार्ग 27 भारी मात्रामा प्रतिबन्धित कोडिन फस्फेट सिरप जफ्त गरेको छ। यो कारवाही बर्खोला थाना क्षेत्र अन्तर्गत पुटिचेरा टोल गेट समीप भएको हो। पुलिसले यस मामिलामा एक सचके ट्रकलाई पनि अधीनमा ल्याएको छ अनि तस्करी नेटवर्कसित जोडेको अन्यको खोजी शुरू गरेको छ। पुलिस अनुसार विश्वसनीय सूचनापछि एनएस 27 विशेष नाका चेकिङ अभियान चलाएको थियो। आकाशवाणीबाट समाचार पूरा भयो। नयाँ समाचार अपडेट्सका साथ 3:45 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब प्रस्तुत छ विविध विषयमाथि आधारित कार्यक्रम विश्वमा हामी।

हाम्रा सम्पूर्ण आदरणीय श्रोता महानुभावलाई कार्यक्रम विश्वमा हामीमा स्वागत छ। हामी धेरैले वर्तमान समयमा सुनेका छौँ या अनुभव पनि गरेका छौँ कि हाम्रो मृगौला अर्थात् किडनीमा ढुङ्गा भयो भने, अब यदि लाटो कुरा गर्नु हो भने हामीले त ढुङ्गा खाएको हुँदैनौँ, फेरि कसरी हाम्रो मृगौलामा या किडनीमा या भनौँ गल ब्लडरमा ढुङ्गा हुन्छ? एक प्रकारले कुरो ठिकै पनि हो, तर मृगौलामा या गल ब्लडरमा ढुङ्गा हुन पछि धेरै अन्य कारणहरू रहेको हुन्छ। यसैले आजको नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीमा आज हामी यिनै विषयलाई लिएर जानकारी दिनेछौँ कि हाम्रो मृगौलामा या गल ब्लडरमा ढुङ्गा कसरी हुन्छ, यसको लक्षण, यसको रोकथाम अनि सम्पूर्ण निवारण कसरी गर्ने भन्ने जानकारी दिन गइरहेको छु। मृगौलामा पत्थरी अर्थात् ढुङ्गा भनेको पिसाब नलीमा रहेका खनिज र अन्य पदार्थहरूबाट बन्ने क्रिस्टल हो। धेरैजसो पत्थरीहरू अथवा ढुङ्गाहरू पिसाबसँगै शरीरबाट बाहिर निस्कन्छन्, तर तिनीहरू धेरै पीडादायक हुन सक्छन्। यदि ढुङ्गा आफै बाहिर निस्कन्दैन वा अवरोध निम्त्याउँछ भने यसलाई तोड्न वा हटाउने प्रक्रिया आवश्यक पर्न जान्छ। मृगौलाको ढुङ्गा भनेको ठोस पिण्ड वा क्रिस्टल हो जुन मृगौलामा रहेको पदार्थहरू जस्तै खनिज एसिड लवणबाट बन्छ। तिनीहरू बलुवाको दाना जत्तिकै सानो वा कहिलेकाहीँ गल्फ बल भन्दा पनि ठुला हुन सक्छन्। मृगौलाको ढुङ्गालाई मृगौलाको पत्थरी वा नेफ्रोलिथियासिस पनि भन्ने गरिन्छ। तपाईँको मृगौलाको ढुङ्गा वा पत्थरको आकारमा निर्भर गर्दै तपाईँलाई थाहा नहुन पनि सक्छ कि तपाईँसँग एउटा ढुङ्गा छ। साना पत्थरीहरू वा ढुङ्गाहरू कुनै लक्षणहरू बिना पिसाबमा मूत्र मार्गबाट जान सक्छन्। ठुला ढुङ्गाहरू भने मूत्र मार्गमा अड्किन सक्छन्। यसले पिसाबलाई उल्टो माथि ठेल्छ र शरीरबाट फोहोर फिल्टर गर्ने मृगौलाको क्षमतालाई सीमित गर्न सक्छ। यसले रक्तस्राव पनि निम्त्याउन सक्छ। मृगौलाको ढुङ्गा आफै निस्कन 3 हप्ताको समय लाग्ने गर्छ। केही साना ढुङ्गाहरूले पनि पिसाब नलीबाट निस्कन्दा र शरीरबाट बाहिर निस्कन्दा असहाय पीडा निम्त्याउन सक्छ। यदि ढुङ्गा आफै निस्कन्दैन भने तपाईँलाई यसलाई तोड्न र हटाउन डाक्टरको आवश्यकता पर्न सक्छ। मृगौलामा ढुङ्गा कति सामान्य हुन्छ त? लगभग 10 मध्ये 1 जनालाई आफ्नो जीवनकालमा मृगौलामा ढुङ्गा हुन्छ अथवा पत्थरी हुन्छ। यो समस्या 30 देखि 40 वर्ष उमेरका पुरुषहरूमा सबैभन्दा अधिक अथवा बढी देखिन्छ। अब यसको लक्षण अनि कारणहरू। मृगौलाको ढुङ्गाको सबैभन्दा सामान्य लक्षण भनेको तल्लो ढाड, पेट वा कम्मरमा दुखाइ हो। दुखाइ तिग्राबाट कम्मरसम्म फैलिएको जस्तो अनुभव हुन सक्छ। यो हल्का वा तिखो र गम्भीर हुन सक्छ। यसलाई कहिलेकाहीँ पेट दुख्ने दुखाइ भनिन्छ किनभने यो छालहरू जस्तै बढ्दै जान सक्छ। मृगौलाको ढुङ्गाका अन्य लक्षणहरूमा समावेश छन् बान्ता अथवा उल्टी आउने, रगत जस्तो पिसाब जाने, पीडादायी पिसाब हुने, पिसाब गर्न असमर्थता, बारम्बार पिसाब फेर्न मन लाग्ने, ज्वरो वा चिसो लाग्ने, बाक्लो वा दुर्गन्धित पिसाब आउने, सानो मृगौलाको पत्थरले दुखाइ वा अन्य लक्षणहरू नदिन पनि सक्छ। मृगौलाको ढुङ्गाको कारण के हो त? तपाईँको पिसाबमा खनिज एसिड र क्याल्सियम सोडियम अक्साइड र युरिक एसिड जस्ता अन्य पदार्थहरू हुन्छन्। जब तपाईँको पिसाबमा यी पदार्थहरूको धेरै कणहरू हुन्छन् र धेरै कम तरल पदार्थ हुन्छ, तिनीहरू क्रिस्टल वा ढुङ्गा बनाउन एकसाथ टाँसिन सक्छन्। मृगौलाको ढुङ्गा बन्न महिनौ वा वर्षको समय पनि लाग्ने गर्छ। मृगौलाको ढुङ्गाको प्रकारहरू। ढुङ्गाहरूको नाम तिनीहरूमा हुने क्रिस्टलको प्रकारको आधारमा राखिएको छ। क्याल्सियम अक्साइड। क्याल्सियममा आधारित ढुङ्गाहरू उच्च अक्साइड वा कम क्याल्सियमयुक्त खाना खाँदा र पर्याप्त तरल पदार्थ नपिउँदा बन्न सक्छन्। क्याल्सियम अक्साइड ढुङ्गाहरू मृगौलाको ढुङ्गाको सबैभन्दा सामान्य प्रकार हुन्। युरिक एसिड ढुङ्गा। पशु प्रोटिन जस्तै गाईको मासु, कुखुरा, सुँगुरको मासु, अन्डा अनि माछा सेवन गर्दा युरिक एसिड ढुङ्गा हुन सक्छ। स्ट्रोइड पत्थरी अथवा ढुङ्गा। ब्याक्टेरियाको संक्रमणले स्ट्रोइड ढुङ्गा निम्त्याउन सक्छ। बारम्बार संक्रमणले स्ट्रोइड ढुङ्गाको गठन निम्त्याउन सक्छ जुन धेरै ठुला मृगौलाको ढुङ्गा हुन् जसलाई सामान्यत शल्यक्रियाद्वारा मात्र हटाउन सक्छ। सिस्टिन ढुङ्गा। सिस्टिन ढुङ्गा सिस्टोनुरिया भनिने अनुवांशिक अवस्थाको कारणले हुन्छ।
सिस्टिन दुई सिस्टिन एमिनो एसिडहरू मिलेर बनेको एउटा पदार्थ हो। मृगौलामा ढुङ्गा हुने जोखिम अथवा कारकहरू के हुन् त? यदि तपाईँलाई निम्न कुराहरू छन् भने तपाईँलाई मृगौलामा ढुङ्गा हुने जोखिम बढी हुनसक्छ। पर्याप्त तरल पदार्थ नपिउँदा, मासु र अन्य प्रोटिनयुक्त खानेकुराहरू नखानुहोस्, सोडियम वा चिनी अथवा सुक्रोज वा फ्रुक्टोज बढी मात्रामा भएको खानाहरू नखानुहोस्, भिटामिन सी सप्लिमेन्टहरू लिन आवश्यक छ। मृगौलामा ढुङ्गा भएको परिवारमा इतिहास रहेको छ भने पिसाब नलीमा अवरोध छ, ग्यास्ट्रिक बाइपास सर्जरी सहित पेट वा आन्द्राको शल्यक्रिया भएको छ भने केही औषधि लिनुहोस्, यसमा

केही मूत्रवर्धक, क्याल्सियम आधारित एन्टासिडहरू, केही दौरा विरोधी औषधिहरू र केही अन्य औषधिहरू समावेश रहेको छ। केही चिकित्सा अवस्थाहरू पनि रहेको छ। अब यसको निदान अनि परीक्षणहरू। मृगौलाको ढुङ्गा कसरी निदान गरिन्छन् त? स्वास्थ्य सेवा प्रदायकहरूले मृगौलाको ढुङ्गाको निदान गर्न इमेजिङ, रगत र पिसाब परीक्षणहरू प्रयोग गर्छन्। यदि तपाईँको लक्षण र शारीरिक प्रशिक्षणको आधारमा तपाईँको प्रदायकलाई मृगौलाको ढुङ्गाको शङ्का छ भने तपाईँलाई यी मध्ये एक वा बढी परीक्षणहरू गर्न आवश्यक पर्न सक्छ। डाक्टरले तपाईँको पिसाबमा रगत, ढुङ्गा बनाउने क्रिस्टल र संक्रमणका सङ्केतहरू जाँच गर्न सक्छन्। इमेजिङ, एक्सरे, सिटी स्क्यान, कम्प्युटर टोमोग्राफी स्क्यान र अल्ट्रासाउन्डले तपाईँको स्वास्थ्य सेवा प्रदायकलाई ढुङ्गाको आकार, स्थान र सङ्ख्या हेर्नमा मद्दत गर्न सक्छ। रगत परीक्षण, डाक्टरहरूले तपाईँको मृगौलाको कार्य जाँच गर्न, संक्रमण पत्ता लगाउन र उच्च क्याल्सियम स्तर वा ढुङ्गा बन्न सक्ने अन्य अवस्थाहरूको जाँच गर्न रगत परीक्षणहरू प्रयोग गर्ने गर्छन्। मृगौलाको ढुङ्गाको उपचार त्यसो भए कसरी गरिन्छ त? यदि तपाईँसँग सानो मृगौलाको ढुङ्गा छ अथवा पत्थरी छ जुन आफै निस्कने सम्भावना छ भने तपाईँको डाक्टरले तपाईँलाई यो ननिस्केसम्म तपाईँको लक्षणहरू निगरानी गर्न भन्नुहुन्छ। तिनीहरूले राहत प्रदान गर्न र ढुङ्गा आफै निस्कन मद्दत गर्ने औषधिहरू लेख्न सक्छन्। ठुला मृगौलाको ढुङ्गालाई उपचार आवश्यक पर्दछ जुन तिनीहरूको आकार, स्थान, लक्षणहरू निम्त्याउने कुनै पनि संक्रमण वा अवस्था अनि अन्य कारकहरूमा निर्भर गर्दछ। यदि तपाईँसँग ठुलो पत्थरी वा ढुङ्गा वा अवरोध छ भने वा यदि ढुङ्गा केही हप्ताभित्र आफै निस्कँदैन भने तपाईँको डाक्टरले यसलाई तोड्ने वा हटाउने प्रक्रियाहरू सिफारिस गर्न सक्छ। के मृगौलाको पत्थरी अथवा ढुङ्गा आफै निको हुन सक्छन् त? लगभग 80% मृगौलाको पत्थरी अथवा ढुङ्गा आफै निको हुन्छ। पत्थरी निको हुन लाग्ने समय यसको आकार र स्थानमा निर्भर गर्दछ। 4 मिलिमिटर भन्दा सानो पत्थरी 1-2 हप्ताभित्र निको हुन सक्छ। ठुला पत्थरीहरू पूर्ण रूपमा निको हुन लगभग 2-3 हप्ता लाग्न सक्छ। एकपटक पत्थरी अथवा ढुङ्गा मूत्राशयमा पुगेपछि यो सामान्यतया केही दिनभित्र नै निको हुने गर्छ अथवा निस्कन सक्छ। यदि तपाईँलाई लाग्छ कि तपाईँलाई मृगौलाको पत्थरी अथवा ढुङ्गा छ भने अवरोध वा अन्य जटिलताहरू जाँच गर्न डाक्टरसँग परामर्श गर्न निश्चित हुनुहोस्। यदि पत्थरी अथवा ढुङ्गा 4-6 हप्ताभित्र निको भएन भने आफ्नो डाक्टर कहाँ गएर नियमित सम्पर्क गरी त्यसबारे जानकारी लिनुहोस्। यदि तपाईँलाई मृगौलामा ढुङ्गा भयो भने के हुन सक्छ? लगभग 90% साना मृगौलाहरूको पत्थरी जसको आकार 6 मिलिमिटर भन्दा सानो र 60% ठुला मृगौलाहरूको पत्थरी 6 मिटर भन्दा ठुलो आफै निस्कन्छ। यदि तपाईँसँग ठुलो मृगौलाको पत्थरी छ वा पिसाब प्रवाहमा अवरोध पुर्याउने छ भने तपाईँले यसलाई तोड्न वा हटाउने प्रक्रिया गर्नुपर्नेछ। कहिलेकाहीँ आफै निस्किने भने साना पत्थरहरू बढ्न वा सर्न सक्छन् जसले गर्दा तपाईँलाई धेरै दुख्न पनि सक्छ। यदि तपाईँलाई पहिले मृगौलाको पत्थरी अथवा ढुङ्गा भएको छ भने तपाईँलाई फेरि पनि हुने सम्भावना रहन्छ। तपाईँले आफ्नो आहारमा परिवर्तन गरेर कहिलेकाहीँ औषधि लिएर तिनीहरूलाई रोक्नको लागि पाइला चाल्नु आवश्यक छ। मृगौलाको ढुङ्गा अथवा पत्थरीबाट छुटकारा पाउने उत्तम तरिका के हो त? यदि तपाईँको डाक्टरलाई लाग्छ कि तपाईँको मृगौलाको ढुङ्गा आफै निस्कन सक्छ भने यसलाई बाहिर निकाल्न मद्दत गर्न प्रशस्त पानी पिउनुहोस्। आफ्नो निर्धारित औषधिहरू नियमित रूपमा लिनुहोस् र आफ्नो डाक्टरको आहार सिफारिसहरू पालना गर्नुहोस्। अब आउँ रोकथाम। के मृगौलाको पत्थरीलाई अथवा ढुङ्गालाई रोक्न सकिन्छ त? हजुर, तपाईँको खानाले मृगौलाको ढुङ्गाको जोखिम बढाउन सक्छ। आफ्नो जोखिम कसरी कम गर्ने भन्ने बारे आफ्नो स्वास्थ्य सेवा प्रदायक वा आहारविद्हरूसँग कुरा गर्नुहोस्। तिनीहरूले निम्न सुझाव दिन सक्छन्। प्रशस्त पानी पिउने, जनावरको प्रोटिन सीमित गर्ने, चिनी अनि सोडियमयुक्त खानेकुराहरू सीमित गर्ने, अक्सलेटयुक्त खानेकुराहरू सीमित गर्ने। यदि तपाईँसँग क्याल्सियम अक्साइड पत्थरी छ भने तपाईँको डाक्टरले तपाईँलाई पालक, रिभर, गहुँको चोकर, बदाम र बदाम जस्तै खानेकुराहरूबाट बाँच्ने सल्लाह दिन सक्छ।
स्वस्थ तौल कायम राख्ने, क्याल्सियमको राम्रो स्रोत हुने खानेकुराहरू खानुहोस्। यो विपरीत लाग्न सक्छ। क्याल्सियम युक्त खानेकुराहरूले मृगौलाको ढुङ्गा रोक्नमा मद्दत गर्न सक्छ। क्याल्सियम सप्लिमेन्ट वा क्याल्सियम युक्त एन्टासिडको मामलामा यो हुँदैन, किनकि यसले पत्थरीको अथवा ढुङ्गाको जोखिमलाई अझ बढाउन सक्छ। प्रिस्क्रिप्सन औषधिहरू, यदि आहार परिवर्तनले मद्दत गर्दैन भने तपाईँको डक्टरले मृगौलाको ढुङ्गा रोक्न मद्दत गर्ने औषधिहरू लेख्न सक्छन्। औषधिको प्रकार तपाईँसँग भएको पत्थरीको प्रकारमा निर्भर गर्दछ। केही सरल अनि प्राकृतिक उपचारहरू पछ्याएर तपाईँले मृगौलाको ढुङ्गाको असुविधालाई कम गर्न र शरीरको प्राकृतिक उपचार प्रक्रियालाई गति दिनमा मद्दत गर्न सक्नुहुन्छ। जस्तै तुलसीको पातहरू। तुलसीको पात सामान्यतः मृगौलाको समग्र स्वास्थ्यको लागि राम्रो हुन्छ। तुलसीको पातको एक चम्चा रसमा एक चम्चा मह मिसाएर दिनहुँ बिहान पिउनुहोस्। दुईदेखि तिनवटा तुलसीको पात चपाउँदा मृगौलाको पत्थरीको दुखाइ कम हुन्छ। तरबुज। तरबुजमा पाइने र पोटासियम स्वस्थ मृगौलाको लागि आवश्यक तत्त्व हो। तरबुजले पिसाबमा रहेको एसिडको स्तरलाई नियमित र कायम राख्नमा मद्दत गर्छ। तरबुज खाने वा यसको जुस दैनिक पिउनाले मृगौलाको ढुङ्गालाई प्राकृतिक विघटन गर्नमा मद्दत गर्दछ। टमाटरको रस। हरेक बिहान एक गिलास टमाटरको जुसमा एक चिम्टी नुन र खोर्सानी मिसाएर पिउनुहोस्। यसले मृगौलामा रहेको खनिज लवणलाई पगाल्न सक्छ अनि लवणलाई थप पत्थरी हुनबाट पनि यसले रोक्छ। किडनी बिन्स अथवा राजमा मृगौला सम्बन्धित समस्याहरूको लागि एउटा प्रभावकारी घरेलु उपचार हो। पोडहरूबाट बिउहरू हटाउनुहोस् र त्यसपछि एक घन्टाका लागि शुद्ध तातो पानीमा फलीहरू उमाल्नुहोस्। तरललाई तान्नुहोस् र यसलाई चिसो नभएसम्म छोड्नुहोस्। मृगौलाको ढुङ्गाको दुखाइ कम गर्न दिनभरि धेरै पटक तरल पिउनुहोस्। कागतीको रस। कागतीको रसमा साइट्रिक एसिड प्रचुर मात्रामा पाइन्छ, जसले क्याल्सियममा आधारित मृगौलाको ढुङ्गालाई तोड्नमा मद्दत गर्छ। दैनिक 2-3 गिलास कागतीको रस पिउनाले पिसाबको मात्रा बढ्छ र पिसाबबाट ढुङ्गालाई प्राकृतिक रूपमा बाहिर निकाल्नमा यसले मद्दत गर्दछ। माथि सूचीबद्ध उपचारहरू चिकित्सा हेरचाहलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने उद्देश्यले होइन, तिनीहरू पीडा कम गर्नको लागि हुन्। यदि तपाईँ गम्भीर दुखाइको अनुभव गर्दै हुनुहुन्छ भने तुरन्तै नेफ्रोलोजिस्टसँग परामर्श लिनुहोस्। लौ त श्रोतामानहरू, आज नेपाली प्रसारण सेवाको विशेष कार्यक्रममा हामीले स्वास्थ्यबारे चर्चा गर्दै मृगौलामा हुने ढुङ्गाबारे केही जानकारी लिएर आयौँ र यसलाई कसरी रोकथाम गर्न सकिन्छ, यो कसरी शरीरमा बनिन्छ, यसबारे चर्चा गर्दा गर्दै आजलाई भने देवलको घडीले बिदा माग्ने सङ्केत गरिरहेको छ र आगामी दिनहरूमा पनि यस्तै शरीरसँग सम्बन्धित स्वास्थ्य चर्चाबारे तपाईँलाई जानकारी राख्ने वचनको साथ आजलाई भने बिदा चाहन्छु। हवस् त, नमस्कार।

नमस्कार, अब समय भेक्षा कार्यक्रम बिबी चर्चाको। श्रोता मानवहरू, गर्मीको मौसम सुरु भइसकेको छ र गर्मीको मौसममा शरीरलाई हाइड्रेटेड राख्न र पसिनाको माध्यमबाट बाहिर निस्किएको पानीको मात्रा पूर्ति गर्न बढी मात्रामा हामीले पानी पिउन जरुरी छ। आज हामी बिबी चर्चामा हामीले गर्मीको मौसममा पानी कति मात्रामा पिउन सक्छौँ वा पिउनुपर्छ त्यसबारे जानकारी राखिरहेको छु। 5 देखि 3 लिटर पानी पिउन आवश्यक छ। पर्याप्त पानी पिउनाले मृगौलाको पथरी, कब्जियत र पिसाबको संक्रमण जस्ता समस्याहरूदेखि हामीलाई जोगाउन सक्छ। यी तथ्यहरूले यो स्पष्ट पार्छन् कि गर्मीमा स्वस्थ शरीर कायम राख्नको लागि सही मात्रामा पानी पिउन महत्त्वपूर्ण छ। जिन्दगी

अब अन्तमा निष्कर्ष। गर्मीको मौसममा शरीरलाई स्वस्थ र सक्रिय राख्न पर्याप्त मात्रामा पानी पिउन आवश्यक छ। तापक्रम बढ्दै जाँदा शरीरले पसिनाको माध्यमबाट बढी पानी गुमाउँछ, जसले गर्दा यो क्षतिपूर्ति गर्न आवश्यक छ। सामान्यत एक स्वस्थ व्यक्तिलाई दैनिक रूपमा लगभग 2.5 देखि 3 लिटर पानी पिउने सल्लाह दिइन्छ। तर यो मात्र व्यक्तिको उमेर, तौल, गतिविधि र स्वास्थ्य स्थिति अनुसार फरक हुन सक्छ। यो बुझ्न पनि महत्त्वपूर्ण छ कि धेरै पानी पिउनु मात्र समाधान होइन, सन्तुलित मात्रामा र नियमित अन्तरालमा पानी पिउनु बढी फाइदाजनक छ। तरबुज, काँक्रा, नरिवल पानी र अन्य तरल पदार्थ सेवन गर्नाले पनि शरीरलाई हाइड्रेट राख्नमा मद्दत गर्न सक्छ। अन्तत स्वस्थ रहनको लागि हाम्रो शरीरको आवश्यकताहरूलाई बुझ्नु र गर्मीमा हामीले कति पानी पिउनुपर्छ भनेर जान्न अति आवश्यक छ। सही समयमा सही मात्रामा पानी पिउनाले डिहाइड्रेसन, थकान र अन्य धेरै स्वास्थ्य समस्याहरूबाट हामीलाई बचाउन सक्छौँ।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भारत र साइप्रसले आज आतंकवाद विरोधी नवप्रवर्तन र प्रविधि उच्च शिक्षा र अनुसन्धान र सांस्कृतिक सहयोगमा संयुक्त कार्य समूहको स्थापना सहित विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सिमानालाई अझ अभेद बनाउन सरकारले स्मार्ट बोर्डर परियोजना सुरु गर्ने बताउनु भएको छ। निर्वाचन आयोगले आज 10 राज्यका 24 राज्यसभा सिटका लागि द्विवार्षिक चुनाव कार्यक्रमको घोषणा गरेको छ। रेल सूचना प्रविधि र सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णव राजस्थानको जोधपुर रेलवे स्टेसनबाट दिल्ली क्यान्ट जाने 20 कोच भएको वन्दे भारत एक्सप्रेसलाई झण्डा देखाएर प्रस्थान गर्नुभयो। अनि पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुहुनेछ। अब समाचार विस्तारमा। भारत र साइप्रसले आज आतंकवाद विरोधी नवप्रवर्तन र प्रविधि उच्च शिक्षा र अनुसन्धान र सांस्कृतिक सहयोगमा संयुक्त कार्य समूहको स्थापना सहित विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू गरेको छ। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइटसँग विविध क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने बारेमा छलफल गर्नुभयो। दुई नेताहरूले बहुपक्षीय मञ्चहरूमा सहयोगसहित क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाहरूमा पनि छलफल गर्नुभयो। उहाँले विगत एक दशकमा साइप्रसबाट भारतमा लगानी लगभग दोब्बर भएको बताउनुभयो। श्री मोदीले भन्नुभयो, भारत र साइप्रसले आगामी 5 वर्षमा फेरि एकपटक लगानी प्रवाह दोब्बर गर्ने लक्ष्य राखेको छ। प्रधानमन्त्री श्री मोदीले विश्वव्यापी मुद्दाहरूमा पनि छलफल भएको बताउनुभयो। उहाँले युक्रेन र पश्चिम एसियामा जारी युद्धमा शत्रुताको प्रारम्भिक अन्त्य र शान्ति पुनर्स्थापनाका लागि दुवै देशले प्रयासहरूलाई समर्थन गर्ने कुरा उल्लेख गर्नुभयो।
2: युक्रेन हो या वेस्ट एसिया, हम संघर्ष की शीघ्र समाप्ति और शांति के प्रयासों का समर्थन करते रहेंगे। हम इस बात पर भी एकमत है कि बढ़ते हुए ग्लोबल चैलेंजेस के समाधान के लिए ग्लोबल इंस्टीट्यूशन का रिफॉर्म अर्जेंट और इम्पोर्टेंट है।
1: साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइट्स हाल भारतको 4 दिने भ्रमणमा छन्। राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएपछि यो निकोस क्रिस्टोडोलाइट्सको भारतको पहिलो भ्रमण हो। भारत र साइप्रसले घनिष्ठ र लामो समयदेखिको साझेदार साझा गर्छन्। दुई देशले आगामी फरवरीमा आफ्नो कूटनैतिक सम्बन्धको 65 वार्षिकको उत्सव मनाउनेछन्। साइप्रसका राष्ट्रपतिले आज साँझ राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सिमानालाई अझ अभेद बनाउन सरकारले स्मार्ट बोर्डर परियोजना सुरु गर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा सीमा सुरक्षा बलको दीक्षान्त समारोहमा बोल्नुहुँदै श्री शाहले यस परियोजनामा ड्रोन, रडार, क्यामेरा र अन्य प्राविधिक स्रोतहरू समावेश हुने बताउनुभयो। उहाँले भन्नुभयो, स्मार्ट बोर्डर अवधारणा अन्तर्गत बिएसएफको सुरक्षा प्रणालीमा प्रविधि एकीकृत गरेर 1 वर्षभित्र अवैध सीमा सुरक्षा ढाँचा विकास गर्ने काम भइरहेको छ।
3: आने वाले 1 साल के अंदर ही स्मार्ट बॉर्डर कंसेप्ट के साथ सीमा सुरक्षा बल की सुरक्षा में सभी प्रकार की तकनीक को लैस कर एक अभेद बॉर्डर की हम सुरक्षा की ग्रिड बनाने का काम आगे बढ़ रहा है और बहुत कम समय में गृह मंत्रालय ड्रोन, रडार, आधुनिक कैमराज और बाकी सारी तकनीक के साथ एक स्मार्ट बॉर्डर के प्रोजेक्ट को लेकर देश के सामने आएगा।
1: निर्वाचन आयोगले आज 10 राज्यका 24 राज्यसभा सीटका लागि द्विवार्षिक चुनाव कार्यक्रमको घोषणा गरेको छ। पूर्व प्रधानमन्त्री एचडी देवेगौडा, केन्द्रीय मन्त्री जर्ज कुरियन र रवनीत सिंह लगायत धेरै सदस्यहरूको कार्यकाल आगामी महिना समाप्त भइरहेको छ। आन्ध्र प्रदेश, गुजरात र कर्नाटकका 4, राजस्थान र मध्यप्रदेशका 3, झारखण्डका 2 र मणिपुर, मेघालय, अरुणाचल प्रदेश र मिजोरमका 1-1 सिटका लागि चुनाव हुनेछ। अधिसूचना 1 जुनमा सूचना जारी गरिनेछ र 18 जुनमा मतदान हुनेछ। मतगणना पनि सोही दिन हुनेछ। आयोगले महाराष्ट्र र तमिलनाडुका राज्यसभाका 1-1 सिटका लागि उपचुनावको घोषणा पनि गरेको छ। रेल सूचना प्रविधि र सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णव राजस्थानको दुई दिने भ्रमणमा हुनुहुन्छ। उहाँले जोधपुर रेलवे स्टेशनबाट दिल्ली क्यान्ट जाने 20 कोच भएको वन्दे भारत एक्सप्रेसलाई झण्डा देखाएर प्रस्थान गर्नुभयो। पहिले यो रेलमा 8 कोच थियो। यो विस्तारसँगै यात्रीहरूले बढ्दो यात्रा सुविधाहरू र बढ्दो सिट क्षमताबाट लाभ उठाउनेछन्। यस अवसरमा श्री वैष्णवले भगतको कोठीमा वन्दे भारत स्लिपर कोच कार्यशालाको दोस्रो चरणको पनि घोषणा गर्नुभयो। उहाँले जैसलमेर स्टेशनमा नवनिर्मित कोच केयर कम्प्लेक्सको भर्चुअल रूपमा उद्घाटन पनि गर्नुभयो। जोधपुर रेलवे स्टेशनमा आयोजित कार्यक्रममा केन्द्रीय मन्त्री गजेन्द्र सिंह शेखावत पनि उपस्थित हुनुहुन्थ्यो। पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री वैष्णवले देशभरि रेल सम्पर्क द्रुत गतिमा विस्तार भइरहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। विज्ञान प्रविधि तथा पृथ्वी विज्ञान राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले अमेरिका विमानन र अन्तरिक्ष संस्थानद्वारा भारतको चन्द्रयान 3 चन्द्र मिसनलाई 2026 गोडार्ड स्पेस अवार्डले सम्मानित गरिएकोमा खुसी व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा डाक्टर सिंहले चन्द्रयान 3 अभियानले देशलाई गौरव प्रदान गरिरहेको बताउनु भएको छ। उहाँले चन्द्रमाको दक्षिण ध्रुव नजिकै ऐतिहासिक सफ्ट ल्यान्डिङ र भविष्यको चन्द्र अन्वेषणमा योगदान पुर्याएकोमा अन्तरिक्ष विज्ञानमा यो सर्वोच्च मान्यता प्राप्त गरेको बताउनुभयो। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गर्नुहुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नुभयो। श्री अधिकारीले रक्षा मन्त्री राजनाथ सिंहसँग पनि भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री सिंहले पश्चिम बङ्गालका मुख्यमन्त्री समृद्ध राजनीतिक र विधायकी अनुभव भएको व्यक्ति भएको बताउनुभयो। उहाँले विश्वास व्यक्त गर्नुभयो श्री अधिकारीले पश्चिम बङ्गालमा अझ उच्च उचाइमा पुर्याउने काम गर्नुहुनेछ। आज बिहानदेखि हिमाचल प्रदेशका धेरै भागहरूमा बीबीचमा वर्षा भइरहेको छ। मौसममा आएको यो परिवर्तनले मानिसहरूलाई चर्को गर्मीबाट राहत भने दिएको छ।
0: राजधानी शिमला सहित चम्बा कांगड़ा कुल्लू हमीरपुर व लाहौल स्पीति जिलों में हल्की वर्षा होने से प्रदेश भर में तापमान में हल्की गिरावट आई है। मौसम विज्ञान केंद्र शिमला के अनुसार एक पश्चिमी विक्षोभ सक्रिय होने से मौसम में यह बदलाव आया है। विज्ञान केंद्र शिमला ने प्रदेश में 7 जिलों कुल्लू शिमला चम्बा ऊना हमीरपुर मंडी और बिलासपुर में अनेक स्थानों पर अगले 48 घंटों में बारिश के साथ अंधड़ और तेज हवा चलने का ऑरेंज अलर्ट जारी किया है। रितेश कपूर, आकाशवाणी समाचार, शिमला।
1: केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईले मुम्बई र अहमदाबादका 7 स्थानमा 119 करोड रुपियाँभन्दा बढीको धोखाधडी मामिला खोजी अभियान सञ्चालन गरेको छ। यी खोजी अभियानहरू श्री हरि एक्सट्रजन प्राइभेट लिमिटेड र जय फर्मुलेसन्स लिमिटेड विरुद्ध ब्याङ्क ठकी सम्बन्धी दर्ता भएका दुई छुट्टा छुट्टै मुद्दाहरूको सम्बन्धमा गरिएको हो। यात्रीहरूको सुविधाका लागि रेल मन्त्रालयले अगरतला रानी कमलापति विशेष रेलगाडीको नियमित सञ्चालनलाई अनुमोदन गरेको छ। यो रेल अब नियमित रूपमा अगरतला रानी कमलापति एक्सप्रेसको नामले चल्नेछ। रेल मन्त्री अश्विनी वैष्णवले आधिकारिक पत्र मार्फत सांसद विप्लव कुमार देवलाई यस विषयमा जानकारी गराउनुभयो। पश्चिम त्रिपुराका सांसद विप्लव कुमार देवको अनुरोधमा यी रेलहरू सुरु गरिएको हो। सरकारले आज घोषणा गर्यो कि दिल्लीका सबै केन्द्रीय सरकारी कार्यालयहरू ईद उल अदाको कारणले मई 28 बन्द रहनेछ। पहिले यो बिदा मई 27 हुने तय गरिएको थियो। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। भारत र साइप्रसले आज आतंकवाद विरोधी नवप्रवर्तन र प्रविधि उच्च शिक्षा र अनुसन्धान र सांस्कृतिक सहयोगमा संयुक्त कार्य समूहको स्थापना सहित विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सिमानालाई अझ अभेद बनाउन सरकारले स्मार्ट बोर्डर परियोजना सुरु गर्ने बताउनु भएको छ। निर्वाचन आयोगले आज 10 राज्यका 24 राज्यसभा सिटका लागि द्विवार्षिक चुनाव कार्यक्रमको घोषणा गरेको छ। रेल सूचना प्रविधि र सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णव राजस्थानको जोधपुर रेलवे स्टेशनबाट दिल्ली क्यान्ट जाने 20 कोच भएको वन्दे भारत एक्सप्रेसलाई झन्डा देखाएर प्रस्थान गर्नुभयो अनि पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गर्नुहुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो।

सुनिरहनु भएको थियो देश वन्दना। कलाकारहरू अरुणा लामा, हिरा रसाइली, कुमार सुब्बा अनि दुर्गा खरेल। शब्द रचना डाक्टर जस यञ्जन प्यासी।

सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 101.5 मेगाहर्जमा। अबको क्रममा प्रस्तुत छ आधुनिक गीत सङ्गीत विविध कलाकारहरूको स्वरमा। प्रथममा सुनाउन गइरहेछौँ थुप्देन भुटियाको स्वरमा यो गीत, शब्द कमल रेग्मी अनि सङ्गीत दीप वाइबाको।

संगीतमै यस कार्यक्रमको अघिल्लो कोसेली सुन्नुहोस् अनिता गुरुङको स्वरमा, शब्द अनि सङ्गीत सुरज मोक्तानको।

सङ्गीतको क्रमलाई जारी राख्दै अब सुन्नुहोस् प्रज्ञश्री विश्वकर्माको स्वरमा यो गीत. शब्द कालो सिंह रणपहेली अनि सङ्गीत नरबेर रसाइलीको.

श्रोताहरूको गीत सुनाउन गइरहेछौ। थुपदेन भुटिया, महेश सेवा, अनुपमा प्रधान अनि शोभना प्रधानको संयुक्त आवाजमा, शब्द कमल रिग्मी अनि सङ्गीत जीवन प्रकाश प्रधानको।

आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको अबको अघिल्लो प्रस्तुति रहेको छ विद्यार्थी भाइ बहिनीहरूको निम्ति शिक्षामूलक कार्यक्रम शिक्षा ज्योति. यसैको साथ आजको अधिवेशनबाट म शोभना विदा लिन चाहन्छु. अधिवेशनका बाँकीका कार्यक्रमहरूको आनन्द लिँदै गर्नुहोला.

0: आदरणीय श्रोताहरू नमस्कार, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नियम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रता कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अङ्क लिएर हजुरहरू समक्ष पुनः उपस्थित भइसकेकी छु। र आज कार्यक्रम शिक्षा ज्योतिमा अति नै चाखलाग्दो अनि अति नै ज्ञानवर्धक विषय हामीले हाम्रा विद्यार्थीहरू अभिभावकहरू साथै गुरुजन वर्गमा लिएर आएका छौँ। र आजको विद्यार्थीहरूमा आध्यात्मिकता अनि अनुशासन विकास कसरी हुनुपर्ने, यसलाई कसरी गुरुजनले माता पिताले ध्यान दिनुपर्ने अनि विद्यार्थीहरूलाई कसरी सठिक बाटोमा लगाउनु पर्ने, यसै विषयवस्तुलाई आत्मसात गरेर आज हामीले कार्यक्रम शिक्षा ज्योतिमा विद्यार्थीहरूको निमित्त साथै माता पिता अभिभावकको निमित्त यो विषयलाई हामीले लिएर आएका छौँ। र आजको यस विषयवस्तुमाथि व्यापक रूपमा चर्चा गर्नको निमित्त हामीमा स्टुडियोमा उपस्थित भइसक्नु भएको छ सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालयकी पूर्व शिक्षिका प्रणीता मुखियाज्यू। र आज शिक्षिका प्रणीता मुखियाबाट भनौँ, आजको हाम्रो अतिथि प्रणीता मुखियाबाट हामी विद्यार्थीहरूमा भनौँ आजको युवा जमातमा आध्यात्मिकता अनि अनुशासनको विकास कसरी गर्नुपर्ने, यसै विषयवस्तुबारे हामी सविस्तार साथ चर्चा गर्न गइरहेका छौँ। र ढिलो नगरिकन म आजको हाम्रो अतिथिलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउन गइरहेकी छु। र गुरुआमा हजुरलाई हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा स्वागत छ।
1: नमस्कार, र शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावृन्दमा म प्रणीता मुखियाबाट पनि तपाईँहरूलाई हार्दिक नमस्कार जनाउँदछु।
0: र गुरुआमा, हामीले हाम्रा श्रोता र आजको विषयवस्तुबारे अवगत गराइहालेका छौँ है, र यो एकदमै गहन विषय पनि हो आजको सन्दर्भमा, आजको युगमा, र विद्यार्थीहरूमा आध्यात्मिकता अनि अनुशासनको विकास कसरी गर्नुपर्ने भन्ने है। र तपाईँ एक शिक्षिका भएको नाताले, तपाईँ एक अभिभावक भएको नाताले आध्यात्मिकता अनि अनुशासनको सम्बन्ध चाहिँ कस्तो रहेको हुन्छ, यो बारे केही प्रकाश पारिदिनुहुन्छ कि?
1: र विशेष विषयमा भन्न पर्दा, सर्वप्रथम म आध्यात्मिकता के हो सो विषय अलिकति म हजुरलाई जानकारी गराउन चाहन्छु। के हो भन्दा, बाहिरी दुनियाँ भन्दा आफ्नो भित्री संसार बुझ्ने यात्रा नै आध्यात्मिकता हो।
0: हजुर,
1: यो आफै भित्रको चेतना खोलेर शान्तिसँगको सम्बन्ध खोज्ने प्रक्रिया नै आध्यात्मिकता हो। आध्यात्मिकताले केवल धर्म मात्र जनाउँदैनन्, धर्म बिना नै मानिस आध्यात्मिक पनि हुन सक्छ। र यो रह्यो आध्यात्मिकता। अनुशासन विषयमा भन्न पर्दा, अनुशासन भन्नाले नियम र जिम्मेवारी अनुसार सही तरिकाले जीवन चलाउनु नै अनुशासन हो।
0: हजुर,
1: अनुशासनले मानिसलाई व्यवस्थित, जिम्मेवार र सफल बन्न मद्दत गर्छ। र यहाँ हाम्रो एउटा प्रश्न रहेको छ, आध्यात्मिकता अनि अनुशासनको सम्बन्ध कस्तो रहेको छ? र आध्यात्मिकता अनि अनुशासनको अत्यन्त गहिरो सम्बन्ध रहेको हुन्छ है। आध्यात्मिकताले मानिसलाई आत्मचिन्तन गरी शान्ति र नैतिकताको मार्गमा डोर्याउँछ भने, अनुशासनले ती गुणहरूलाई व्यवहारमा लागू गर्न मद्दत गर्छ।
0: हजुर हजुर,
1: आध्यात्मिकताले मनलाई शुद्ध बनाउँछ भने, अनुशासनले जीवनलाई व्यवस्थित बनाउँछ। र यसरी एकअर्कामा यिनीहरू एकदमै सम्बन्धित रहेको हुन्छ।
0: हजुर गुरुआमा, कति राम्रो तपाईँले व्याख्या गर्नुभयो अनुशासन र आध्यात्मिकतामा चाहिँ कस्तो सम्बन्ध रहेको हुन्छ भन्ने विषय बारेमा है। र गुरुआमा, अब अहिलेको युगमा भनौँ न, अहिले आधुनिक युग चलिरहेको छ है, र अब अहिलेको युगलाई अब एआईको युग भनिन्छ, अहिले तक्निकीको युग भनिन्छ। र अब अहिलेको समयमा हेर्ने हो भने नानीहरूलाई यस्तो समय अनुरूप चाहिँ अब हामीले कसरी आध्यात्मिकताको पाठ पढाउन सक्छौँ, यसबारे पनि केही बताइदिनुहुन्छ कि?
1: र विशेष नानीहरूलाई आध्यात्मिकताको पाठ भन्नाले केवल धार्मिक कर्मकाण्ड मात्रै सिकाउँदैन है आध्यात्मिकताले। अनि वर्तमान एआईको समयमा नानीहरूलाई ज्ञान दिँदा, ज्ञान चाहिँ दिन सक्छौँ हामीले, तर सही र गलत चाहिँ छुट्याउने विवेक, जुन सही गलत छुट्याउने जुन विवेक हुन्छ, प्रेम, सहानुभूति, शान्ति, अनुशासन, यो सबै कुरो चाहिँ परिवार र संस्कारबाट आउने कुरो हो।
0: हजुर गुरुमा,
1: र यसोसले नानीहरूलाई अध्यात्म सिकाउनका निम्ति उनीहरूलाई उपदेश भन्दा उदाहरण बनेर देखाउन पर्छ। कारण नानीहरूले सुनेको भन्दा देखेको कुरा धेरै प्रभावशाली हुन्छ। र जस्तै झुट नबोल्ने, अरूलाई सम्मान गर्ने, साथै रिसलाई नियन्त्रण गर्नु, कसरी नियन्त्रण गर्न सक्ने, र घरमा नियमित रूपमा बिहान बेलुकी कसरी प्रार्थना गर्नुपर्ने, यो सबै चाहिँ अभिभावकहरूले घरबाट नै यो सुरु गर्यो भने चाहिँ यो कुरोहरू चाहिँ उनीहरूले सिक्न सक्छन्।
0: हजुर,
1: र अर्को विशेष वर्तमान समयमा एआईको युग अब एकदमै चल्ती फिर्ती कुरो है. एआईको युगमा यो डिजिटल अनुशासन पनि एउटा अध्यात्मै हो है. नानीहरूलाई स्क्रिनको समय चाहिँ एकदमै नियन्त्रणमा राख्नुपर्छ हामीले. त्यो चाहिँ अभिभावकको जिम्मेवारी हो. मोबाइल बिना समय कसरी बिताउने त्यो आदत पनि हामीले नानीहरूलाई दिन सक्नुपर्छ. साथसाथै परिवारसँग बसेर बातचित गर्ने, संवाद गर्ने एकदमै त्यो आवश्यक छ. यस्तो प्रकारले चाहिँ अब एआईको युगमा नानीहरूलाई हामीले माने आध्यात्मिकता चाहिँ हामीले सिकाउन सक्छौँ. आजको युगको सबैभन्दा ठुलो शिक्षा चाहिँ एआई हो, बाहिरी बुद्धिमत्ता.
2: हजुर हजुर.
1: एआई चाहिँ बाहिरी बुद्धिमत्ता हो भने भित्री बुद्धिमत्ता चाहिँ इनर विजडम हो, जो चाहिँ आध्यात्मबाट हामीले प्राप्त गर्न सक्छौँ. र आध्यात्मिकताद्वारा नै प्राप्त गर्न सकिन्छ यो इनर विजडम चाहिँ. सो यो दुवैको विकास गर्नको निम्ति चाहिँ अभिभावक चाहिँ सचेत हुन पर्छ.
2: हजुर, तपाईँले भन्नुभएको जस्तो अब एआई भने चाहिँ कृत्रिम मात्रै भयो, होइन?
1: हजुर,
2: बनावटी बनाउन है. र भित्रबाट आउनु हो भने चाहिँ अब आमा बाबा माता पिता सचेत बनेर नानीहरूलाई चाहिँ तपाईँले अघि भन्नु यति राम्रो कुरा हजुर हजुर. र यो एआईको जमानामा चाहिँ अब नानीहरूलाई चाहिँ कसरी चाहिँ आध्यात्मिकतातर्फ अगाडि बढाउन सिकाउने, पाठ पढाउन सिकाउने भन्ने बारेमा चाहिँ गुरुआमा प्रणिता मुखियाज्यूले चाहिँ अति नै राम्रो प्रकारले यहाँ व्याख्या गरिदिनु भयो. गुरुआमाले अघि सुरुमै भन्दै हुनुहुन्थ्यो आध्यात्मिकता र शासनको सम्बन्ध कस्तो रहेको छ भन्दा गुरुआमाले आध्यात्मिकताको जुन बाटो छ

0: यसमा चाहिँ कुनै पनि धार्मिकताको कुरा आउँदैन, तर आफ्नो भित्रको जुन गुण छ त्यो गुणलाई अगाडि बढाउनु नै आध्यात्मिकताको मार्गमा हिँड्नु भन्ने कुरा उहाँले भन्नुभएको थियो। र त्यसै कुरालाई म यहाँ प्रसङ्ग बनाउँदै गुरुआमालाई अर्को प्रश्न के राख्न गइरहेकी छु भने, जस्तै गुरुआमा नानीहरूलाई आध्यात्मिकताको ज्ञान दिन चाहिँ धार्मिक संस्थाहरूसँग जोडिनु चाहिँ कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँको विचारमा? जस्तै अब बौद्ध धर्म अवलम्बीहरू गुम्बा जाने गर्छन् है, ख्रिस्ट धर्म अवलम्बीहरू चर्चहरू जाने गर्छन्, गिर्जाहरू जाने गर्छन्, हिन्दू धर्म अवलम्बीहरू मन्दिरतिर जाने गर्छन्, नानीहरूलाई बाल विकासतर्फ पठाउँछन्, ख्रिस्ट धर्म अवलम्बीहरूले सन्डे स्कुलहरूमा पठाउने गर्छन् होइन, र बौद्ध धर्म अवलम्बीहरूले नानीहरूलाई जातकका कथाहरू पढेर सुनाउने यस्तो पनि गर्छ नि त है। तपाईँको विचारमा चाहिँ तपाईँलाई के लाग्छ कि नानीहरूलाई आध्यात्मिकतातर्फ ढल्काउनु अनि उनीहरूलाई अनुशासित बनाउनुको लागि चाहिँ के यस्तो धार्मिक संस्थातिर लाँदा पनि उनीहरू के आध्यात्मिकतिर ढल्छन् जस्तो लाग्छ तपाईँलाई कि कस्तो लाग्छ गुरुआमा यो बारेमा चाहिँ?
1: विशेष है भन्न पर्दा नानीहरूलाई आध्यात्मिकताको ज्ञान दिन चाहिँ धार्मिक संघ संस्थाहरूसित जोडिन उपयोगी हुन्छ।
0: हजुर,
1: कारण धार्मिक संघ संस्थामा नानीहरूलाई र तपाईँले भने जस्तै गुम्बामा होइन चर्चमा क्रिस्चियन नानीहरू सन्डे स्कुल जान्छन्, समितिका नानीहरू उनीहरू बाल विकासको क्लास गर्छन् है, र नानीहरूलाई यसरी विभिन्न सङ्घ संस्थामा सेवा भावना, नैतिक शिक्षा, अनुशासन र आफूभन्दा ठुलोलाई कसरी सम्मान गर्ने, कसरी सहकार्य गर्ने, ध्यान प्रार्थना कसरी गर्ने, आध्यात्मिकता कसरी अभ्यास गर्ने, यी कुराहरू चाहिँ यी सङ्घ संस्थाहरूमा सिकाउँछन्।
0: हजुर,
1: तर म यहाँबाट के भन्न चाहन्छु भने विशेष कुनै पनि नानीहरूलाई चाहिँ यस्तो खालके माने यो विषयहरूमा चाहिँ जबरजस्ती थोप्न हुँदैन, किनभने धार्मिक शिक्षासँगै नानीहरूलाई वैज्ञानिक सोच, मानवीय मूल्य र व्यवहारिक ज्ञान पनि हुन आवश्यक छ।
0: हजुर, गुरुआमा एकदमै सत्य कुरा गर्नुभयो तपाईँले,
1: किनभने आध्यात्मिकतासँग मात्रै जोडेर आध्यात्मिकताले मात्रै उनीहरूको जीवन सफल बनिँदैन आजको युगमा,
0: किनभने अन्धविश्वासको मार्गमा जाने
1: डर हुन्छ है। त्यसले गर्दाखेरि वैज्ञानिक सोच, मानवीय मूल्य, मेन चाहिँ मानवीय मूल्य,
0: हजुर गुरुआमा,
1: यदि आध्यात्मिकता होस् अर्थात् अहिलेको यो एकदमै यो आधुनिक युगमा, यो जुन वैज्ञानिक युगमा जुन विज्ञानको विभिन्न तक्निकीहरू छ, जेसुकै होस् तर यो दुवै पक्षमा चाहिँ नानीमा चाहिँ एउटा मानवीय मूल्य चाहिँ हुनुपर्छ है, जुन मूल्य चाहिँ यसरी सङ्घ संस्थाहरूले जुन मूल्यको ज्ञान चाहिँ दिने गर्छ है।
0: हजुर,
1: यसका साथै सबै धर्म र संस्कृतिप्रति सम्मानको भावना विकास गराउनु महत्त्वपूर्ण हुन्छ। उनीहरूलाई सङ्घ संस्थाहरूमा पठाएर मात्र हुँदैन, तर त्यो विशेष नानीमाथि चाहिँ हामीले आफ्नो धर्म संस्कृतिप्रतिको कसरी सम्मान गर्ने, त्यो सम्मानको भावना चाहिँ उनीहरूको त्यो भित्र हृदयबाट नै हामीले उनीहरूको त्यो भावनालाई चाहिँ विकास गराउनु चाहिँ हामीले सक्नुपर्छ है। अनि अर्को कुरो फेरि नानी सन्डे स्कुल गएन, बाल विकास गएन, त्यो डर देखाएर चाहिँ हुँदैन।
0: हजुर,
1: तर एउटा नानीमा एउटा समझदारी गराएर एउटा प्रेरणाबाट चाहिँ उनीहरूलाई सही बाटोमा लैजाने, सही मार्गदर्शन गऱ्यौँ भने चाहिँ त्यो चाहिँ एकदमै प्रभावकारी अनि एउटा राम्रो त्यसको उनीहरूलाई असर पनि पर्न जान्छ।
0: हजुर गुरुआमा, कति राम्रो यहाँ तपाईँले यो कुरा राख्नुभयो। यो धार्मिक संस्थाहरूमा गएर उनीहरूले जति नै आध्यात्मिकताको पाठ सिके तापनि मानवीय मूल्य भन्ने कुरा बुझेन है, अरूको धर्म, अरूको जात, अरूको जुनै कुरा होस् त्यस कुरालाई उनीहरूले सम्मान गर्नु सकेन भने त्यसको के मूल्य नै नरहने रहेछ। र अब श्रोताले पनि यो कुरा बुझ्नु पर्यो कि तपाईँहरू जुनै धर्म अवलम्बी भए तापनि तपाईँहरूको छोराछोरी नानीहरू जुनसुकै धार्मिक संस्थामा गए तापनि सबैभन्दा पहिले चाहिँ मानवताको पाठ, मानवीय मूल्यको पाठ सिकाउनु पर्ने है, र अन्य कुराहरूलाई कसरी सम्मान गर्नु पनि त्यो चाहिँ सिकाउनु एकदमै जरुरी रहेछ भन्ने कुरा चाहिँ आज गुरुआमा प्रनिता मुखियाबाट हामीले थाहा पायौँ। र गुरुआमा साँच्चै नै के अध्ययन अध्यापन धार्मिक पुस्तकहरूको अध्ययन अध्यापनले नानीहरूलाई आध्यात्मिकता ढल्काएर उनीहरूलाई साँच्चै नै अनुशासित बनाउनु सकिन्छ कि सकिँदैन, यो बारेमा बताइदिनुहोस् न।
1: पुस्तकहरूको अध्ययनले नानीहरूलाई आध्यात्मिकता बनाउन सक्छ, तर केवल अध्ययन मात्र गरेर हुँदैन, त्यसलाई आफ्नो चरित्रमा चाहिँ उनीहरूले त्यसलाई प्र्याक्टिस गरेको हुन्छ, त्यो अभ्यास गरेको
0: हुन्छ,
1: उतार्नु सक्नु पर्यो। र धार्मिक पुस्तकहरू केवल पूजा वा धर्मसँग मात्र सम्बन्धित हुँदैन है, ती पुस्तकहरूले जीवनको मूल्य, नैतिकता, करुणा, सत्य, धैर्य, प्रेम र मानवताको शिक्षा पनि दिएको हुन्छ, जुन कुरो एकदमै मूल्यवान छन् आजको युगमा है, एकदमै मूल्यवान छन्। र यी विषयहरूलाई यदि नानीहरूले अध्ययन गरेर मात्र होइन है, तर सही तरिकाले बुझे भने निश्चय नै आध्यात्मिकता, आध्यात्मिक नानीहरूलाई हामीले आध्यात्मिक बनाउन सक्छौँ, सफल बन्छौँ। र आध्यात्मिकता विकासको निम्ति धर्मको पुस्तक अध्ययन साथै नानीहरूमा मानवता र सकारात्मक

0: सकारात्मक चेतना चाहिँ विकास गरेको हुनुपर्छ, एकदमै सकारात्मक चेतना चाहिँ आएको हुनुपर्छ। पुस्तक अध्ययन गरेर चाहिँ त्यसलाई व्यवहारमा उतार्नको निम्ति चाहिँ उनीहरूको चेतनामा चाहिँ सकारात्मकता चाहिँ छाएको हुनुपर्छ।
1: हजुर हजुर, र गुरुआमाले एकदमै राम्रो कुरा यहाँ राख्नुभयो, जति नै धर्म पुस्तकहरू पढेर पनि नानीहरूलाई आध्यात्मिकतातर्फ ढल्छन् भन्ने चाहिँ त्यहाँनिर कुनै प्रकारको पोख्त कुरा चाहिँ हामी पाउन सक्दैनौँ, किनभने जबसम्म अध्ययन अध्यापन गरेर त्यसलाई आफ्नो जीवनमा उतार्दैनन् नानीहरूले,
0: दैनिकचर्या हुन्छ त्यो दैनिकचर्यामा नै उनीहरूले चाहिँ त्यसलाई चाहिँ अभ्यास गरेको
1: हजुर अभ्यास गरेर मात्रै उनीहरू चाहिँ साँच्चै नै आध्यात्मिक बन्न सक्छन्, अनि आध्यात्मिकताले चाहिँ नानीहरूलाई अनुशासित बनाउन सक्छन् भन्ने कुरा यहाँ राख्नुभयो। श्रोताहरू, आज कार्यक्रम शिक्षा ज्योतिमा अति नै गहन विषय, विद्यार्थीहरूमा आध्यात्मिकता अनि अनुशासनको विकास बारे हामी कुराकानी गरिरहेका छौँ, अनि आजका हाम्रो अतिथिको रूपमा हामी माझ उपस्थित हुनुहुन्छ प्रणिता मुखियाज्यू, र हाम्रो यस विषयवस्तुलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विषय।

0: र यो सांगीतिक विश्राम पश्चात पुनः हामी हाम्रो श्रोता विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ। श्रोताहरू, आज हाम्रो साथमा अतिथिको रूपमा हुनुहुन्छ प्रणिता मुखियाज्यू र उहाँले कार्यक्रम शिक्षा ज्योतिमा विद्यार्थीहरूमा आध्यात्मिकता अनि अनुशासनको विकास कसरी हुन्छन् यस विषयवस्तुबारे जानकारी प्रदान गरिरहनु भएको छ र यसै जानकारीलाई अगाडि बढाउँदै म फेरि गुरामालाई अर्को प्रश्न राख्न गइरहेकी छु। र गुरामा, जस्तै आज हामी आध्यात्मिकता र अनुशासनको कुरा गरिरहेका छौँ है, र आध्यात्मिकता प्रतिको झुकाउ र अनुशासन विकासले नानीहरूको बौद्धिक विकासमा चाहिँ कसरी प्रभाव पर्न जान्छ यसबारे पनि बताइदिनु।
1: र सही प्रकारको आध्यात्मिक शिक्षा र अनुशासनले नानीहरूको बौद्धिक विकासमा निश्चय नै सकारात्मक प्रभाव त पर्न जान्छ। र अब बौद्धिक विकास भनेको केवल धेरै जानकारी हुन मात्र होइन है,
0: हजुर,
1: सोच्ने, बुझ्ने, निर्णय गर्ने र सृजनात्मक रूपमा काम गर्ने क्षमता विकास गर्नु पनि बौद्धिकता हो,
0: हजुर
1: है। र यी दुवै विषय नै नानीको बौद्धिक विकाससित सम्बन्धित हुन्छन्। यी दुवै विषयले नै नानीहरूलाई गहिरो सोच्ने, एकाग्रता गर्ने बानी, सही गलत छुटाउने विवेक, आत्मविश्वास र सकारात्मक व्यवहार विकास गर्नमा मद्दत गर्छ। र आध्यात्मिकता चाहिँ एकाग्रताको अभ्यासले अध्ययन गर्दा, जस्तै ध्यान केन्द्रित गर्न, अब जस्तै हामीले कन्सन्ट्रेसनको कुरा गर्छौँ नि, त्यो चाहिँ कन्सन्ट्रेसन चाहिँ कहाँबाट हामीले प्राप्त गर्छौँ भन्दा, यदि हामी एकाग्र भएर ध्यानमा बस्न सक्यौँ भने हामीले कन्सन्ट्रेसन प्राप्त गर्न सक्छौँ। र अब यो एकाग्र भएर बस्नु भनेको नै आध्यात्मिकताको ज्ञान प्राप्त गर्नु हो,
0: हजुर हजुर,
1: होइन। र यसो गर्नाले चाहिँ के हुन्छ भन्दा, नानीहरू अध्ययन गर्नु बस्दाखेरि यदि उसलाई त्यो ध्यान गर्ने प्र्याक्टिस छ भने उसको कन्सन्ट्रेसन त्यसै आउँछ, र अध्ययन गरेर बस्दाखेरि चाहिँ उसलाई त्यो कन्सन्ट्रेसनले चाहिँ उसको अध्ययन गर्दाखेरि चाहिँ उसको त्यो ध्यान केन्द्रित गर्दाखेरि चाहिँ उसलाई त्यो मद्दत न पुग्छ,
0: पढेको कुराहरू
1: छिटो याद गर्न सक्छन् है। त्यसको साथै बिर्सेको कुरोहरू सम्झने, समस्या समाधान गर्ने क्षमता पनि यसरी एकाग्रताले चाहिँ बढाउँछ,
0: हजुर,
1: जुन एकाग्रता चाहिँ हामीले ध्यान गरेर प्राप्त गर्न सक्छौँ। र अनुशासनले चाहिँ नानीहरू नियमित र जिम्मेवार बन्छन्,
0: हजुर,
1: सिक्ने प्रक्रिया व्यवस्थित हुन्छ अनुशासनले, जसले बौद्धिक क्षमताको विकासमा सहयोग पुर्याउँछ,
0: हजुर।
1: यसले नानीको बौद्धिक विकासको निमित्त आध्यात्मिकता र अनुशासन सन्तुलित हुन पर्छ।
0: र गुरुमा, अब अहिलेको नानीहरू र पौराणिक युगको नानीहरूलाई हेर्ने हो भने वर्तमान समयको नानीहरूमा र पौराणिक समयको नानीहरूमा, पौराणिक समय भन्दा पनि अब त्यति साह्रो भगवान बुद्धको समयमा, महावीरको समयमा त नजाउँ है, र पौराणिक समयको आजभन्दा अब 10 वर्ष 20 वर्ष अगाडिको नानीहरू र आजको नानीहरू, जुन हामीले एआईको पनि कुरा गरिरहेका थियौँ, आज एआईको जमानासम्म आइपुग्दाको यो दुई जुन जेनेरेसन है, जेनेरेसनको बिचमा ग्याप छ नि, यसमा चाहिँ कस्तो खालको फरक पाउन सक्छ जस्तो तपाईँलाई लाग्छ?
1: यो जुन 10-20 वर्षको यो जुन ग्यापमा जुन आजको नानीहरू, त्यस ताकका नानीहरूको जुन माझमा जुन आध्यात्मिकता र अनुशासन पालनमा धेरै फरक देखिन्छ,
0: हजुर, कस्तो प्रकारको फरक देखिन्छ।
1: र यस फरक देखिनको मुख्य कारण चाहिँ, कारण छ नि त, किन फरक, अब त्यस ताकको समाज,
0: हजुर,
1: र अहिलेको समाज, त्यस ताकको शिक्षा प्रणाली र अहिलेको शिक्षा प्रणाली, त्यस ताकको प्रविधि, अब प्रविधि अहिले आएको हो नि त, प्रविधि तकनिकी कुरोहरू त अहिले, त्यस ताक यस्तो प्रकारको एडभान्स तकनिकी थिएन, टेक्नोलोजी यति साह्रो एडभान्स भएको थिएन, होइन। र पारिवारिक वातावरण पनि हो फरक पर्नमा है, यी सबै कारणहरूले चाहिँ त्यति बेलाको नानीहरू र अहिलेको नानीहरूमा धेरै फरक पाइन्छ। किनभने त्यस ताकको नानीहरूले आफ्ना गुरु, अभिभावक, आफूभन्दा ठुला बडालाई चाहिँ के गर्थे, सम्मान गर्थे,
0: हजुर,
1: है। विशेष चाहिँ फरक पर्नुको अर्को कारण चाहिँ के हो भनेर भन्दाखेरि, त्यस्ताका नानीहरू धेरै अनुशासित थिए,
0: हजुर,
1: है, हातमा मोबाइल थिएन, सबैभन्दा ठुलो कुरो,
0: हजुर,
1: है। र अहिलेको नानीहरूमा त्यो अनुशासन छैन, उनीहरूले हातमा मोबाइल लिएर किताब पढ्नुभन्दा बेसी उनीहरूले मोबाइलबाट नै उनीहरूले जानकारी लिन्छन् है। र यस्तो कतिपय कारणहरू छ, यी कारणहरूले गर्दा पनि फरक देखिन्छ। र बिहान उठेर ध्यान, पूजा, सेवा योग्य अभ्यास गर्थे त्यति बेलाको नानीहरूले,
0: हजुर,
1: पूजापाठहरू गर्ने होइन, र सबैभन्दा ठुलो विषय चाहिँ त्यस्ता मनोरञ्जनको साधन चाहिँ कम थियो नि,
0: हजुर हजुर गुरुमा,
1: मनोरञ्जनको साधन कम थियो, कारण नानीहरूको ध्यान अध्ययनमा अभ्यासमा र सामाजिक जिम्मेवारीतर्फ मात्र हुन्थ्यो। तर आज समय अर्कै भएर गएको छ। आज यो वर्तमान समयमा नानीहरू एआईको प्रभावमा हुर्किरहेको छ,
0: हजुर गुरुमा,
1: है, हातमा नै विश्वको जानकारी लिएर मैले अघिदेखि भन्दैछु बसेको हुन्छन्, तर ध्यान भङ्ग हुने सम्भावना पनि धेरै छन्।
0: हजुर,
1: त्यस्ता ध्यान भङ्ग गर्ने कुनै त्यस्तो उनीहरूमा त्यो प्रकारको कुनै साधनहरू थिएन। अहिले ध्यान भङ्ग हुने साधन त उनीहरू हातैमा लिएर हिँड्छ।
0: हजुर,
1: अर्को कुरो फेरि स्वतन्त्र सोच र आत्मा अभिव्यक्तिमा बढी खुल्ला छन् है अहिलेको नानीहरूमा, फेरि त्यो पनि छ।
0: हजुर,
1: त्यस्ताको नानीहरूमा जुन त्यो स्वतन्त्र सोच भन्ने त्यस्तो हुँदैन थियो, तर अहिलेको नानीहरूमा त्यो स्वतन्त्र सोच पनि छ, साथै उनीहरूको त्यो आत्मा अभिव्यक्ति पनि उनीहरूमा त्यो एकदमै बढी मात्रामा छ उनीहरूमा, र अनुशासनको शैली पहिलेको भन्दा फरक छ। पहिला नानीहरू डराउँथे,
0: हजुर गुरुमा,
1: धेरै डराउँथे, घर सर गुरुमा भनेपछि घरमा बाउ आमा गाउँकै ठुला बडाहरूसँग पनि डराउँथे, तर अहिले त्यो छैन। डर भन्दा पनि धेरै अहिले चाहिँ संवाद हुन्छ क्या, बातचित, नानीहरूमा चाहिँ बातचित र मनोवैज्ञानिक बुझाइलाई महत्त्व बढी दिएको छ मनोवैज्ञानिक। अहिले हामी भन्छौँ प्रत्येक टिचर्सहरूले पनि पेरेन्ट्सहरू पनि नानीहरूसँग डराइरहेको हुन्छ, किनभने उनीहरूको साइकोलोजिकल फ्याक्टर भनेर क्या,
0: हजुर हजुर,
1: र यी कुराहरूले गर्दाखेरि चाहिँ त्यस्ताको नानीहरू र अहिलेको नानीहरूमा यसरी फरक पाउन सक्छौँ हामीले। अनि अर्को कुरो छ फेरि डिजिटल मनोरञ्जनको कारण नानीहरूको धैर्यता एकाग्रतामा चुनौती भएर गएको छ।
0: हजुर गुरुमा,
1: सबैभन्दा ठुलो कुरो चाहिँ एकदमै उनीहरूको एकाग्रता भङ्ग भएको छ। अनि वर्तमान युगका नानीहरूमा सृजनशीलता, नयाँ कुरा सिक्ने क्षमता, यो पनि छ है सकारात्मक एकदम पोजिटिभ एस्पेक्टहरू पनि छ यहाँ।
0: हजुर,
1: सृजनशीलता, नयाँ कुरा सिक्ने क्षमता, वैज्ञानिक सोच, आत्मविश्वास चाहिँ धेरै विकास भएर गएको छ पहिलाको नानीहरूको भन्दा।
0: हजुर हजुर,
1: र एडभान्टेज डिसएडभान्टेज दुइटै छ अहिलेको र पहिलाको नानीहरूमा हेर्दाखेरि है। पहिलेको अनुशासन आज्ञा पालनमा आधारित हुन्थ्यो, पुरा आज्ञा पालन गर्थ्यो पहिलाकोहरूले है, र अहिले चाहिँ फेरि के छ भन्दा समझदारी, अन्डरस्ट्यान्डिङ क्या,
0: हजुर हजुर,
1: पुरा अन्डरस्ट्यान्ड गर्नुपर्छ अहिले चाहिँ, अन्डरस्ट्यान्डिङ र स्वतन्त्रतामा आधारित भएको छ।
0: हजुर गुरुमा,
1: र पहिले संस्कार र परम्परामा जोड थियो भने अहिलेको नानीहरूमा चाहिँ व्यक्तिगत रुचि र आधुनिक शिक्षामा बढी ध्यान
0: दिन्छ हजुर
1: है।
0: हजुर गुरुमा,
1: अब यो कति ठुलो अब यो डिफरेन्स क्या, अब हामीले पहिला अब संस्कार परम्परालाई ध्यान दिन्थ्यौँ भने अहिले उनीहरूको व्यक्तिगत पर्सनल उनीहरूको इन्ट्रेस्ट केमा छ, आधुनिक शिक्षा अब मोडर्न एडुकेसनमा बेसी हामीले ध्यान दिँदैछौँ, र यो कारणहरूले गर्दा पनि फरक पर्न गएको।
0: हजुर गुरुमा,
1: र पहिलेको युगको नानीहरूमा, पहिलेको युग भन्नाले आजभन्दा 10-20 वर्ष अघिको नानीहरूमा सकारात्मक पक्ष

0: मान, धैर्य, आत्मसंयम र नैतिकता थियो भने आधुनिक युगको नानीहरूमा वैज्ञानिक सोच, सृजनशीलता र प्रविधि ज्ञान, टेक्नोलोजीको नलेज चाहिँ धेरै छ।
1: हजुर,
0: यस्तो प्रकारले चाहिँ हामी फरक गर्न सक्छौँ।
1: हजुर, यो जेनेरेसन ग्याप चाहिँ यसरी छुट्याउन सकिँदो रहेछ है, र आधुनिक युगको विद्यार्थी वर्ग र पहिलेको समयको विद्यार्थी वर्गको जुन उनीहरूको आचरण व्यवहार सबै हेर्ने हो भने चाहिँ सकारात्मक पक्ष पनि पाइँदो रहेछ अनि नकारात्मक पक्ष पनि पाइँदो रहेछ है कुरामा। हजुर, र जति पनि अहिलेको नानीहरूमा नकारात्मक पक्ष छ यसलाई चाहिँ निकाल्दै जाने अनि सकारात्मक पक्ष जुन छ त्यसलाई चाहिँ अँगाल्दै जाने भन्ने हामी यहाँबाट सन्देश पनि श्रोताहरू माझ राख्छौँ। र कुराकानी गर्दा गर्दै अब हामी कार्यक्रमको अन्तिम क्षणमा आइपुगिसकेका छौँ र मेरो हातमा एक दुईवटा प्रश्न रहेको छ र यो प्रश्न गुरुआमालाई राख्न गइरहेकी छु। र गुरुआमा, भनिन्छ सफलताको सबैभन्दा ठुलो कुञ्जी चाहिँ अनुशासन पनि हो, साथसाथै आध्यात्मिकता पनि हो भन्ने कुरालाई चाहिँ तपाईँ कसरी स्वीकार गर्नुहुन्छ?
0: जीवनमा सफलता, नानीहरूले सफलता, हामीले पनि सफलता प्राप्तिको निम्ति चाहिँ आध्यात्मिकता र अनुशासन दुईटाकै ज्ञान हुन आवश्यक छ। अनि हामी अनुशासित पनि हुनुपर्छ अनि हामीमा अलिकति आध्यात्मिकता पनि हामी हुनुपर्छ। र त्यो चाहिँ आध्यात्मिकता मानिसको भित्री शक्ति हो भने अनुशासन त्यस शक्तिलाई सही मार्गमा चलाउने साधन हो नि त। र उक्त भनाइलाई स्वीकार गर्दै म भन्न चाहन्छु कि आध्यात्मिकता र अनुशासन सफलताको महत्त्वपूर्ण आधार हुन्, किनकि दीर्घकालीन सफलता केवल धन प्राप्त गर्नु, पद वा प्रसिद्धिमा मात्र सीमित हुँदैन। मानसिक शान्ति, सही निर्णय गर्ने क्षमता, आत्मविश्वास र राम्रो चरित्र पनि सफल जीवनको महत्त्वपूर्ण पक्ष हुन् जुन चाहिँ हामीले आध्यात्मिकताद्वारा हामीले त्यसलाई प्राप्त गर्न सक्छौँ है। र एक सफल व्यक्ति बन्नको निम्ति उनकोमा सही गलत छुट्याउने क्षमता, धैर्यता राख्ने क्षमता, लोभ र क्रोध अहङ्कारलाई नियन्त्रण गर्ने क्षमता हुन आवश्यक छ। यदि कोही पनि सफल बन्न चाहन्छन् भने सही गलत छुट्याउने क्षमता छैन भने कसरी हामी सफल बन्न सक्छौँ?
1: हजुर,
0: यी सबै गुण चाहिँ हामीले कहाँबाट आध्यात्मिकताबाटै प्राप्त गर्न सक्छौँ है। र फेरि अनुशासन बिना जीवनमा केही प्राप्त गर्न सक्दैन। र सफलता हासिल गर्न समयको सदुपयोग हुन पर्यो, मेहनत गर्नु पर्यो, नियमित अभ्यास अनि जिम्मेवारीको बोध पनि हुन पर्यो। र यसरी जिम्मेवारीको बोध लिन, समयलाई सदुपयोग गर्न, नियमित अभ्यास गर्न, परिश्रम गर्न, यी सबै कुराहरू हामीलाई केले सिकाउँछ भन्दा अनुशासनले।
1: हजुर,
0: र यी गुणहरू हामीले अनुशासन, अनुशासित भए मात्र हामीले प्राप्त गर्न सक्छौँ। यसोसले म भन्छु कि सफलताको चाहिँ कुञ्जी चाहिँ आध्यात्मिकता र अनुशासन दुवैको मिश्रण हो।
1: हजुर,
0: हामीमा आध्यात्मिकताको ज्ञान पनि हुन आवश्यक छ, त्यस ज्ञानलाई हामीले अभ्यास गर्नको निम्ति हामी अनुशासित पनि हुनपर्छ। र यी दुवै कुरोको मिश्रण चाहिँ हाम्रो जीवनमा भयो भने हामी निश्चय सफल बन्न सक्छौँ।
1: हजुर, आध्यात्मिकता र यो जुन अनुशासन छ त्यो चाहिँ एकअर्काको पूरक रहेको रहेछ है। हजुर, यो एकअर्काको बिना चाहिँ कुनै पनि कार्यमा चाहिँ हामी सफल हुन सक्दैनौँ होइन गुरुआमा? अति नै राम्रो कुरा यहाँ गुरुआमाले आज राख्नुभयो र हामी कार्यक्रमको अन्तिम क्षणमा आइपुगिसकेका छौँ। र गुरुआमा, कार्यक्रमलाई छोडेर जाँदा जाँदै तपाईँको अन्तिम सुझाव अनि सन्देश, विशेष गरी नानीहरू, माता पिता एवं गुरुजनमा के राख्न चाहनुहुन्छ?
0: त्यही भन्न चाहन्छु, आजको नानीहरू भोलिको हाम्रो कर्णधार हुन् है। आजको समाजमा नानीहरू यति विकृति भएर, समाज भङ्गालेर, नानीहरू भङ्गालेर कुमार्गतर्फ गए, भोलिको समाज हाम्रो कस्तो हुन्छ र आज नै हामीले त्यो सोच्नुपर्ने हो,
1: अकल्पनीय हो।
0: यसले गर्दाखेरि म त्यही नानीहरूलाई यही भन्न चाहन्छु कि राम्रो सङ्गतिमा बस्ने, तिम्रो पियर ग्रुप कस्तो छ, सङ्गति राम्रो बसाउने, दैनिक अध्ययन गर्ने, खेलकुद र विश्राममा सन्तुलन ल्याउने, दिनहुँ बिहान बेलुकी ध्यानमा बस्ने, साथै सबैभन्दा ठुलो कुरो चाहिँ मोबाइलको प्रयोग चाहिँ सठिक ढङ्गमा गर्ने।
1: हजुर,
0: र नानीहरूलाई म त्यही भन्न चाहन्छु कि सधैँ सत्य बोल्ने, एकाअर्कामा सहयोग गर्ने र यो सहयोगको भावना पनि उनीहरूमा ल्याउने, अनि सबभन्दा ठुलो कुरो चाहिँ अनुशासन पालन गर्ने र आफ्नो जीवनमा जीवनलाई चाहिँ एकदमै अनुशासित ढङ्गमा राख्यो भने निश्चय भोलिको दिनमा ऊ एउटा सफल नागरिक बन्न सक्षम बन्छन्।
1: हजुर,
0: र यो रह्यो नानीहरूलाई सुझाव है। र उसरी नै अभिभावकहरूलाई पनि मेरो एउटा सुझाव छ, आफ्ना नानीहरूलाई आवश्यकताभन्दा ज्यादा पैसा नदिने।
1: हजुर हजुर,
0: उनीहरूलाई पैसाभन्दा बढी समय दिएर, आफ्नो आमा अथवा बाउ दुईजनाले घरमा समय दिएर ती नानीसँग बसेर उनीहरूसँग बातचित गर्ने, वार्तालाप गर्नुपर्छ। उनीहरूलाई डराएर होइन, धम्काएर होइन,

0: प्रेम र बातचितद्वारा सिकाउने प्रयास गर्नुपर्छ। तपाईँहरूले ती नानीको चरित्र, उसको संगति कोसँग छ, यी विषयहरूमा, साथै उसको व्यवहार कस्तो हुँदैछ, त्यो व्यवहारमा कस्तो परिवर्तन आउँदैछ, यो सबै कुरोहरूलाई चाहिँ घरको अभिभावकले चाहिँ एकदमै नियालेर हेर्नपर्छ। यो कुरो एकदमै महत्त्वपूर्ण कुरो हो। अभिभावक चाहिँ आफू एउटा उदाहरण स्वरूप बन्नपर्छ, घरको वातावरणलाई शान्त, सकारात्मक र एकदमै संस्कारी बनाउने जिम्मेवारी चाहिँ अभिभावक वर्गको हो। अभिभावक स्वयं नै संस्कारी बन्न पर्यो र भोलिको दिनमा निश्चय तपाईँको नानीहरू संस्कारी बन्नेछ।
1: हजुर,
0: र यो थियो अभिभावकहरूलाई मेरो सुझाव। र अब अर्को मुख्य भूमिका शिक्षक। शिक्षक चाहिँ देशको निर्माण गर्ने एउटा होइन खाँबो भनिन्छ।
1: हजुर, कुरामा
0: एउटा शिक्षक चाहिँ कस्तो हुनुपर्छ भन्दा एउटा आदर्श शिक्षक बन्नुपर्छ। र अब आदर्श कसरी बन्नुपर्छ त भनेर भन्दाखेरि, यी जुन मैले अघिबाटै तपाईँहरूलाई जुन मैले जुन प्रकारको अभिभावकहरूलाई जुन प्रकारको उनीहरूलाई मैले भने संस्कारी बन्ने, सकारात्मक बन्ने जुन प्रकारको भने, त्यसरी नै शिक्षक पनि कक्षामा पसेर एउटा शिक्षक मात्र भएर हुँदैन, नानीहरूलाई डराएर त्यो प्रकारले हुँदैन। आजको नानीहरूलाई त झन् डर देखाएर हुँदै हुँदैन। आजको नानीहरूको त एकदमै हामीले साइकोलोजिकल फ्याक्टर हामीले बुझ्नु, उनीहरूको मनोविज्ञान बुझ्न त नितान्त आवश्यक छ।
1: हजुर,
0: कक्षामा विभिन्न स्तरका विभिन्न फ्यामिली ब्याकग्राउन्डका नानीहरू आएको हुन्छन् है, र ती प्रत्येक नानीहरूको चाहिँ हामीले साइकोलोजी बुझ्न अत्यन्त आवश्यक छ। त्यसले गर्दाखेरि चाहिँ आजको जुन यो शिक्षक जुन प्रोफेसन छ, पेसा छ, यो एउटा एकदमै चुनौतीपूर्ण पनि भएर गएको छ है। र शिक्षकहरूलाई म त्यही सुझाव दिन चाहन्छु, केवल तपाईँहरूले क्लास श्रेणीभित्र पसेर पढाउने मात्र होइन, तर एउटा प्रेरणादायक अनि मार्गदर्शक पनि हुन नितान्त आवश्यक छ है। अर्को कुरो, अनुशासन कायम गर्दा पनि मनोवैज्ञानिक तरिकामा अपनाउनु पर्छ। यति नै छ मेरो सुझाव है शिक्षकहरूलाई।
1: र अति नै राम्रो सुझाव तिनै पक्षलाई राख्नुभयो, विद्यार्थी वर्गलाई पनि त्यतिकै राम्रो तपाईँले सुझाव राख्नुभयो, अभिभावक वर्गलाई पनि उति नै एकदमै मूल्यवान तपाईँले सुझाव राख्नुभयो भने, शिक्षक शिक्षिका वर्गलाई पनि तपाईँले एकदमै अहिलेको समय सुहाउँदो जुन गर्नुपर्ने, शिक्षक शिक्षिकाले बुझ्नुपर्ने जुन नानीहरूको मनोविज्ञानसँग खेल्नुपर्ने बुझ्नुपर्ने जुन एउटा सुझाव थियो त्यो चाहिँ एकदमै तपाईँले राम्रो प्रकारले राख्नुभयो कुरामा। र यत्तिका व्यस्तताको समयमा पनि तपाईँ आकाशवाणी खरसाङमा आएर हामीलाई, हाम्रो श्रोतावर्गलाई समय दिनुभयो। तपाईँको यो अमूल्य समय जुन थियो, यो समयमा चाहिँ तपाईँले मूल्यवान कुराहरू गरेर हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई, अभिभावकलाई, साथसाथै शिक्षक शिक्षिका वर्गलाई एउटा ज्ञान दिने काम गर्नुभयो। र हजुर अहिले अवकाश प्राप्त गरे पश्चात
2: र श्रोताहरूलाई सम्प्रसारण गरी सुनाउनेछौँ आकाशवाणी दिल्ली केन्द्रको हिन्दीमा समाचार।

त श्रोताहरूले हाम्रो कार्यक्रमहरू एफएम 103.5 मेगाहर्ट्स लगायत आकाशवाणी दार्जिलिङको एफएम 102.2 मेगाहर्ट्स अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। आकाशवाणी खरसाङलाई सुनेर बसिरहनुभएका हाम्रा समस्त टाढा अनि नजिकका श्रोताहरूलाई फौजी कार्यक्रम जय जवानको यस नौलो अङ्कमा म शिखाको तर्फबाट हार्दिक स्वागत टक्राउँदै कार्यक्रमको थालनीमा प्रस्तुत गरिरहेछौ बम्बे जयश्रीको आवाजमा यो प्रथम प्रस्तुति फिल्म रहना है तेरे दिल मेंबाट जसमा शब्द रहेको छ समीरको भने संगीत हरीश जयराजको। तस्वीर गर्नुहोस् आजको हाम्रो फौजी कार्यक्रमको यो प्रथम प्रस्तुति।

अब स्वीकार्नुहोस् आजको हाम्रो फौजी कार्यक्रमको यो दोस्रो प्रस्तुति फिल्म हम तुमबाट गुन्जनी आवाज रहेको छ अल्का याग्निक अनि बाबुल सुप्रियोको शब्द प्रसुन जोशीको भने सङ्गीत रहेको छ जतिन ललितको

श्रोता अहिले सुन्दै हुनुहुन्छ फौजी कार्यक्रम जय जवान आकाशवाणीको खरसाङ केन्द्रबाट। र कार्यक्रमलाई अघि बढाउँदै यो अघिल्लो प्रस्तुतिमा शब्द रहेको छ गुलजारको, भने संगीत रहेको छ एआर रहमानको, गुन्जनी आवाज साधना सरगम अनि मुर्तुजा अनि कादिरको, फिल्म रहेको छ साथिया।

तो यसै क्रममा श्रोताहरू समक्ष अब राखिरहेछौँ फिल्म जिसमबाट कार्यक्रमको यो अघिल्लो प्रस्तुति श्रेया घोषाल अनि शानको युगल आवाजमा शब्द रहेको छ निलेश मिश्राको भने सङ्गीत एमएम करिमको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ फौजी कार्यक्रम जय जवान अन्तर्गत विविध हिन्दी फिल्मी गीतहरू आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा र कार्यक्रमलाई अघि बढाउनेछौँ यस अघिल्लो प्रस्तुतिबाट जुन रहनेछ फिल्म हलिडेबाट श्रेया घोषाल अनि कुणाल गान्जावालाको युगल आवाजमा शब्द रहेको छ निलेश मिश्रको अनि सङ्गीत रञ्जित बारोतको।

त श्रोताबिन्दु, अब पनि हामी आजको हाम्रो फौजी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यो अन्तिम प्रस्तुति यहाँहरू समक्ष रहेको छ फिल्म ट्याक्सी नम्बर 9211 के अनि सुनिधि चौहानको युगल आवाजमा शब्द रहेको छ विशाल ददलानीको, भने सङ्गीत विशाल अनि शेखरको। त स्वीकार्नुहोस् आजको हाम्रो फौजी कार्यक्रमको यो अन्तिम प्रस्तुति।

फौजी कार्यक्रम जय जवानको प्रस्तुतिपछि मनोरञ्जनको क्रमलाई अघि बढाउँदै आकाशवाणी खरसाङ अब प्रस्तुत गर्दछ पाश्चात्य संगीतको कार्यक्रम इभिनिङ मेलोडिज। त सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई।

0: Okay, it's me Nikita signing off for now, but you do stay tuned for our upcoming programs, news in Nepali. Till then, stay safe, take care, and remember to use technology smartly. Stay safe online and never let screen replace real world learning and connections. Bye bye.
1: Outlet Mortal Rape. Doing it again.
2: नमस्कार, यो आकाशवाणी हो। 6 बजेको समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि 19 रोजगार मेलाको अवसरमा भिडियो कन्फरेन्सिङ मार्फत विभिन्न सरकारी विभाग र संस्थाका 51,000 भन्दा बढी युवाहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुहुनेछ। यस अवसरमा श्री मोदीले सभालाई सम्बोधन पनि गर्नुहुनेछ। यो रोजगार मेला देशभरिका 47 स्थानमा आयोजना गरिनेछ। देशका सबै भागहरूबाट छनौट गरिएका यी युवाहरूले रेल मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, वित्तीय सेवा विभाग र उच्च शिक्षा विभाग लगायत भारत सरकारका विभिन्न मन्त्रालय र विभागहरूमा कार्यभार सम्हाल्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदी र साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाइट्सले आज नयाँ दिल्लीमा विभिन्न विषयहरूमा व्यापक छलफल गर्नुभयो। वार्ता मुख्यतया व्यापार र लगानी, रक्षा, समुद्री सुरक्षा, वित्तीय सम्बन्ध, प्रविधि र नवप्रवर्तन गतिशीलता, शिक्षा, संस्कृति र भारत र युरोपेली संघ बीचको सम्पर्क र सहयोग बढाउने विषयमा केन्द्रित थियो। पश्चिमी देशहरूको मामिला विदेश मन्त्रालयका सचिव पश्चिम सीबी जर्जले मीडियालाई जानकारी दिनुभयो। क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि छलफल भएको थियो। उहाँले साइप्रसका राष्ट्रपतिको भ्रमण विशेष गरी महत्वपूर्ण रहेको बताउनुभयो, किनकि यो युरोपेली संघ परिषदको साइप्रसको अध्यक्षतामा भइरहेको छ। साइप्रसले मुम्बईमा व्यापार कार्यालय खेल्ने घोषणा गरेको छ। श्री सीबी जर्जले साइप्रसमा हिन्दी चलचित्रको छायाङ्कन सम्बन्धी घोषणाको अवसरमा साइप्रसका राष्ट्रपति पनि उपस्थित रहेको बताउनुभयो। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज राज्य सरकारले आदिवासी समुदाय र आदिवासी वासिन्दाहरूको परम्परागत अधिकार, रीतिरिवाज र सामाजिक संस्थाहरूको पूर्ण संरक्षण सुनिश्चित गर्ने तरिकाले समान नागरिक संहिता लागू गर्ने बताउनु भएको छ। चालु विधानसभा सत्रको दोस्रो दिन नवनिर्वाचित सदस्यहरूलाई सम्बोधन गर्नुहुँदै राज्यपालले समान नागरिक संहिताको उद्देश्य विशिष्ट सांस्कृतिक सम्पदा र परम्पराहरूको संरक्षण गर्दै समानता र न्याय सुनिश्चित गर्नु रहेको बताउनु भएको छ। सार्वजनिक खर्च घटाउन प्रधानमन्त्री नरेन्द्र मोदीको अपीललाई उल्लेख गर्नुहुँदै राज्यपालले नागरिकहरूलाई अनावश्यक वस्तुहरू र विलासिताहरूमा खर्च कम गर्न आग्रह गर्नुभएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईले गोपालमा अर्थात् भोपालमा मोडेल त्वेसा शर्माको

0: बाला सिंह सेवानिवृत्त न्यायाधीश हुन्। उनलाई अदालतले अग्रिम जमानत दिएको छ भने समर्थ सिंहको जमानत निवेदन अस्वीकार गरेको छ। त्रिसाको परिवारले उनको हत्या भएको दावी गरेको छ, यद्यपि उनका ससुराल परिवारले उनले आत्महत्या गरेको दावी गरिरहेको छ। 20 मईमा त्रिसाका बुबा नवनिधि शर्माले मध्य प्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादवलाई भेट्नुभयो। मुख्यमन्त्रीले उनलाई सीबीआई अनुसन्धानको आश्वासन दिनुभएको छ। राष्ट्रिय महिला आयोगले यस विषयमा स्वत ध्यान दिएको छ। आयोगले मध्य प्रदेशका मुख्य सचिव र डीजीपीबाट 7 दिनभित्र विस्तृत कार्यवाही प्रतिवेदन मांग गरेको छ। सरकारले विगत 4 दिनदेखि देशको विद्युत मांगमा रेकर्ड वृद्धि भएको बताएको छ। देशका धेरै भागहरूमा तापक्रम निरन्तर बढ़िरहेको छ। ऊर्जा मन्त्रालयले हिज दिउँसोको विद्युत मांगले सबै अघिल्लो रेकर्डहरू तोड्दै 270.82 गिगावटको उच्चतम स्तरमा पुगेको जानकारी दिएको छ। बुधबार यो संख्या 265 गिगावट नागेको छ भने सोमबार र मंगलबार दिउँसोको मांग क्रमशः 257 र 260 गिगावट रहेको छ। विद्युत मांग सामान्यतः दिउँसो 2 बजेदेखि 4 बजेसम्म उच्चतम स्तरमा हुन्छ। दिल्ली सरकारले पानी र पूर्वाधार विकास शुल्कलाई अझ किफायती बनाएर नागरिकहरूका लागि ठूलो राहतको घोषणा गरेको छ। संचारकर्मीलाई सम्बोधन गर्दै मुख्यमन्त्री रेखा गुप्ताले नयाँ प्रणालीको नागरिकहरूमाथिको आर्थिक भार कम गर्ने र सम्पूर्ण प्रक्रियालाई पारदर्शी बनाउने लक्ष्य राखेको बताउनुभएको छ। उहाँले अघिल्लो प्रणाली अन्तर्गत पानी र ढल निकास सेवाहरू अव्यवस्थित रहेको, बिल्डिङ प्रणाली त्रुटिपूर्ण रहेको र मानिसहरूको प्राय अनुमानित र बढाइएको बिलहरूको सामना गर्नु परिरहेको बताउनुभएको छ। दिल्ली सरकारका मन्त्री परवेश साहिब सिंह पनि सो अवसरमा उपस्थित हुनुहुन्थ्यो। आकाशवाणीबाट 6 बजेको समाचार पूरा भयो। अहिले 6 बजेर 50 मिनटमा समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: समाचारको प्रसारणपछि अब श्रोताहरूलाई सुनाउन लागिरहेछौँ यो हिन्दी फिल्मी गीत, जसमा गुन्जनी आवाज रहेको छ कुमार सानु अनि अल्का याग्निकको। फिल्म रहेको छ क्रिमिनल।

क्रिमिनल फिल्मबाट कुमार सानु अनि अल्का याग्निकको युगल आवाजमा यस गीतको प्रस्तुतिपछि आकाशवाणी खरसाङ अब प्रस्तुत गर्न लागिरहेछ कार्यक्रम गाउँले सभा।

0: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
1: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
0: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
2: हे नमस्ते चाहे कान्छी माई दिदी बिरे भाइ,
3: हे नमस्ते धनमाई बहिनी, नमस्ते। सोच्दै थिए आज आउँछ होला भनेर, यहाँ बिरे भएर म त बसिरहेको थिएँ।
4: हो नि,
3: आइपुग्नु भयो, खुसी लाग्यो हौ धनमाई बहिनी, सजिलो गरेर बस्नुहोस्।
2: हुन्छ हुन्छ बिरे भाइ, कान्छी माई दिदी अघि आइपुग्नु भयो कि भर्खर भर्खर आइपुग्नु भयो?
3: भर्खर भर्खर भन्नुपर्छ है बिरे भाइ।
4: हो नि, हामी त सभामा को आउने भनेर पर्खिरहेको थियौँ, तपाईँ आइपुग्नु भएछ, खुसी लाग्यो।
2: ए हजुर हजुर, आइपुग्यो नि सभामा, त अब समयमा नै आइपुग्नु पर्यो। लु, तपाईँले यहाँ गुन्द्री ओछ्याइराख्नु भएको रहेछ कान्छी माई दिदी, सजिलो गरी बस्नु पर्यो गुन्द्रीमा नै।
3: हुन्छ हुन्छ, त्यो धनको पोको पनि यतातिर राख्नु।
2: हुन्छ हुन्छ, राखिदिनुहोस् त कान्छी माई दिदी।
3: तपाईँ त पसिना सरी भएछ त।
2: हजुर, अब सभा ढिलो भयो कि भनेर हस्याङ पस्याङ गर्दै उकालो कुद्दै आएको नि त कान्छी माई दिदी।
4: हो नि,
2: त्यसले गर्दा पनि अब अहिले त त्यसै पनि अलिअलि गरमै छ, हो
3: गरमै छ, फेरि लुगा पनि लाएछ मोटो मोटो। यसो गरौँ न बिरे भाइ, यहाँ त पसिना सरी हुनुभएछ, बरु यहाँलाई यसो आनन्द गरौँ, त्यो पछि चाहिँ हामी फेरि कुराकानीपट्टि लाग्नुपर्छ होला।
2: हजुर हजुर, हुन्छ नि।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ
1: हजुर।
0: यहाँ धनमाया दिदीको पसिना पनि सेलायो,
1: पसिना पनि सेलायो, आनन्द पनि भयो, अब काम कुरोपट्टि लाग्नु पनि
2: लाग्नु पर्यो,
1: सजिलो भयो।
0: अनि धनमाया दिदी आज के सोध्ने विचार गर्दै हुनुहुन्छ?
1: सोध्नु पर्ने कुरो के छ भने नि बिरे भाइ, यसो त्यो पल्लो गाउँ गएको थिएँ कि बिरे भाइ, त्यहाँ त एकजना कान्छी बहिनीको नानी नि, नातिनी भनौँ
2: नातिनी
1: त कपालहरू पनि पहेँलो पहेँलो, भुँडी पनि अलिअलि फुलेको जस्तो देखे नि त। अब यो के कारणले फेरि नानीले खानेकुरोहरू पनि खान्छ भन्नुहुन्छ, अन्त खानेकुरो खाए पनि यस्तो त नहुनु पर्ने, भुँडी पनि ठुलो फुलेको जस्तो छ। म यसो सभामा गएर दिदीभाइहरूलाई यसो सोधेर विचार गरेर आउँछु, सोधेर आउँछु भनेर आएको नि त। यो चाहिँ के बिमार भएको होला जस्तो लाग्यो।
0: तपाईँको कुरा सुनेर त्यो नानीलाई त कुपोषण भएको जस्तो छ धनमाया दिदी। अनि अब यो कुपोषण चाहिँ विश्वभरिको नै एउटा गम्भीर समस्या बनेको छ,
1: के कारणले गर्दा चाहिँ हुन्छ होला नि यो
0: हजुर? यो विषयमा कुराकानी गरौँला नि धनमाया दिदी।
1: हजुर,
0: विशेष गरेर बाल बालिका, गर्भवती महिला तथा गरिब समुदायबाट जति पनि बाल बालिकाहरू छ नि, उनीहरूले चाहिँ कुपोषणबाट बढी प्रभावित हुने गर्छन् के
1: उनीहरू।
0: अनि कुपोषणले चाहिँ मानिसको शारीरिक तथा मानसिक विकासमा पनि नराम्रो असर गरेको हुन्छ।
1: भनेपछि यो कुपोषण भन्नुभयो नि, यो त एकदमै डरलाग्दो रहेछ है दिदी।
2: हो त,
1: अनि यो कुपोषण भन्नुभयो नि बिरे भाइहरू कुरा गर्नुभयो कान्छीमा दिदी है, र यो कुपोषण भनेको चाहिँ के होला बताउनुहोस्।
2: जब अब हाम्रो जुन चाहिँ शरीर छ त्यो शरीरलाई आवश्यकता पर्ने पोषक तत्त्वहरू अब शरीरमा पुगेन, अब सही मात्रामा शरीरले खानु पाएन भने चाहिँ पर्याप्त भएन भने चाहिँ अब यस्तो अवस्थामा चाहिँ कुपोषण हुन्छ। अनि जस्तो अब हाम्रो शरीरलाई स्वस्थ रहनको लागि चाहिँ हामीलाई चाहियो कार्बोहाइड्रेट चाहियो, प्रोटिन चाहियो, भिटामिन चाहियो, त्यसरी नै खनिज पदार्थ भयो, बोसो पनि त चाहियो
1: हो नि दिदी,
2: पानी चाहियो, यस्ता पोषक तत्त्वहरू चाहिँ हाम्रो शरीरलाई आवश्यकता पर्छ। अनि यो तत्त्वहरूको जुन चाहिँ कमी भयो भने अथवा अत्यधिक तारे पनि कुपोषण हुन्छ है, यो पनि हामीले याद गर्नुपर्छ।
1: भनेपछि हामीले त धेरै कुरोमा ध्यान दिनुपर्ने रहेछ। अब मैले अघि भनिहालेँ त्यो नानी अब पहेँलो, भुँडी पनि ठुलो भएको, अलिक नबढेको जस्तो पनि लागेको थियो,
2: हजुर हजुर,
1: कुपोषण भएको जस्तो लाग्यो मलाई पनि,
2: हुनसक्छ हजुर। अब हामीले उसको आँखा हेरेर जिउडाली हेरेर त भन्नु सकिँदैन, अब डक्टरलाई लगेर डक्टरले उहाँलाई
1: जाँच
2: गरेपछि सबै कुरो चाल पाइहाल्छ नि।
1: ज्यू हजुर।
0: अनि धनमाया दिदी
1: ज्यू हजुर,
0: कुपोषण पनि दुई प्रकारको हुन्छ।
1: ए हजुर हजुर, कुपोषण पनि दुई प्रकारको हुन्छ, के होला नि?
0: एउटा चाहिँ हो अल्प पोषण अनि अर्को चाहिँ हो अति पोषण।
1: ए हजुर हजुर, बताउनुहोस् न।
0: यो अल्प पोषणमा चाहिँ के हुन्छ भन्दाखेरि, जब शरीरलाई आवश्यक भन्दा कम पोषण प्राप्त हुन्छ
1: ज्यू,
0: यसो

0: हुँदा चाहिँ अल्प पोषण हुन्छ अनि यो अन्तर्गत दुब्लोपन होचोपन अनि ओजनमा कम हुनु अल्प पोषणको लक्षण भयो है अति पोषण चाहिँ अत्याधिक खाना वा असन्तुलित खानाले हुने समस्या हो अनि यसको उदाहरणमा चाहिँ के हुन्छ भन्दाखेरि मोटोपन हुन्छ मधुमेह हुन्छ उच्च रक्तचाप हुन सक्छ है धनमाया दिदी
1: हजुर हजुर अनि यहाँ बिरे भाइले पनि कुपोषण दुई प्रकारको हुन्छ भनेर भन्नुभयो कान्छीमाया दिदी
2: ज्यू
1: अनि यो कुपोषणको कारणहरू चाहिँ के होला नि त्यो पनि यसो बताइदिनुहोस् न
2: एउटा चाहिँ मलाई के लाग्छ भन्दाखेरि अब गरिबी छ भने भनेको समयमा खानु पाउँदैन शरीरमा पोषणयुक्त खानाहरू पाउँदैन त्यो हुन्छ एउटा चाहिँ है अन्त अब धेरै परिवारहरूसँग पोषणयुक्त खाना किन्ने पैसा पनि त हुँदैन एउटा चाहिँ भयो त्यो अनि अर्को चाहिँ भयो अशिक्षा
1: हजुर
2: सन्तुलित भोजनबारे उनीहरूमा जानकारी हुँदैन के कस्तो खानुपर्ने
0: ठिकै कुरा गर्नुभयो कान्छीमाया दिदी यसमा चाहिँ के कुरा थप्छु भने नि अब हामीले खाना त खान्छौँ है पेट भर्नुको निम्ति चाहिँ होइन तर शरीरलाई सन्तुलित राख्न होइन शरीरलाई स्वस्थ राख्नको निम्ति चाहिँ खाना खानु पर्यो
2: पेट भर्नुको लागि चाहिँ
0: होइन
2: अर्को कुरा के छ भन्दा रोग व्याधि यसमा के आउँछ भने अब जस्तो दिशा भयो ज्वरो आउने सङ्क्रमणले पनि एकदम शरीरलाई चाहिँ कमजोर बनाउँछ है त्यसलाई पनि याद गर्नु पर्यो हामीले अनि असन्तुलित भोजन एकै प्रकारको खाना मात्र खानु ए आज पनि त्यही खायो भोलि पनि त्यही खायो पर्सि पनि त्यही खायो त्यो प्रकारले पनि हाम्रो शरीरमा त सन्तुलित भोजन जाँदैन त्यसले गर्दाखेरि हामीले खानामा चाहिँ एकदम सन्तुलित भोजनमा चाहिँ ध्यान दिनुपर्ने
0: अब दैनिक रूपमा हामीले दाल भात अनि तरकारी सब्जी तरकारी चाहिँ दुई तिनवटा भयो भने चाहिँ राम्रो के
2: त्यो बाहेक हरियो परियो हरियो परियो माछा मासु खानु पर्यो
0: अनि अर्को चाहिँ हो कुपोषणको कारणमा सरसफाइको कमी के धनमाया दिदी
1: भनेपछि यो कुपोषणमा चाहिँ सरसफाइ भएन भने पनि कुपोषण हुन सक्छ
0: हजुर फोहोर वातावरणले चाहिँ संक्रमण रोगहरू बढाउँछ नि त धनमाया दिदी
2: कुपोषणको अर्को कारण चाहिँ मलाई के लाग्छ भन्दा हामीले समयमै स्तनपान नहुनु बच्चाले पर्याप्त पोषण नपाउनु जस्तो गर्भवती आमाले गर्भधारण गरेर जब प्रसव भएपछि जस्तो बच्चालाई जन्म दिन्छ त्यति बेला नै नानीलाई हामीले स्तनपान पनि गराइहाल्नु पर्यो
1: स्तनपान
2: अनि आमाले पनि एकदम राम्रो राम्रो चिज खानु पर्यो पोषणयुक्त खानु पर्यो त्यो भयो एउटा अनि जस्तो अब समयमै बच्चाले दुध खानु पाउँदैन स्तनपान गर्नु पाउँदैन त्यसले गर्दा पनि पोषणको कमी हुन्छ
1: ज्यू अनि यो कुपोषण भयो भनेपछि कसरी बुझ्नु त्यसको लक्षणहरू के हुन्छ त्यो पनि त जान्नु पर्यो होइन बिरे भाइ
0: हो नि धन्यवाद दिदी ठिक कुरा गर्नुभयो कुपोषण भएको व्यक्तिमा विभिन्न लक्षणहरू देखिन्छन्
1: हजुर
0: अनि मुख्य लक्षणहरूमा शरीर दुब्लो हुनु ओजन कम्ती हुनु कमजोरी लाग्नु थकान लाग्नु
2: शरीरले एकदमै थाक्नु
0: पेट फुल्नु कपाल झर्नु छाला सुक्खा हुनु आँखामा समस्या हुनु बारम्बार बिरामी भइरहनु के धनमाया दिदी यो चाहिँ लक्षणहरू भयो अनि बाल बालिकामा चाहिँ के हुन्छ यो कुपोषणको लक्षण भन्दाखेरि वृद्धि रोकिनु जस्तै उनीहरूको विकास नहुनु के धनमाया दिदी पढाइमा ध्यान नदिनु मानसिक विकासमा कमजोर हुनु यो लक्षणहरू चाहिँ देखाउँछ हौ कुपोषणमा
2: धनु मन गरेन भन्यो शरीरमा विभिन्न रोगहरू लाग्छ आफूलाई पढाइमा त कहाँ ध्यान आउँछ त हौ
1: हो नि
2: पढ्नु त सक्दै सक्दैन मनै त लाग्दैन कमजोरी भएपछि उही सुत्नै मात्रै त मन लाग्छ
1: अनि त्यो बाहेक नि अरू कुपोषणको असरहरू चाहिँ के हुनसक्छ होला नि
2: असर हुनसक्छ धनमाय पनि यसमा के हुन्छ भने शारीरिक विकासमा एकदम असर परिहाल्छ
1: हजुर
2: अन्त यसो हेर्दा बच्चाको उचाइ भयो तथा अब तौल भयो त्यो पनि एकदम बढ्दैन
1: ए ज्यू हजुर
2: अर्को चाहिँ हुन्छ मानसिक विकासमा पनि असर पर्छ
1: हजुर
2: एउटा के हुन्छ भने स्मरण शक्ति एकदमै कमजोर भएर जान्छ रोग प्रतिरोधात्मक क्षमता एकदमै घटेर जान्छ
1: हजुर
2: सानो रोगले पनि एकदमै ठुलो असर गर्न सक्छ है त्यो पनि हामीले ध्यान दिनु पर्यो हामीले मातृ तथा शिशु मृत्यु गर्भवती महिलामा चाहिँ बेसी जोखिम बढ्छ
1: हजुर
2: अनि यो काम गर्ने क्षमता पनि एकदम घटेर जान्छ काम गर्ने शक्ति कम हुन्छ असरहरू चाहिँ यस्तो हुन्छ धनमाया
1: ए हजुर हजुर अनि यसरी कुपोषण भयो भने अरू कुनै रोगहरू पनि हुनसक्छ बिरे भाइ
0: हुनसक्छ नि धनमाया दिदी कुपोषणबाट हुने रोगहरूमा पहिलो रोग चाहिँ हो रक्त अल्पता
1: ए ज्यू
2: एनिमिया भन्छ नि
0: हजुर हजुर

0: अनि यो रक्त अल्पता हुँदा चाहिँ फलाम तत्त्वको कमी हुन्छ। त्यसरी नै अर्को रोग हुनसक्छ रिकेट्स भन्ने के धनमाया दिदी,
1: रोगै हो यो पनि।
0: हजुर, यो रोगमा चाहिँ भिटामिन डी को कमी हुनसक्छ। अर्को रोग चाहिँ छ स्कर्बी, जसमा चाहिँ भिटामिन सी को कमी हुन्छ।
1: हजुर,
0: अनि कुपोषण भएमा चाहिँ रतन्दो हुने पनि डर हुन्छ,
2: राति आँखा देख्दैन नि।
1: हजुर हजुर,
0: भिटामिन ए को कमीमा चाहिँ यस्तो हुनसक्छ। त्यसरी नै क्वासियोकर भन्ने पनि हुन्छ रोग है, जसमा चाहिँ प्रोटिनको कमीले हुने रोग हो यो चाहिँ,
1: बुझ्नुभयो।
0: अनि अर्को रोग चाहिँ छ म्यारास्मस, यसमा चाहिँ गम्भीर ऊर्जाको कमी हुनसक्छ। अनि कुपोषण हुँदा चाहिँ यो रोगहरू चाहिँ हुनसक्छ हौ धनमाया दिदी।
1: ए, भनेपछि कुपोषण भयो भनेर सोचेर चाहिँ नबस्नु रहेछ, धेरै किसिमको रोगहरू लाग्न सक्ने रहेछ है।
2: हजुर हजुर, हामीले अब यस्तो भइहाल्यो भने डक्टरलाई चाहिँ हामीले देखाइहाल्नु पर्यो नि त, के रहेछ कसो रहेछ भनेर।
1: ज्यू हजुर हो नि।
0: अनि धनमाया दिदी, कान्छीमाया दिदी,
1: हजुर,
0: आज यहाँ धनमाया दिदीले कुपोषण सम्बन्धी धेरै कुराहरू सोध्नु हुँदैछ।
2: हजुर हजुर, यहाँलाई पनि धेरै जान्ने जिज्ञासा रहेछ है।
1: हजुर हो नि।
0: अनि यहाँलाई बताउनु पर्ने कुराहरू त अझै छ, यहाँको सोध्नु पर्ने कुराहरू पनि अझै होला, तर त्योभन्दा अगाडि चाहिँ हामी पनि एकछिन विश्राम गरेर गीत सुनौ न।
2: ए, मनैको कुरा गर्नुभयो बिरे भाइ,
1: हो नि,
2: भन्नै आँटेको थिएँ, मुखैको कुरा गर्नुभयो तपाईँले, लु सुनाउन।
1: हुन्छ हुन्छ, लु सुनाऊ त।

0: आहा, साह्रै रमाइलो भयो यसरी कुराकानी गर्दै। चिया पिउनुको मजा अर्कै हुन्छ, फेरि कुराकानी बताउनु पनि साह्रै मजा आउँछ है।
1: हजुर हजुर, ठिकै कुरा गर्नुभयो।
2: हो नि, अनि आज यहाँ धनमाया दिदीले कुपोषण सम्बन्धी जुन कुराहरू सोध्नु हुँदैछ हामीले जाने जति कुराहरू बताउँदैछौँ। अघि यहाँले अझै कुरा छ भनेर त भन्नुहुँदै थियो, के कुरा छ होला नि धनमाया दिदी?
1: के कुरा छ भन्दा नि बिरे भाइ, बाल बालिकामा चाहिँ कुपोषण के कारणले गर्दा हुन्छ, असर चाहिँ के कारणले पर्छ होला नि?
2: अब बाल बालिकामा कुपोषण हुने कारणहरूमा चाहिँ छ, स्तनपान नहुनु, पर्याप्त मात्रामा उसले स्तन नगरेको छैन भने है, पोषणयुक्त खाना नखानाले पनि यस्तो हुनसक्छ, अनि संक्रमणले पनि यस्तो हुनसक्छ है धनमा, बुझ्नुभयो?
1: लु, हामीले त अब नानीहरूलाई त नवजात शिशुदेखि नै याद गर्नुपर्ने
0: हुन्छ है,
1: स्तनपान चाहिँ एकदमै पुर्याउनु पर्ने रहेछ हो नि।
2: हजुर, अनि यसले असर चाहिँ के गर्छ भन्दाखेरि उसको शरीर नै कमजोर हुन्छ, पढाइमा असर हुन्छ, मानसिक विकासमा समस्या हुन्छ, यो समस्याहरू चाहिँ बालबालिकामा देखिन्छ हौ धनमाया दिदी।
1: ए ज्यू ज्यू, हजुर। अर्को के कुरो सोध्नु मन लाग्यो भने नि, यो कुपोषणको, यो गर्भवती महिलामा पनि कुपोषण हुन सक्छ?
0: हुन सक्छ नि धनमाया बहिनी। कसरी भन्दा चाहिँ अब जस्तो गर्भवती महिलाले पर्याप्त मात्रामा पोषण पाएन भने हुन सक्छ।
1: हजुर,
0: अनि त्यस्तै बच्चा कम तौलको जन्मिन्छ, आमा कमजोर हुन्छ, खानु पाएन भने त आमा कमजोर हुने नै भयो, अनि एकदमै जटिलता पनि बढेर जान्छ है।
1: ज्यू हजुर, अनि यदि कुपोषण भइहाल्यो भने चाहिँ यसको रोकथाम चाहिँ के कस्तो प्रकारले चाहिँ हामीले रोक्ने उपाय गर्नुपर्छ?
0: हजुर, हामीले सबै प्रकारको पोषक तत्व भएको खाना खानु पर्यो।
1: ज्यू हजुर,
0: पोषणयुक्त खानामा जस्तो आयो, दुध आयो, अन्डा, दाल, हरियो साग सब्जी, फल फुल, माछा मासु चाहिँ हामीले खानु पर्यो। यस्तोमा चाहिँ पोषक तत्त्वहरू हुन्छ नि त।
1: अनि स्तनपान गराउँदा चाहिँ कति महिनासम्म चाहिँ आमाले शिशुलाई गराउनु पर्ने हो?
0: छ महिनासम्म चाहिँ आमाको दुध चाहिँ हामीले खुवाउनै पर्यो।
1: हजुर,
0: सरसफाइमा पनि एकदमै ध्यान दिनु पर्यो।
1: ज्यू हजुर,
0: हात राम्ररी धुनु पर्यो, कतिले त अब हातहरू धुँदैन नि त, त्यसले गर्दा हात धुनु पर्यो, सफा पानी पिउने बानी गर्नु पर्यो।
1: ज्यू ज्यू हजुर,
0: अनि सफा वातावरण चाहिँ एकदम राख्नु पर्यो, आफ्नो पनि अनि बच्चाको पनि हामीले एकदमै सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ।
1: ज्यू हजुर,
2: अनि कुपोषणको रोकथाममा अर्को उपाय चाहिँ छ धनमाया दिदी, स्वास्थ्य शिक्षा। यो चाहिँ जरुरी कुरा हो है, त्यसरी नै हामीले नियमित स्वास्थ्य जाँच गराएको चाहिँ हुनु पर्यो।
1: हजुर हजुर,
2: बच्चाको ओजन तथा वृद्धि जाँच पनि गर्नुपर्छ के धनमाया दिदी।
1: ज्यू ज्यू,
2: कुपोषणमा चाहिँ धनमाया दिदी समाजको पनि ठुलो भूमिका रहन्छ के। कुपोषणले केवल व्यक्तिलाई मात्र होइन, देशको विकासलाई पनि असर गर्छ। कामदारहरू कमजोर हुन्छन्, स्वास्थ्य खर्च बढ्छ, उत्पादन घट्छ, त्यसैले कुपोषण चाहिँ सामाजिक तथा आर्थिक समस्या पनि हुन जान्छ।
1: हजुर हजुर, कुपोषण भयो भने त निकै कुरामा ध्यान दिनुपर्ने रहेछ, एकदम डर लाग्दो नै लाग्यो कान्छी मलाई।
0: अन्तमा चाहिँ के भन्छौँ भने, अब कुपोषण भनेको चाहिँ अब शरीरमा आवश्यक पोषक तत्त्वको कमी भनौँ या असन्तुलन हो, गरिबी, अशिक्षा, रोग, असन्तुलित भोजन भयो, सरसफाइको कमी भयो, अब यसको मुख्य कारणहरू हो नि त यो। यदि हामीले चाहिँ सबैले सन्तुलित भोजन, सरसफाइ, स्तनपान, स्वास्थ्य शिक्षामा ध्यान दियौँ भने चाहिँ कुपोषणलाई चाहिँ हामीले धेरै हदसम्म चाहिँ रोक्न चाहिँ सक्छौँ है।
1: हजुर,
0: मलाई चाहिँ त्यस्तो लाग्छ।
1: ज्यू, राम्रो कुरा हो नि।
0: र त्यसरी नै हामीले स्वास्थ्य शरीर राख्नुको लागि सन्तुलित पोषक तत्त्व खानु पनि त्यत्तिकै आवश्यक छ है।
2: खाना भनेको चाहिँ पेट भर्नलाई,
0: हामी चाहिँ त्यो सम्झिन्छौँ नि,
1: त्यो
0: पेट भोल्यो भने, अगायो भने भइहाल्यो भन्ने सम्झिन्छौँ। तर अब हाम्रो शरीरमा के चाहिन्छ, कस्तो कस्तो पोषक तत्त्व चाहिन्छ, होइन के को कमी छ, त्यो हामीलाई थाहा हुँदैन नि त।
1: त्यसले
0: गर्दा हामीले जति सक्दो सन्तुलित आहार चाहिँ खानु सक्यौँ भने हामीलाई रोग व्याधिले पनि सताउँदैन, अनि शरीर पनि हष्टपुष्ट भएर जान्छ। त्यसले गर्दा सन्तुलित खाना खायौँ भने रोगबाट पनि हामी बाँच्न चाहिँ सक्छौँ है।
2: हजुर हजुर,
1: ठिकै कुरा गर्नुभयो।
2: कतिजना मांसाहारी हुन्छ, कतिजना शाकाहारी हुन्छ है। अब शाकाहारीले त माछा मासु खाने कुरा आएन,
0: तर दुध दही छन् त हो,
2: त्यसको सट्टामा
0: छ, पनिर छ,
2: मासुको सट्टामा दाल खाँदा भयो नि त,
1: अनि
2: प्रोटिन त
0: चाहियो।
2: त्यसरी नै दही, दुध, खानु पर्यो
1: है दुधै घिउ
2: पर्याप्त मात्रामा चाहिँ खानु पर्यो त्यो सँगसँगै हरियो साग सब्जी पनि खाएको चाहिँ राम्रो
1: हजुर हजुर
2: यस्तो प्रकारले हामीले ध्यान दिउँ भने चाहिँ सबैजना चाहिँ स्वस्थ हुन्छन्
1: हजुर राम्रो कुरा हो नि
2: कोही पनि कुपोषण हुन पाउँदैन
1: हजुर हजुर
0: र यसरी कुपोषणबाट बाँच्नको लागि सन्तुलित आहार चाहिँ लिनुपर्छ
1: हजुर
0: होइन बिरेभाइ
1: र बिरेभाइ कान्छीमाई दिदी आज तपाईँले कुपोषण भनेको के हो कुपोषणका कारणहरू के हो है कुपोषणका लक्षणहरू के कस्तो छ त्यो पनि बताउनु भयो र कुपोषणका असरहरू के हुन्छ त्यो पनि धेरै राम्रोसँगले जानकारी दिनुभयो
0: यो सबैमा पनि भन्ने हामीले
1: हो नि कुपोषणबाट हुने रोगहरू सम्बन्धी पनि बताउनु भयो अनि विशेष गरेर तपाईँहरूले यो कुपोषणको रोकथाम गर्ने उपायहरू पनि धेरै राम्रोसँगले बताउनु भयो एकदमै खुसी लाग्यो
0: हजुर
1: किनभने रोकथाम गर्ने उपाय पनि रहेछ
2: ठिकै कुरा गर्नुभयो अनि तपाईँले कुरा पनि बुझ्नु भएछ अब हाम्रो सभाको समय पनि अलिकति रहेको जस्तो छ
0: आनन्द पो लिनुपर्छ होला
2: हुन्छ हुन्छ
1: ए हुन्छ हजुर
0: सुनाउनु त

0: लौ त दिदीहरू, आज हामीले हाम्रो सभामा कुराकानी पनि गर्यौँ, बिचबिचमा गीतहरू पनि सुन्यौँ,
1: आनन्द पनि लिउँ बिरे भाइ। तर अब के गर्नु, यसरी कुराकानी गर्दा गर्दै आनन्द लिँदा लिँदै जाने मेलुमेसो पो गर्नुपर्छ होला जस्तो लाग्यो।
2: समय त भयो,
1: फेरि भोलि त हाम्रो भेटघाट छँदै नै छ। आजलाई चाहिँ लु लागौँ, धनको पोको बोक्नुहोस् है, लट्ठी बिरे भाइ ल्याउनुहोस्
2: त, मान्छे भाइ दिदी ल्याउनुहोस्, तिनजनासँगै लागौँ।

भारत की राष्ट्रपति द्रौपदी मुर्मू 26 मई में तीन दिने औपचारिक भ्रमण का लागि सिक्किम आउने कार्यक्रम छ। श्रीमती मुर्मूले गान्तोक स्थित एनचे गुम्फा में प्रार्थना करने कार्यक्रम छ। त्यसपछि वहाँले रिज पार्क स्थित अर्किडेरियम र नामग्याल इन्स्टिच्यूट अफ टिबेटोलॉजी को भ्रमण करने कार्यक्रम छ। 27 मई का दिन राष्ट्रपतिले नथुला को भ्रमण गर्नुहुनेछ र त्यसपछि मनन केन्द्र गान्तोकमा सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिने कार्यक्रम पनि रहेको छ। गेजिङ जिल्लाको आफ्नो तीन दिने भ्रमणको तेस्रो तथा अन्तिम दिन सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले जिल्लामा पूर्वाधार परियोजनाहरूको समीक्षा गर्न एक महत्वपूर्ण बैठक बोलाउनुभयो। लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बा, गेजिङका जिल्लापाल, पुलिस अधीक्षक र वरिष्ठ अधिकारीहरू बैठकमा उपस्थित थिए। श्री माथुरले 2024 विचाराधीन रहेका विकास परियोजनाहरू, विशेष गरी लेगशिप गेजिङ सड़कको निर्माणमा भएको ढिलाईप्रति चिन्ता व्यक्त गर्दै एनएचआईडीसीएलका अधिकारीहरूबाट स्पष्टीकरण माग्नुभयो। वहाँले विकास कार्यका लागि कोषको अभाव नभएको तर राम्रो समन्वय र लगनशीलताको आवश्यकता रहेको भन्नुभयो। राज्यपालले बीएसएनएल का अधिकारीहरूलाई सीमा चौकी बीओपी क्षेत्रहरूमा मोबाइल टावरहरू स्थापना गर्न एक विशिष्ट समय सीमा तोक्न निर्देशन दिनुभयो र यी बीओपीहरूलाई सकेसम्म चाँडो सञ्चालन गर्न उच्च प्राथमिकता हुनुपर्ने भन्नुभयो। नथुला दर्रापछि सिक्किमले दोस्रो अन्तर्राष्ट्रिय व्यापार प्रवेशद्वार पाउने तयारीमा छ, जसमा भारत नेपाल सीमामा पश्चिम सिक्किमको चेवा भञ्जाङमा बहुमोडल करिडोर र एकीकृत चेकपोस्ट आईसीपी विकास गर्ने योजना छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले 2024 चेवा भञ्जाङको भ्रमण गरेपछि र नेपालसँग व्यापार र कनेक्टिभिटी करिडोर विकास गर्ने योजना घोषणा गरेपछि यो परियोजनाले गति लिएको थियो। हालै वन विभाग अन्तर्गतको राज्य वन्य जन्तु बोर्डको स्थायी समितिले परियोजनाबारे वन मन्त्री पिन्सो नामग्याल लेप्चाको अध्यक्षतामा बैठक गरेको थियो। प्रमुख वन संरक्षक उदय गुरूङका अनुसार समितिले प्रस्तावित बहुमोडल करिडोर र आईसीपीको लागि सैद्धान्तिक स्वीकृति दिएको छ। नामग्याल इन्स्टिच्यूट अफ टिबेटोलॉजीले आज गान्तोकको देवरालीमा आफ्ना संस्थापक अध्यक्ष छोगेल पाल्देन ठोण्डुप नामग्यालको 103 जन्म जयन्ती मनाउन आफ्नो स्थापना दिवस मनायो। धर्म विभागका मन्त्री सोनाम लामाको उपस्थितिमा ग्याल्से पाल्देन ग्युर्मे नामग्यालले प्रमुख अतिथिको रूपमा कार्यक्रममा भाग लिनुभएको थियो। सिक्किम पर्वतारोहण संघ एसएमएले आज गान्तोकमा सगरमाथा दिवस 2026 मनायो। सिक्किम सरकारका शिक्षा तथा खेलकुद विभागका मन्त्री राजू बस्नेतले कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउनुभयो। संघले एसएमएका पूर्व अध्यक्ष एसटी भुटियालाई स्वर्ण पदक प्रदान गर्यो। त्यसरी नै कार्यक्रममा 17 पर्वतारोहीहरूलाई सम्मान गरिएको थियो। समारोहको एक भागको रूपमा कुन्जाङ ग्याछो भुटिया स्टोरी अफ सिक्किम्स विजनरी माउन्टेनियर अर्थात कुन्जाङ ग्याछो भुटिया सिक्किमको दूरदर्शी पर्वतारोहीको कथा शीर्षक भएको विशेष जीवनी औपचारिक रूपमा विमोचन गरिएको थियो, जसले अग्रणी पर्वतारोहीको जीवन र विरासत साथै हिमालय अन्वेषणमा उनको योगदानलाई प्रकाश पार्छ। सिक्किममा जनतालाई भ्रमित गर्ने र शान्ति तथा साम्प्रदायिक सद्भाव खलबलाउने उद्देश्यले नक्कली कागजात र नक्कली समाचार सिर्जना गरी फैलाउने अज्ञात व्यक्तिहरू विरूद्ध एफआईआर दर्ता गरिएको छ। सिक्किम सरकारले सामाजिक सञ्जाल मञ्चहरूमा भ्रामक सूचना र दुर्भावनापूर्ण प्रचार विरूद्ध कड़ा कानूनी र साइबर उपायहरू अपनाउँदै सिक्किमको क्षेत्रीय अखण्डता, एकता र सद्भावको रक्षा गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ। मौसम विभाग गान्तोकले आजदेखि 24 मईसम्म मंगन र गान्तोक जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको अरेंज अलर्ट जारी गरेको छ भने पाकिम, गेजिङ, नाम्ची र सोरेङ जिल्लाका विभिन्न स्थानहरूका लागि येलो अलर्ट जारी गरिएको छ। गान्तोक, पाकिम र मंगन जिल्लाका उच्च भेगहरूमा हिमपात हुने सम्भावना छ। पहिरो प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन अनि भारी वर्षा र चट्याङको समयमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। प्रादेशिक समाचार पूरा भयो।

श्रोता, यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जमा र यहाँहरूलाई अब सुनाउनेछौँ आजको रहल साथै भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्त जानकारी। अबको केही क्षणमै अर्थात् अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। त्यसपछि 7:05 सुनाउनेछौँ कार्यक्रम लोकलहरीमा चन्द्रदीप वाइबाको आवाजलाई, अनि 7:15 कार्यक्रम स्वर संगम विक्टोर प्रधानको आवाजमा, 7:45 भुटानी कार्यक्रम, 8:00 प्रस्तुत गर्नेछौँ कार्यक्रम युवावाणी, अनि त्यसपछि 8:30 कार्यक्रम चर्चा चौधरी। यी कार्यक्रमहरू बाहेक यहाँहरूलाई समप्रसारण गरी सुनाउनेछौँ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू। 9:15 स्पटलाइट, 9:30 करेन्ट अफेयर्स, अनि अन्तमा कार्यक्रम आजका फनकार। तसोला भोलिको हाम्रो अधिवेशनको आरम्भ हुनेछ बिहान 6:22 जाँदा 6:30 भक्ति संगीतको कार्यक्रम अर्चना प्रस्तुत गर्नेछौ, अनि 7:07 कार्यक्रम शुभ प्रभात। त्यसपछि सुनाउनेछौ केही हिन्दी भजन 7:15। 7:45 कार्यक्रम संगीत प्रभा सुन्न सक्नुहुनेछ। 8:30 प्रस्तुति रहनेछ कार्यक्रम रंग बिरंगो संसारको। 8:45 योजना कार्यक्रम अन्तर्गत सुन्नुहुनेछ आयुष्मान भारत योजनाबारे केही जानकारी केही हिन्दी फिल्मी गीतको साथमा, अनि 9:35 नेपालीमा एक रूपक प्रस्तुत गर्नेछौ। 10:05 कार्यक्रम हेलो खरसाङ। त्यसपछि 10:30 सुनाउनेछौ केही हिन्दी फिल्मी गीतहरू। 11:07 जाँदा प्रस्तुत गर्नेछौ विविध स्वरमा केही आधुनिक गीत। 11:30 क्विज सामान्यबारे बंगलामा एक विशेष कार्यक्रम प्रस्तुत

गर्नेछौ मिलन कुमार देबाट। 12:05 सदाजे फरमाइशी हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा प्रस्तुत गर्नेछौ। 12:30 सुन्नुहुनेछ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम, तिब्बती कार्यक्रम सदाजे 1:05। दिउँसो 2:30 विविध स्वरमा केही आधुनिक गीत सुनाउनेछौ। अपराह्न 3:00 यहाँहरूलाई मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी गीतहरू सुनाएर। 3:20 कार्यक्रम गीत संगीत, 4:00 प्रस्तुति रहनेछ कार्यक्रम हिन्दी सिकौ, अनि 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति, जसमा सुन्नुहुनेछ नेपालीमा एक पाठ गोर्खाको मोडल भूपाल सिंगौरेबाट। त्यसै गरी 5:07 समय हो फौजी कार्यक्रम जय जवानको, अनि 5:30 नानीहरूको निम्ति साप्ताहिक पाश्चात्य कार्यक्रम कर्सियङ कलिङ अल चिल्ड्रेन। 6:10 जाँदा प्रस्तुत गर्नेछौ गाउँले सभा कार्यक्रम। 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 साप्ताहिक पत्रोत्तर कार्यक्रम डाकपुतली प्रस्तुत गर्नेछौ। 7:45 जाँदा भूटानी कार्यक्रम अन्तर्गत सुन्नुहुनेछ केही भूटानी गीत। रात्रि 8:00 केही हिन्दी फिल्मी गीतहरू यहाँहरूलाई सुनाउनेछौ, अनि 8:30 कार्यक्रम चर्चा चौधरी। यी कार्यक्रमहरू बाहेक श्रोताहरूलाई समप्रसारण गरी सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट। 9:15 स्पटलाइट, 9:30 विज्ञान भारती कार्यक्रम, अनि अन्तमा राति 10:00 संगीतको अखिल भारतीय कार्यक्रम। त श्रोताबिन्द, यो त थियो आजको रहल, साथै भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्त जानकारी।

0: एफएम 103.5 MHz में यो प्रसारण हो आकाशवाणी खरसाङको र अब प्रस्तुत छ यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित उहाँको आवासमा भेट गर्नुभयो। पश्चिम बंगाल सरकारले राज्य प्रशासनमा ठूलो फेरबदल गर्दै 17 जना भारतीय प्रशासनिक सेवा आईएएस अधिकारीहरूको सरुवा गरेको छ। सरकारी निर्देश अनुसार आजदेखि खरसाङ नगरपालिकाको प्रशासनिक अभिभारा खरसाङ महकुमा अधिकारीले लिनुभएको छ। खरसाङको रोहिणी रोडलाई पीडब्ल्यूडी विभागलाई हस्तान्तरण गरियोस् भनी जीटीए प्रमुख अनित थापाले माग गर्नुभएको छ र माउन्ट एभरेस्टबाट उत्रने क्रममा दुई भारतीय पर्वतारोहीहरू अरुण कुमार तिवारी अनि सन्दीप अरिको मृत्यु भएको छ। अब समाचार विस्तारमा। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित उहाँको आवासमा भेट गर्नुभयो। यो भेट राज्यको आगामी मन्त्रीमण्डल विस्तार अनि राजनैतिक स्थितिका चर्चाका लागि खुबै महत्वपूर्ण मानिएको छ। यो भेट अवधि दुई नेताहरूबीच राज्यको क्याबिनेट विस्तारलाई लिएर अन्तिम मोहर लगाउनेमा चर्चा भयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नुभयो। श्री अधिकारीले रक्षा मन्त्री राजनाथ सिंहसँग पनि भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री सिंहले पश्चिम बंगालका मुख्यमन्त्री समृद्ध राजनीतिक र विधायकी अनुभव भएको व्यक्ति भएको बताए। उनले विश्वास व्यक्त गरे कि श्री अधिकारीले पश्चिम बंगाललाई अझ उच्च उचाइमा पुर्याउन काम गर्नुहुनेछ। पश्चिम बंगाल सरकारले राज्य प्रशासनमा ठूलो फेरबदल गर्दै 17 जना भारतीय प्रशासनिक सेवा आईएएस अधिकारीहरूको सरुवा गरेको छ। एक रिपोर्ट।
2: राज्यको कार्मिक एवं प्रशासनिक सुधार विभागले आज जारी गरेको अधिसूचनामा विभिन्न जिल्लाहरूमा विभागीय सचिवहरू, नगर निगम आयुक्तहरू र विभिन्न जिल्लाहरूका अतिरिक्त जिल्ला शासकहरूको सरुवाको विस्तृत विवरण दिएको छ। आदेश अनुसार 2010 ब्याचका आईएएस अधिकारी सुजयो सरकारलाई विधाननगर नगर निगमको आयुक्त पदबाट हटाएर राज्य वस्त एवं रेशम विभागको आयुक्त र राज्य सञ्चालित तन्तुजाको प्रबन्ध निदेशक पदमा नियुक्त गरिएको छ। उहाँको स्थानमा 2017 ब्याचका आईएएस अधिकारी रवि अग्रवाललाई विधाननगर नगर निगमको नयाँ आयुक्त पदमा नियुक्ति गरिएको छ। नेताजी सुभाष प्रशासनिक प्रशिक्षण संस्थानमा सहप्राध्यापक रहेका 2014 ब्याचका आईएएस अधिकारी हिन्दोल दत्तलाई आसनसोल नगर निगमको नयाँ आयुक्त नियुक्त गरिएको छ। कोलकाता महानगर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी नितिन सिंघानीलाई गृह तथा पर्वतीय मामिला विभागमा वरिष्ठ विशेष सचिवको

0: रूपमा नियुक्त गरिएको छ। उहाँलाई सेन्टर अफ एक्सिलेन्स पब्लिक म्यानेजमेन्टको सदस्य सचिव र सत्येन्द्र नाथ टेगोर नागरिक सेवा अध्ययन केन्द्रको पाठ्यक्रम निदेशकको अतिरिक्त कार्यभार पनि दिएको छ। मालदाका अतिरिक्त जिल्ला शासक शेख अन्सार अहमदलाई पश्चिम मिदनापुरमा सरुवा गरिएको छ। 2013 ब्याचका आईएएस अधिकारी रजत नन्दलाई कार्मिक एवं प्रशासनिक सुधार विभागमा हालको जिम्मेवारीका अतिरिक्त क्याबिनेट सचिवालयको संयुक्त सचिव र सूचना एवं सांस्कृतिक विभागको निदेशकको अतिरिक्त कार्यभार सम्हालिएको छ। समाचार कक्षबाट सबिना गिरी, आकाशवाणी खरसाङ।
1: बंगालको पुनर्जागरणका पथ प्रदर्शक राजा राममोहन रायलाई उनको जयन्तीमा तृणमूल काँग्रेसकी प्रमुख ममता ब्यानर्जीले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले आफ्नो सोशल मिडियामा लेख्नु भएको छ, प्रसिद्ध समाज सुधारक राजा राममोहन रायलाई उनको जयन्तीमा कोटि कोटि नमन। उल्लेखनीय छ, राजा राममोहन रायको जन्म 1972 सालमा आजकै दिन हुगली जिल्लाको राधानगर गाउँमा भएको थियो। राजा राममोहन राय मूर्तिपूजा र रूढिवादी हिन्दू परम्पराहरूको विरोधी थिए। उनी सबै प्रकारका सामाजिक असहिष्णुता तथा अन्धविश्वासको विरोधी पनि थिए। उनी आफ्ना पिता रूढिवादी हिन्दू ब्राह्मण थिए। राजा राममोहन रायले शिक्षा र विशेष गरी स्त्री शिक्षाको समर्थन गरे। उनले अंग्रेजी विज्ञान पश्चिमी चिकित्सा एवं प्रौद्योगिकीको अध्ययनमाथि पनि बल दिए। उनको मान्यता थियो अंग्रेजी शिक्षा पारम्परिक शिक्षा प्रणाली भन्दा श्रेष्ठ हो। उनले 1822 सालमा अंग्रेजी शिक्षामाथि आधारित स्कूलको स्थापना पनि गरेका थिए। पश्चिम वर्धमान जिल्लाको बर्णपुरमा गत शुक्रबार अवैध निर्माणको विरोधमा व्यापक कारवाही गर्दै सेल आईएसपीको नगर सेवा विभागको स्टेट विभाग प्रबन्धनले तृणमूल काँग्रेसका दुईवटा पार्टी कार्यालयहरूलाई बुलडोजर चलाएर ध्वस्त बनाइदियो। जानकारी अनुसार एउटा कार्यालय बाटा रोड र दोस्रो मस्जिद रोडमा अवस्थित थियो। अधिकारीहरूले बताए अनुसार कारवाही गर्न अघि सम्बन्धित पक्षलाई नोटिस जारी गरेको थियो, साथै यस निर्माणलाई हटाउनका लागि पर्याप्त समय पनि दिएको थियो। यतिका दिनसम्म यस अवैध निर्माणहरूलाई नहटाएको कारणले प्रशासनले निर्धारित प्रक्रिया अन्तर्गत बुलडोजर चलाएर दुवै ढाँचालाई फत्काइदियो। प्रबन्धनको पक्षबाट भनिएको छ, सम्पूर्ण कारवाही कानूनको घेराभित्र बसेरै गरिएको हो। मामिला तृणमूल काँग्रेससित जोडेको हुनाले यस घटनापछि क्षेत्रमा राजनीतिक चर्चा चुलेको छ। सरकारी निर्देश अनुसार आजदेखि खरसाङ नगरपालिकाको प्रशासनिक अभिभार खरसाङ महकुमा अधिकारीले लिनुभएको छ। खरसाङ नगरपालिकाको आजसम्मको आयव्ययको फाटवारी पनि पूर्व अध्यक्ष ब्रिगेन गुरुङले प्रशासनिक पक्षबाट हस्ताक्षर गरेर महकुमा शासकलाई सुम्पिनु भएको छ। पहाड़को तीनवटा नगरपालिका कालेबुङ मिरिक र खरसाङमा 2022 सालमा पश्चिम बंगालका राज्यपालद्वारा हस्ताक्षरित सरकारी निर्देश अनुसार विगतका अध्यक्ष उपाध्यक्षहरूलाई नै प्रशासनिक अभिभार दिएर राखिएको थियो भने वर्तमान पश्चिम बंगाल विधानसभाको चुनावपछि सरकार परिवर्तन भएको छ। खरसाङको रोहिणी टोल ट्याक्स नउठाउने सरकारी प्रक्रिया सुरु भएको र रोहिणी रोड पीडब्ल्यूडी विभागलाई हस्तान्तरण गरियोस् भनी जीटीए प्रमुख अनित थापाले माग गर्नुभएको छ। उहाँले आज एउटा भिडियो जारी गर्नुहुँदै यस विषयमा भन्नुभयो, बंगालमा अहिले बीजेपीको सरकार छ। सांसद राजु विष्ट बोल्नु भनेको बीजेपीको सरकार बोलेको जस्तै हो। जीटीए राज्यको कानूनले बनेको व्यवस्था हो। हामीले राज्यले भनेको कुराको सम्मान गर्नु नै पर्छ। सांसद राजु विष्टले राम्रोको लागि नै टोल ट्याक्स नउठाउ भनेका हुन्। रोहिणी गेटको टोल उठाउने कार्य सरकारी प्रक्रियाद्वारा नै भएको थियो। मैले टोल ट्याक्सको टेन्डर जसले पाएको थियो उसलाई 1 जुनदेखि टोल ट्याक्स हटाउने सरकारी नोटिस पठाउने निर्देश दिएको छु। श्री अनित थापाले अघि भन्नुभयो, 2011 नै जीटीएले रोहिणीको बाटोमा टोल ट्याक्स उठाउने गरेको थियो। जीटीएमा राज्य सरकारबाट थोरै बजेट आउँछ र ठूला ठूला सड़कहरूको मर्मती गर्ने जीटीएको राज्य कोषबाट आउने रकमले पुग्दैन, तसर्थ रोहिणीमा पनि टोल ट्याक्स उठाउन निरन्तरता दिएको थियो। मेरो समयमा पनि रोहिणीको बाटोलाई म्यास्टिक लगाएको थियो। सड़क जीटीएको सब्जेक्ट हुनाले मैले पनि रोहिणीको सड़कलाई मर्मती गर्न साथै सड़कको स्वस्थ गुणस्तर राख्न टोल ट्याक्स उठाउने प्रक्रियालाई निरन्तरता दिए। उहाँले रोहिणी रोड विषयमा अझ भन्नुभयो, 1 जुनदेखि रोहिणी टोल गेटमा ट्याक्स उठाउन बन्द हुनेछ। म सांसद राजु विष्ट अनि बंगाल सरकारलाई अपील गर्छु कि जीटीएमा त्यसै पनि 400 करोड जति राज्यबाट पाउनुपर्ने बाँकी छ र अहिलेको जीटीएको बजेटले सड़क मर्मती गर्न पर्ने रकम यथेष्ट नहुन सक्छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: माउन्ट एभरेस्टबाट उत्रने क्रममा दुई भारतीय पर्वतारोहीहरू अरुण कुमार तिवारी अनि सन्दीप अरेको मृत्यु भएको छ। नेपाल पर्यटन विभागले बताए अनुसार यी पर्वतारोही विश्वको सबैभन्दा अग्लो पर्वत शिखरमाथि विजय प्राप्त गरेपछि तल उत्रने समय बिमार भएका थिए। उनीहरूलाई बचाउन हरसम्भव प्रयास गरिए पनि सफल हुन सकेन। यो सिजन एभरेस्टमा यो चौथो मृत्यु हो। यसअघि तीन नेपाली पर्वतारोही अनि गाइडको मृत्यु भइसकेको छ। इन्डियन गोर्खा जनशक्ति फ्रन्टको केन्द्रीय संयोजक अजय एडवर्स मातृशोकमा पर्नु भएको छ। उहाँकी आमा सिसिलिया एडवर्सको हिज साँझ निधन भएको छ। उहाँ गत केही समयदेखि बिमारी अवस्थामा थिइन् भने सिलगढीमा उपचाराधीन अवस्थामा रहेकी थिइन्। उहाँको निधनमा जीटीए प्रमुख कार्यपाल अनित थापाले इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्सको निजी वासस्थान पुगेर एडवर्सकी आमाको निधनप्रति शोक समवेदना व्यक्त गर्दै अजय एडवर्ससँग यस दुःखको घडीमा मा रहेको र समवेदना प्रकट गर्नुभएको छ। त्यसरी नै गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्सको आमाको निधनमा उहाँको वासस्थानमा पुगेर गहिरो शोक समवेदना प्रकट गर्नुभएको छ। गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष विमल गुरुङ 27 मईको दिन मिरिक आउने हुनुभएको छ। विधानसभा चुनावमा भाजपासित गठबन्धनमा रहेको दल गोजामुमुले चुनाव परिणामपछि संगठन विस्तारलाई विशेष प्राथमिकता दिँदै आएको छ। उक्त दिन मिरिकको व्यवसायी भवनमा एक सभाको आयोजन गरिनेछ, जसलाई मोर्चा अध्यक्षले सम्बोधन गर्ने भनेको छ। आज मिरिकको पार्टी कार्यालयमा एक प्रेस भेलाको आयोजन गर्दै गोर्खा जनमुक्ति युवा मोर्चाका संयोजक योगेश गोलेले श्री गुरुङको आगमन जानकारी दिनुभएको छ। उहाँले गत विधानसभामा भाजपा उम्मेद्वार सोनाम लामालाई विपुल मतदान गरी विजय बनाएकोमा मोर्चा अध्यक्षले मतदाताहरूप्रति कृतज्ञता प्रकट गर्नुहुने बताउनु भएको छ। यसका साथै पार्टीको आगामी रणनीति बारे पनि चर्चा हुन सक्ने जानकारी गराएको छ। पश्चिम बंगालमा मई महिनाको प्रचण्ड गर्मीबाट मानिसहरू हैरान भएका छन्। राजधानी कोलकाता समेत दक्षिण बंगालका केही भागहरूमा आर्द्रता अनि चर्को घामले गर्दा जनजीवन प्रभावित भइरहेको छ। यस स्थितिमा मानिसहरूले वर्षाको प्रतीक्षा गरिरहेका छन्। तर मौसम विभागले हाल कोलकाताले राहत पाउने सम्भावना नरहेको बताएको छ। अलिपुर मौसम विभाग अनुसार कोलकातामा अहिले घरी हुण्डरी वा व्यापक वर्षा हुने सम्भावना छैन। बीचबीचमा एक दुईवटा स्थानमा सामान्य वर्षा भए पनि यसबाट तापमान वात्तै घट्ने आशा छैन। यद्यपि दक्षिण बंगालका केही जिल्लाहरूमा आजदेखि मेघगर्जनसितै वर्षा हुने सम्भावना व्यक्त गरेको छ। पश्चिम मेदिनीपुर, झारग्राम, पुरुलिया, बाँकुरा, पूर्व वर्धमान, पश्चिम वर्धमान, वीरभूम, मुर्शिदाबाद अनि नदियामा वर्षासितै हुरी बतास आउने चेतावनी जारी गरेको छ। मौसम विभागले उत्तर बंगालमा भारी वर्षाको सिलसिला यथावत रहने अनुमान व्यक्त गरेको छ। मौसम वैज्ञानिकहरू अनुसार उत्तर प्रदेशदेखि मणिपुरसम्म एक पूर्व पश्चिम अक्षरेखा विकसित भएको छ, जुन बिहार, गंगा तटीय पश्चिम बंगालका उत्तरी भाग अनि उत्तर बंगलादेश भएर गुज्रिरहेको छ। गंगा तटीय पश्चिम बंगाल अनि बंगलादेशदेखि माथि विकसित चक्रवाती परिसञ्चरण अब दक्षिण बंगलादेशतर्फ गइरहेको छ। यसको प्रभावले बंगालको खाड़ीबाट प्रचुर मात्रामा जलवाष्प स्थलीय क्षेत्रमा प्रवेश गरिरहेको छ। यसैकारण उत्तर बंगाल र दक्षिण बंगालका केही भागहरूमा वर्षा अनि हुण्डरीको निम्ति अनुकूल परिस्थिति सृजित भएको छ। आज बिहान सिलगढीको नौकाघाट क्षेत्रको महानन्दा पुल नजिकै झाडीमा एक अज्ञात युवकको शव भेटिएपछि क्षेत्रमा खैला बैल्या मच्यो। स्थानीयहरूले शव देखेर पुलिसलाई खबर गरिएपछि एनजीपी थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज तथा अस्पताल पठाएको छ। मृतक युवकको अझै पहिचान हुन सकेको छैन। स्थानीयवासीहरूले उक्त युवकलाई बाहिरबाट आएको हुन सक्ने आशंका गरेका छन्। प्रारम्भिक पुलिस अनुसन्धानमा युवकको शरीरमा कुनै स्पष्ट चोटपटकको निशान देखिएको छैन, यद्यपि निर्वस्त्र शव भेटेपछि घटना शंकास्पद बनेको छ। मिरिक महकुमा क्षेत्रका सुन्तला कृषकहरू तथा सरोकारीहरूलाई लिएर आज मिरिकस्थित भूतपूर्व सैनिक भवनमा एक जागरूकता कार्यक्रम सम्पन्न भयो। दार्जीलिङ अरेन्ज फार्मर्स प्रड्युसर्स अर्गनाइजेशन एवं अर्ग्यानिक फार्मर्स प्रड्युसर्स कम्पनी लिमिटेडको आयोजनामा सम्पन्न कार्यक्रममा विगत वर्ष दार्जीलिङमा उत्पादित मन्दारिन सुन्तलाले जीआईको मान्यता पाएकोमा वक्ताहरूले खुशी

0: दार्जिलिङ ओरेन्ज फार्मर्स प्रड्युसर्स अर्गनाइजेशनका चेयरम्यान मनोज सुब्बा अनि मिरिक पञ्चायत समितिका चेयरम्यान कैलाश खवासले मिरिकको इतिहासमा सुन्तलाले भौगोलिक संकेतको प्रमाणपत्र प्राप्त गर्नु ऐतिहासिक कार्य भएको र यसको निम्ति आफ्नो पक्षबाट हुने कार्यलाई सक्रियताका साथ अघि बढाउने विचार व्यक्त गर्नुभयो। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुई र घैयाबारी ग्राम पञ्चायत तीनका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पञ्चायत प्रधान उपप्रधान र पञ्चायत सदस्यहरू र पञ्चायत समिति सदस्यहरूलाई लिएर सभा घैयाबारी ग्राम पञ्चायतका दुईको चुनभट्टीस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट सुन्नुहोस्। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित उहाँको आवासमा भेट गर्नुभयो। पश्चिम बंगाल सरकारले राज्य प्रशासनमा ठूलो फेरबदल गर्दै 17 भारतीय प्रशासनिक सेवा आईएएस अधिकारीहरूको सर्वा गरेको छ। सरकारी निर्देश अनुसार आजदेखि खरसाङ नगरपालिकाको प्रशासनिक अभिभार खरसाङ महकुमा अधिकारीले लिनुभएको छ। खरसाङको रोहिणी रोडलाई पीडब्ल्यूडी विभागलाई हस्तान्तरण गरियोस् भनी जीटीए प्रमुख अनित थापाले माग गर्नुभएको छ र माउन्ट एभरेस्टबाट उत्रने क्रममा दुई भारतीय पर्वतारोहीहरू अरुण कुमार तिवारी अनि सन्दीप अरिको मृत्यु भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बेलुकी 7:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: त यस केन्द्रको प्रादेशिक समाचारको प्रसारणपछि आकाशवाणी खरसाङ अब प्रस्तुत गर्न लागिरहेछ कार्यक्रम लोक लहरी, जसमा आज यहाँहरूलाई सुनाउनेछौँ चन्द्रदीप वाइबाको आवाजमा केही लोकगीत। त्यसअघि सुन्नुहोस् यो छोटो सन्देश।
2: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: 2nd Mile विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

कार्यक्रमको प्रसारण आकाशवाणी खरसाङबाट भइरहेको छ र अब पालो भइरहेछ कार्यक्रम सुरसंगमको, जसमा आज सुन्नुहुनेछ विक्टर प्रधानको स्वरलाई।

त्यो तिनजना श्रोताहरूलाई सुनायौँ विक्टर प्रधानको आवाजलाई कार्यक्रम सुरसङ्गम अन्तर्गत। यो प्रसारण हो आकाशवाणी खरसाङको र अब यहाँहरूलाई सम्म प्रसारण गरी सुनाइरहेछौँ प्रथम आकाशवाणी दिल्ली केन्द्रको नेपाली अनि त्यसपछि आकाशवाणी कोलकाता केन्द्रको बङ्गलामा समाचार।

0: मुख्य समाचार। भारत साइप्रसले आतंकवाद विरूद्धमा संयुक्त कार्य समूह स्थापना गर्दै विभिन्न क्षेत्रसँग सम्बन्धित धेरै सम्झौता पत्रहरूमा गरे हस्ताक्षर। देशको सीमानालाई अझ अभेद्य बनाउने सरकारले स्मार्ट बोर्डर परियोजना शुरू गर्ने गृहमन्त्री अमित शाहले गर्नुभयो घोषणा। बढ़दो तापक्रमसँगै देशको विद्युत माग रेकर्डमा वृद्धि। सीबीआईले मोडल ट्विसा शर्माको संदिग्ध मृत्युको जाँच गर्ने। अनि एआईबाट निर्मित पहिलो चलचित्र कान्स फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शित। अब समाचार विस्तारमा। भारत र साइप्रसले आज आतंकवाद विरूद्धमा संयुक्त कार्य समूह स्थापना गर्दै विभिन्न क्षेत्रसँग सम्बन्धी धेरै सम्झौता पत्रहरूमा हस्ताक्षर गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडौलिससँग विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग सुदृढ पार्ने विषयमा छलफल गर्नुभयो। दुवै नेताहरूले बहुपक्षीय मञ्चहरूमा सहयोग सहित क्षेत्रीय र विश्वव्यापी महत्वका मुद्दाहरूबारे पनि छलफल गरे। प्रधानमन्त्री मोदीले संयुक्त वक्तव्यमा भारत र साइप्रस बीचको मित्रता बलियो मात्र नभई अग्रगामी पनि रहेको बताउनुभयो। उहाँले पछिल्लो दशकमा साइप्रसबाट भारतमा लगानी लगभग दोब्बर भएको उल्लेख गर्नुभयो। श्री मोदीले भारत युरोपेलीसँग स्वतन्त्र व्यापार सम्झौताले नयाँ अवसरहरू खोलिने र दुई देशहरू बीच विश्वास प्रगाढ बन्ने मन्तव्य प्रकट गर्दै भारत र साइप्रसले आगामी पाँच वर्षमा लगानी प्रवाह दोब्बर गर्ने लक्ष्य राखेको विषय साझा गर्नुभयो।
1: साइप्रस भारत के टॉप 10 इन्वेस्टर्स में से एक है। पिछले एक दशक में साइप्रस से भारत में निवेश लगभग डबल हुआ है। दोनों देशों के बीच ट्रस्ट बढ़ा है। भारत यूरोपियन यूनियन फ्री ट्रेड एग्रीमेंट से तमाम नई संभावनाएं बनी हैं। इसका लाभ उठाते हुए हम अगले पांच वर्षों में इस इन्वेस्टमेंट को फिर से डबल करने का लक्ष्य रख रहे हैं।
0: साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडौलिसले गत वर्ष दुई देशहरू बीचका द्विपक्षीय सम्बन्ध र युरोपेलीसँग अनि भारत बीचको सम्बन्धमा अभूतपूर्व प्रगति भएको विचार व्यक्त गर्नुभयो।
2: I feel exceptionally honored and privileged to be in Delhi for this state visit, and we stand together in marking another milestone in further strengthening the long-standing bonds between our two countries and in deepening and expanding our strategic cooperation.
0: साइप्रसका राष्ट्रपति भारतको चार दिने भ्रमणमा हुनुहुन्छ। भारत र साइप्रसले घनिष्ठतापूर्वक

लामो समयदेखि साझेदारी गर्दै आइरहेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सिमानालाई अझ अवैध बनाउन सरकारको स्मार्ट बोर्डर परियोजना शुरू गर्ने घोषणा गर्नुभएको छ। आज नयाँ दिल्लीमा सीमा सुरक्षा बल बीएसएफ को दीक्षान्त समारोहमा बोल्दै श्री शाहले परियोजनामा ड्रोन, राडार, क्यामेरा र अन्य प्राविधिक स्रोतहरू समावेश हुने बताउनुभयो। वहाँले स्मार्ट बोर्डर अवधारणा अन्तर्गत बीएसएफ को सुरक्षा प्रणालीमा प्रविधि एकीकृत गरेर आगामी एक वर्षभित्र अवैध सीमा सुरक्षा पूर्वाधार विकास गर्ने काम भइरहेको बताउनुभयो।

0: गृहमन्त्रीले बीएसएफ 1965 25 बटालियन र सीमित स्रोत साधनका साथ शुरू भएको जनाउँदै लगभग 2,70,000 कर्मचारीहरूको बलका साथ यो अब विश्वको सबैभन्दा ठूलो सीमा सुरक्षा बल बनेको छ भन्नुभयो। श्री शाहले सरकारले बीएसएफको क्षेत्राधिकार 15 किलोमिटरबाट 50 किलोमिटरसम्म विस्तार गरेको जानकारी दिँदै सरकारले घुसपैठलाई रोक्ने र देशबाट प्रत्येक घुसपैठकर्तालाई निष्कासन गर्ने निर्णय गरेको पनि बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि 1900 रोजगार मेलाको उपलक्ष्यमा भिडियो कन्फरेन्सको माध्यमबाट विभिन्न सरकारी विभाग र संगठनहरूमा 51,000 भन्दा ज्यादा युवाहरूलाई नियुक्ति पत्र प्रदान गर्नुहुनेछ। यो मेला देशभरिका 47 स्थानमा आयोजना भइरहेको छ। सरकारले विगत 4 दिनदेखि देशको विद्युत माग रेकर्ड वृद्धि भएको बताएको छ। देशका धेरै भागहरूमा ताप रकम निरन्तर बढ़िरहेको छ। हिजो दिउँसोको विद्युत मागले अघिल्ला सबै रेकर्ड तोड्दै 270.82 गिगावाट पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ। बुधबार यो 265 गिगावाट नागेको छ भने सोमबार र मंगलबार दिउँसोको विद्युत माग क्रमश 277 र 260 गिगावाट बनेको छ। दिउँसो र 2 बजेदेखि 4 बजेसम्म विद्युत माग उच्चतम हुन्छ। मन्त्रालयले माग अनुसार विद्युत आपूर्ति पूर्ण गर्न रूपमा तयार रहेको बताएको छ। मन्त्रालयले नागरिकहरूलाई कम खर्ची र विवेकपूर्ण रूपमा विद्युत प्रयोग गर्न आग्रह गरेको छ। केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले भोपालमा मडल ट्युसा शर्मा संदिग्ध मृत्युको जाँच गर्नेछ। ट्युसा शर्मालाई 12 मईमा आफ्नै घरमा मृत अवस्थामा भेटिएको थियो। प्रहरीले उनका पति समत सिंह र सासु बिरिबाला सिंहको विरूद्धमा दाइजो मृत्यु धारा अन्तर्गत मामला दर्ता गरेका छन्। यसैबीच उच्च न्यायालयले ट्युसा शर्माको मृतदेहलाई दोस्रो पटक पोस्टमार्टम गर्न आदेश दिएको छ। पोस्टमार्टम दिल्ली स्थित एम्सका चिकित्सकहरूद्वारा गरिनेछ। राष्ट्रिय महिला आयोगले यस सम्बन्धमा राज्य सरकारका मुख्य सचिव र डीजीपीलाई 7 दिनभित्रमा विस्तृत कार्यवाहीको रिपोर्ट मागेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूलाई सौहार्दपूर्ण भेट गर्नुभयो। श्री अधिकारीले रक्षा मन्त्री राजनाथ सिंहलाई पनि भेट्नुभयो। सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले पश्चिम बंगालका मुख्यमन्त्री समृद्ध राजनीतिक र विधायकी अनुभव भएको व्यक्ति हुन् भन्नुभयो। उहाँले श्री अधिकारीले पश्चिम बंगाललाई अझ उचाइमा पुर्याउने काम गर्नेछ भनी विश्वास पनि व्यक्त गर्नुभएको छ। कृत्रिम बुद्धिमत्ता एआईबाट बनेको नयाँ फिल्म हिजो कान्स फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन भयो। हिल क्राइन्स शीर्षकको यो 95 मिनटको फिल्म 15 जनाको टोलीले 24 दिनमा सृजना गरेको थियो। यो फिल्म लगभग $5,00,000 लागतमा निर्माण गरेको थियो। सान फ्रान्सिस्कोमा आधारित स्टार्टअप हिङ्स फ्लिङ एआईले बुधबार फिल्मको ट्रेलर रिलीज गर्यो। फिल्मको कथा देवता र राक्षसहरूमा आधारित छ। हिङ्स फिल्मका संस्थापक एलेक्स मसारोभोपले यो पहिलो एआई फिल्म भएको बताउनुभयो। यसले एआईले अब सम्पूर्ण फिल्मभरि चरित्र निरन्तरता विश्व सुसंगतता र कथानक कायम राख्न सक्छ भन्ने देखाउँछ।
1: आने वाले एक साथ

0: यदि जुन श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत र अब पालो भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। भारत र साइप्रसले आज आतंकवाद विरोधी नवप्रवर्तन र प्रविधि उच्च शिक्षा र अनुसन्धान र सांस्कृतिक सहयोगमा संयुक्त कार्य समूहको स्थापना सहित विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि 19 रोजगार मेलामा भिडियो कन्फरेन्सको माध्यमबाट विभिन्न सरकारी विभागहरू अनि सङ्गठनहरूमा 51,000 भन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र प्रदान गर्नुहुनेछ। केन्द्रीय गृह मन्त्री अमित शाहले देशको सिमानालाई अझ अभेद्य बनाउन सरकारले स्मार्ट बोर्डर परियोजना सुरु गर्ने बताउनु भएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित उहाँको आवासमा भेट गर्नुभयो अनि भारतका विदेशी मुद्रा भण्डार 15 मईमा 8 अरब अमेरिकी डलरदेखि घटेर 688 अरब अमेरिकी डलर भएको छ। सुनोस् समाचार विस्तारमा। भारत र साइप्रसले आज आतंकवाद विरोधी नवप्रवर्तन र प्रविधि उच्च शिक्षा र अनुसन्धान र सांस्कृतिक सहयोगमा संयुक्त कार्य समूहको स्थापना सहित विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू गरेको छ। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोलाइडसँग विविध क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने बारेमा छलफल गर्नुभयो। दुई नेताहरूले बहुपक्षीय मञ्चहरूमा सहयोगसहित क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाहरूमा पनि छलफल गर्नुभयो। उहाँले विगत एक दशकमा साइप्रसबाट भारतमा लगानी लगभग दोब्बर भएको बताउनुभयो। श्री मोदीले भन्नुभयो, भारत र साइप्रसले आगामी 5 वर्षमा फेरि एकपल्ट लगानी प्रवाह दोब्बर गर्ने लक्ष्य राखेका छन्।
2: यह स्ट्रेटेजिक पार्टनरशिप दोनों देशों के फाइनेंशियल और सर्विसेज हब को जोड़कर कॉमर्स के लिए कैपिटल अनलॉक करेगी और भारत के तेजी से बढ़ते शिपिंग और मैरिटाइम क्षेत्रों में नया निवेश लेकर आएगी। हम साइप्रस के साथ मिलकर गिफ्ट सिटी को एक ग्लोबल फाइनेंशियल और सर्विसेज हब बनाने के विजन को गति देंगे।
1: प्रधानमन्त्री नरेन्द्र मोदी अनि साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलाड्सले आज नयाँ दिल्लीमा विभिन्न विषयहरूमाथि व्यापक विचार विमर्श गरे। मुख्य रूपले व्यापार अनि निवेश, रक्षा, समुद्री सुरक्षा, वित्तीय सम्पर्क, प्रौद्योगिकी अनि नवाचार, मोबिलिटी, शिक्षा, संस्कृति तथा भारत अनि युरोपीय सङ्घबीच सम्पर्क सहयोग बढाउनेमाथि बातचित गरे। विदेश मन्त्रालयमा पश्चिमी मामिला सचिव सिबी जर्जले मिडियालाई जानकारी दिए अनुसार क्षेत्रीय अनि वैश्विक मुद्दाहरूमा पनि विचार विमर्श भयो। उहाँले भन्नुभयो, साइप्रसका राष्ट्रपतिको यात्रा विशेष रूपले महत्त्वपूर्ण छ किनभने युरोपीय सङ्घको परिषद साइप्रसको अध्यक्षता अवधि भइरहेको छ। साइप्रसले मुम्बईमा व्यापार कार्यालय खोल्ने घोषणा गरेको छ। श्री सिबी जर्जले बताउनु भए अनुसार साइप्रसका राष्ट्रपति साइप्रसमा हिन्दी फिल्मको सुटिङको घोषणा गरिएको अवसरमा पनि उपस्थित हुनुहुन्थ्यो। उहाँले मुम्बई आतंकी हमलामा मारिएका मानिसहरूलाई पनि श्रद्धाञ्जली अर्पित गर्नुभयो। श्री जर्जले भन्नुभयो, साइप्रस आतंकवाद विरुद्धको सङ्घर्षमा सदैव भारतको साथ रहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि 19 रोजगार मेलामा भिडियो कन्फरेन्सको माध्यमबाट विभिन्न सरकारी विभागहरू अनि सङ्गठनहरूमा 51,000 भन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र प्रदान गर्नुहुनेछ। श्री मोदीले यस अवसरमा सम्बोधन पनि गर्नुहुनेछ। यो रोजगार मेला देशमा 47 स्थानहरूमा आयोजित हुनेछ। देशको सबै भागबाट चयनित यी युवाहरूले रेल मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालय, वित्तीय सेवा विभाग, उच्च शिक्षा विभाग सहित भारत सरकारको विभिन्न मन्त्रालयहरू अनि विभागहरूमा कार्यभार सम्हाल्ने छन्।
3: यह रोजगार मेला रोजगार सृजन के प्रति प्रधानमंत्री की प्रतिबद्धता को पूरा करने की दिशा में एक महत्वपूर्ण कदम है। यह रोजगार मेला युवाओं को सशक्त बनाने और राष्ट्र निर्माण में उनकी भागीदारी सुनिश्चित करने के लिए उन्हें सार्थक अवसर प्रदान कर रहा है। देश भर में अब तक आयोजित 18 रोजगार मेलों के माध्यम से 12 लाख नियुक्ति पत्र जारी किए जा चुके हैं। यह 19वां रोजगार मेला देश भर में 47 स्थानों पर आयोजित किया जाएगा। इसमें देश के सभी हिस्सों से चयनित नव नियुक्त उम्मीदवार केंद्र सरकार के विभिन्न मंत्रालयों और विभाग विभागों में नियुक्त होंगे, जिसमें रेल मंत्रालय, गृह मंत्रालय, स्वास्थ्य एवं परिवार कल्याण मंत्रालय और उच्च शिक्षा विभाग सहित अन्य विभाग शामिल हैं। यह रोजगार मेला देश के विकास में युवाओं की भागीदारी को मजबूत करने की दिशा में एक और बड़ा कदम है। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सिमानालाई अझ अभेद्य बनाउन सरकारले स्मार्ट बोर्डर परियोजना सुरु गर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा सीमा सुरक्षा बलको दीक्षान्त समारोहमा बोल्नुहुँदै श्री शाहले यस परियोजनामा ड्रोन, राडार, क्यामेरा र अन्य प्राविधिक स्रोतहरू समावेश हुने बताउनुभयो। उहाँले भन्नुभयो, स्मार्ट बोर्डर अवधारणा अन्तर्गत बीएसएफको सुरक्षा प्रणालीमा प्रविधि एकीकृत गरेर एक वर्षभित्र अभेद्य सीमा सुरक्षा ढाँचा विकास गर्ने काम भइरहेको छ।
4: आने वाले एक साल के अंदर ही स्मार्ट बॉर्डर कंसेप्ट के साथ सीमा सुरक्षा बल की सुरक्षा में सभी प्रकार की तकनीक को लैस कर एक अभेद बॉर्डर की हम सुरक्षा की ग्रिड बनाने का काम आगे बढ़ रहा है और बहुत कम समय में गृह मंत्रालय, ड्रोन, रडार, आधुनिक कैमराज और बाकी सारी तकनीक के साथ एक स्मार्ट बॉर्डर के प्रोजेक्ट को लेकर देश के सामने आएगा।
1: विज्ञान अनि प्रौद्योगिकी राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, भारतको बढ्दो डेटा सेन्टर क्षेत्रले आर्टिफिसियल इन्टेलिजेन्स, स्मार्ट ग्रिड, नवीकरणीय ऊर्जा एकीकरण अनि उन्नत डिजिटल इन्फ्रास्ट्रक्चर सहित विभिन्न क्षेत्रहरूमा 1,00,000 इन्जिनियरिङ नोकरी सृजित हुन सक्नेछ। नयाँ दिल्लीमा अमेरिकन चेम्बर अफ कमर्स इन्डियाद्वारा आयोजित वार्षिक लिडरसिप समिटलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, भारतले डेटा अर्थव्यवस्थालाई एक रणनीतिक अवसरको रूपमा हेर्ने गरेको छ। राष्ट्रिय क्वान्टम मिसनको उदाहरण दिँदै डाक्टर सिंहले भन्नुभयो, भारतले कम समयमा आधाभन्दा अधिक लक्ष्य हासिल गरिसकेको छ। डाक्टर सिंहले भन्नुभयो, भारतको डेटा सेन्टर क्षमता 2030 1.5 GW बढेर 6.5 GW हुने अनुमान गरिएको छ। देशमा आज वरिष्ठ नागरिकहरूका लागि जीवन मोबाइल एप्लिकेसन सुरु गरिएको छ। यसको उद्देश्य वरिष्ठ नागरिकहरूका लागि सहायता प्रणालीहरूलाई मजबुत गर्नु हो। केन्द्रीय सामाजिक न्याय अनि आधिकारिता मन्त्री डाक्टर वीरेन्द्र कुमारले नयाँ दिल्लीमा यस एपको शुभारम्भ गर्नुभयो। जीवन एपले सरकारी कल्याणकारी योजनाहरूको जानकारी, आपतकालीन सहायता अनि वरिष्ठ नागरिक आवासको जानकारी उपलब्ध गराउँदछ। भारतीय सेनाले रसद अनि आपूर्ति प्रबन्धन सुव्यवस्थित गर्नका लागि एकीकृत एप्लिकेसन क्यू फोर्सको शुभारम्भ गरेको छ। सेनाले सोसल मिडिया पोस्टमा भनेको छ, यो एप्लिकेसन धेरै लजिस्टिक अनि इन्भेन्ट्री प्लेटफर्मलाई एकीकृत गरी आपूर्ति श्रृङ्खला अनि परिवहन प्रबन्धनलाई मजबुत गर्नेछ। यसले विभिन्न प्रचालन क्षेत्रहरूमा काममा तेजी आउनेछ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित उहाँको आवासमा भेट गर्नुभयो। यो भेट राज्यको आगामी मन्त्रीमण्डल विस्तार अनि राजनीतिक स्थितिमाथि चर्चाको लागि खुबै महत्त्वपूर्ण मानिएको छ। यस भेट अवधि दुई नेताहरूबीच राज्यको क्याबिनेट विस्तारलाई लिएर अन्तिम मोहर लगाउनेमाथि चर्चा भयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नुभयो। साथै श्री अधिकारीले रक्षा मन्त्री राजनाथ सिंहसँग पनि भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री सिंहले पश्चिम बङ्गालका मुख्यमन्त्री समृद्ध राजनीतिक र विधायिका अनुभव भएको व्यक्ति रहेको बताउनुभयो। भारतका विदेशी मुद्रा भण्डार 15 मईमा 8 अरब अमेरिकी डलरदेखि घटेर 688 अरब अमेरिकी डलर भएको

छ। भारतीय रिजर्व ब्याङ्क अनुसार विदेशी मुद्रा परिसम्पत्तिहरू यस सप्ताह 6.4 अरब अमेरिकी डलरदेखि घटेर 546 अरब अमेरिकी डलर भएको छ। स्वर्ण भण्डार 1.5 अरब अमेरिकी डलरदेखि कम भएर 119 अरब अमेरिकी डलरमा पुगेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। भारत र साइप्रसले आज आतंकवाद विरोधी नवप्रवर्तन र प्रविधि उच्च शिक्षा र अनुसन्धान सांस्कृतिक सहयोगमा संयुक्त कार्य समूहको स्थापना सहित विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि 19 रोजगार मेलामा भिडियो कन्फरेन्सको माध्यमबाट विभिन्न सरकारी विभागहरू अनि संगठनहरूमा 51,000 भन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र प्रदान गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सिमानालाई अझ अवैध बनाउन सरकारले स्मार्ट बोर्डर परियोजना सुरु गर्ने बताउनुभयो। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित उहाँको आवासमा भेट गर्नुभयो अनि भारतका विदेशी मुद्रा भण्डार 15 मईमा 8 अरब अमेरिकी डलरदेखि घटेर 688 अरब अमेरिकी डलर भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। समाचार लिएर बिहानीको 7 बजेर 5 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा। समय यसबेला रात्रिको 8 बजिरहेछ र अब श्रोताहरू समक्ष प्रस्तुत गर्नको निम्ति लिएर आएका छौं कार्यक्रम युवावाणी कोशेली मैले मन पराएका गीतहरू।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। भन्छन् जब शब्दहरू असफल हुन्छ तब सङ्गीत बोल्छ, तर जब सङ्गीतले कब्जा जमाउँछ तपाईँको खुट्टा स्थिर रहन सक्दैन। हाम्रो जीवनको सबै चिन्तालाई पछाडि छोड्ने र लयलाई पूर्ण नियन्त्रणमा लिन दिने समय हो। यो नृत्य मैदानमा बोलाउने आह्वान हो र सम्झाउने कुरा हो कि तपाईँ को हुनुहुन्छ वा तपाईँ कहाँबाट हुनुहुन्छ भन्ने कुराले फरक पर्दैन। जब ढोल बज्छ तपाई नाच्नु पर्छ। सुनिधि चौहानको आवाजमा संगीत रहेको छ सलीम सुलेमान, शब्द जयदीप साहानी अनि पीयूष मिश्रा।

भनिन्छ कि जीवनले हामीलाई ग्यारेन्टी दिँदैन, यसले हामीलाई अवसरहरू मात्र दिन्छ। तर हामी त्यो अवसरलाई के गर्छौ त्यसले हामी को हौ भनेर परिभाषित गर्छ। हरेक थुनको एउटा कथा हुन्छ र हरेक गीतको एउटा आत्मा हुन्छ। तर जब कुनै सुन्दर गीत नृत्यको लयमा मिल्छ तब जादु हुन्छ। नृत्य भनेको केवल तपाईँको खुट्टा नचाउनु मात्र होइन, यो आत्माको भाषा हो। यसले गीतभित्र लुकेको अदृश्य भावनाहरूलाई लिन्छ र हाम्रो आँखा अगाडि जीवन्त बनाउँछ। त्यसो भए आफ्नो मुटुलाई यो गीतको तालमेलसँग मिलाउनुहोस्। गीत कथा र चालको सुन्दर मिश्रणको साक्षी बन्नुहोस्। सुनिधि चौहान अनि लव जान्जुवाको आवाजमा, संगीत रहेको छ सलीम सुलेमान, शब्द जयदीप साहनी।

जब हामी यस पुस्ताको उत्कृष्ट युवा गानको बारेमा कुरा गर्छौ, एउटा ट्र्याक जसले तुरन्तै पापा मम्मीदेखि लिएर युवाहरूसम्मलाई नृत्य फ्लोरमा लैजान्छ हो म प्रतिष्ठ चलचित्र ये जवानी हे दिवानी को ट्र्याक दिल्ली वाली गर्लफ्रेन्ड को बारेमा कुरा गर्दैछु। यो गीत युवा अवस्थाको उत्सव हो, पीछाको रोमान्स, आकर्षणको नाटक र त्यो आकर्षण हो जसले तपाईलाई बाँकी संसार बिर्साउँछ। अरिजित सिंह अनि सुनिधि चौहानको आवाजमा संगीत रहेको छ प्रीतम शब्द कुमार।

हजुरहरूले सुनिरहनु भएको छ आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवावाणी अन्तर्गत कोसेली मैले मन पराएका गीतहरू। म सञ्चालिका दीक्षाको साथमा म तपाईँलाई एउटा छोटो प्रश्न सोध्न चाहन्छु। के तपाईँले कहिले यस्तो बिहान अनुभव गर्नुभएको छ जहाँ तपाईँको अलार्म बजिरहेको छ, तपाईँका लक्ष्यहरू पर्खिरहेका छन्, तर सम्पूर्ण ब्रह्माण्डमा तपाईँको मनपर्ने ठाउँ त्यो न्यानो कम्बलमा छ। हामी सबै यहाँ पुगेका छौँ। यो जीवनको त्यो क्लासिक चरण हो जहाँ हामी प्राविधिक रूपमा हुर्केका छौँ, तर हाम्रो भित्री बच्चाले जिम्मेवारी लिन जिद्दीपूर्वक अस्वीकार गरिरहेको छ। यदि तपाईँ आफ्नै क्षितिज खोज्दै हुनुहुन्छ भने यो सङ्गीतलाई तपाईँको पहिलो पाइलाको मार्गदर्शन गर्न दिनुहोस्। शङ्कर महादेवनको आवाजमा सङ्गीत रहेको छ शङ्कर ईशान लय, शब्द जावेद अख्तर।

र अर्को अंकमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गराउने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म दीक्षा मंगरातीलाई दिनुहोस् विदा। हवस् त नमस्ते।

0: कार्यक्रमको प्रसारण आकाशवाणीको खरसाङ केन्द्रबाट भइरहेको छ र समय यस बेला रात्रिको 8:30 भइरहेको छ र अब लिएर उपस्थित भइसकेका छौँ कार्यक्रम चर्चा चौधरी।
1: आज हामीसित हुनुहुन्छ डाक्टर जीएस योन्जन, गम्भीर सिंह योन्जन। उहाँ एकजना प्रतिष्ठित बोटानिस्ट, एजुकेसनिस्ट, इन्भाइरोमेन्टलिस्ट, पब्लिक एजुकेटर र सोसल वर्कर हुनुहुन्छ। उहाँले पर्यावरणको क्षेत्रमा धेरै काम गर्नुभएको छ, विशेष गरी हिमालयन फ्युना एन्ड फ्लोरा
2: एन्ड फाउना
1: इन्भाइरोमेन्टमा। अनि उहाँले अहिलेसम्म बोटनीको क्षेत्रमा र पर्यावरणको क्षेत्रमा 7 पुस्तक पनि लेख्नुभएको छ र स्वयं एउटा शिक्षाविद हुनुको नाताले प्लस हाम्रो गोर्खा नेपाली समाजको निम्ति भनौँ या समाजबाट सुदूर सिङ्गेमा 1939 17 नवम्बरको दिन जन्मिनु भएको र एक प्रकारले भनौँ भने देशको स्वतन्त्रता भन्दा अगाडि उहाँको जन्म भएको हो र हामी अनुभव गर्न सक्छौँ कि त्यस्ता शिक्षाको अवस्था, यातायातको अवस्था कति कठिन थियो होला र सिङ्गे कालिम्पोङदेखि कति सुदूर क्षेत्र थियो होला। यस्तो दुर्गम क्षेत्रबाट पनि उहाँले बोटनीको क्षेत्रमा अध्ययन गरेर स्नातक, स्नातकोत्तर, विद्यावारिद, पिएचडीसम्म प्राप्त गर्नु तथा बोटनीको शिक्षकको रूपमा कार्यभार सम्हाल्नु, पछि कालिम्पोङ कलेजको प्रधानाचार्यको पदभार पनि सम्हाल्नु र यस्तो एकजना गौरवशाली व्यक्तित्व आज हामीसित हुनुहुन्छ चर्चा चौतारी कार्यक्रममा र म अशोक चौरसिया आकाशवाणीको तर्फबाट तपाईँलाई स्वागत र नमस्कार।
2: नमस्कार
1: ज्योसुञ्जन सर, यस वर्ष 2026 पद्मश्री पुरस्कार भारत सरकारले घोषणा गर्यो र 25 जनवरीको दिन स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मूले तपाईँको नामको पनि स्वीकृति दिनुभयो र यसपालि जम्मा 131 जनाले पद्म पुरस्कारहरू प्राप्त गरे, जसमा 5 जनाले पद्म विभूषण, 13 जनाले पद्म भूषण र 113 जनाले पद्मश्री प्राप्त गरे। 140 करोड आबादी भएको देशमा 113 पद्मश्री पुरस्कार प्राप्त गर्नेहरू मध्ये तपाईँको पनि एउटा नाम र यसलाई तपाईँको नाम पद्म पुरस्कारको निम्ति घोषणा गर्दा तपाईँलाई कस्तो अनुभूति भयो?
2: बहुत धन्यवाद अशोक चौरसिया भाइ। सर्वप्रथम तपाईँहरू खरसाङ केन्द्रको तर्फबाट यति टाढोबाट यहाँ आइकन जुन प्रकारले मलाई यो खालको अन्तर्वार्ता लिइरहनु भएको छ, यसको लागि म एकदमै धन्यवादी छु। म तपाईँहरूलाई मेरो तर्फबाट स्वागत अभिनन्दन प्रकट गर्दछु। त मलाई लाग्छ यसपालि भारत सरकारले जुन प्रकारले मलाई पद्मश्री अवार्ड प्रदान गरेर चाहिँ मलाई सम्मान गरे अनि मैले जति पनि कन्ट्रिब्युसन्स यो हिल एरियाको सार्वभौमिक विकासको निम्ति पर्यावरण मात्र होइन, शैक्षिक क्षेत्र मात्र होइन, अरू रिसर्च क्षेत्रमा पनि अनि जनसाधारणलाई पनि जुन स्थितिमा उनीहरू रहेका छन् त्यो स्थिति धेरै उभ्याउने जुन चाहिँ प्रक्रिया छ, त त्यस क्षेत्रमा पनि मैले जुन प्रकारको कन्ट्रिब्युसन आजभन्दा 40-50 वर्षदेखि गर्दै आएको थिएँ, त यो जम्मै कामहरूलाई चाहिँ आज गभर्मेन्ट अफ इन्डियाले चाहिँ यो चाहिँ सही दिशामा भएको काम रहेछ, यो राम्रो काम भएको रहेछ, यो चाहिँ साँच्चै नै एउटा नयाँ भारत निर्माणप्रति चाहिँ डाक्टर यञ्जनले यो दार्जिलिङ इलाकालाई लिएर चाहिँ एउटा नयाँ कदमहरू उहाँले कदमको रूपमा चाहिँ उहाँले ठोस काम गर्नुभएको रहेछ भनेर जुन चाहिँ रेकग्निसन मलाई आज दिनुभयो गभर्मेन्ट अफ इन्डियाले, र त्यसको निम्ति म गभर्मेन्ट इन्डियाप्रति चाहिँ मेरो आफ्नो हार्दिक मेरो धन्यवाद अनि ग्रेटफुलनेस म यहाँ प्रकट गर्न चाहन्छु।
1: डाक्टर योन्जन सर, तपाईँले अघि भन्नुभयो सिन्जे जस्तो एउटा सुदूर रिमोट इलाकामा तपाईँको जन्म भयो अनि स्वतन्त्रताभन्दा अगाडि, र तपाईँले बोटनीमा अध्ययन गर्ने चासो चाहिँ कसरी जागृत भयो?
2: त यस्तो भयो, यो खुबै राम्रो प्रश्न तपाईँले मलाई गर्नुभयो। त यो प्रश्न अघिबाट पनि अघि मलाई थुप्रै मेरा छात्रहरूले पनि भयो, साथीहरूले पनि मलाई सोधे कि डाक्टर एनजीव तपाईँले यो उद्भिद विज्ञानमा चाहिँ कसरी चासो राख्नुभयो भनेर। त मलाई स्थानीय उमेरदेखि चाहिँ अब हामी उहाँ गाउँ बस्तीमा जन्मेको व्यक्ति र अब त्यति बेला 1939-40 सालको जुन चाहिँ गाउँ बस्तीको सिनेरियो थियो, त्यो सिनेरियो चाहिँ कस्तो थियो भनेदेखि चाहिँ चारैतिर जङ्गलै जङ्गल, अनि हामी अब खेतीपाती गर्थ्यौँ। मेरो बाबा आमाले खेतीपाती गर्नुहुन्थ्यो, पुरै गाउँलेहरूले खेतीपाती गर्थे, तर जङ्गलमाथि नै हामी एकदमै निर्भर गर्थ्यौँ। दाउरा पनि जङ्गलबाटै पाउँथ्यौँ, घाँस पात पनि जङ्गलबाटै, अनि जङ्गलमा यति थुप्रो फलफुल उद्भिदहरू पाउँथे, खाने खालको उद्भिदहरू पनि पाउँथे अनि पाइन्थ्यो। अनि हामीले बेला बेलामा चाहिँ जस्तो कि अब यो के भन्छ वन तरुल भयो, त्यस्तै प्रकारले थुप्रो किसिमको तरुलहरू वनमा पाइन्छ, थुप्रो किसिमको सागपात पनि पाइन्छ, औषधमूलक झारपातहरू पनि पाइन्छ। र त्यति बेला के थियो भने चाहिँ गाउँको सिनेरियो चाहिँ कुनै हस्पिटल त्यहाँ थिएन, अनि कालिम्पोङ एउटा सहर जानु पर्दाखेरि पुरै दिन लाग्थ्यो। कालि सिन्जीदेखि हिँडेर कालिम्पोङ आउँदा कम्तीको पनि 6 घन्टा समय लाग्थ्यो, फेरि फर्किँदा अर्को 6 घन्टा, 12 घन्टा समय बिताएर त्यहाँको गाउँलेहरू कालिम्पोङ आउँथे सौदापात गर्नको निम्ति। र त्यस्तो खालको स्थिति त्यति बेला थियो, कुनै अस्पताल थिएन, कुनै डक्टर थिएन, अनि गाईबस्तु पालिन्थ्यो दुध दही घिउको निम्ति, तर गाईबस्तु कुनै पनि उपचार नपाएका नै गाईबस्तुहरू पनि मर्ने गर्थे, हजारौँ सङ्ख्यामा गाईबस्तुहरू मर्ने गर्थे। त्यति बेला भेटेरी सर्भिस भन्ने जुन चाहिँ पशुपालनमा जुन चाहिँ एउटा भेटेरी डक्टर हुन्छ, एउटा भेटेरी जुन चाहिँ चिकित्सालय हुन्छ, त्यसको त कुनै नाम निशान नै त्यहाँ थिएन। र त्यस्तो अवस्थामा हामी हुर्केको, अनि हामी चाहिँ प्राकृतिक वातावरणमा हुर्केको हुनाले त्यो वातावरणलाई भनिन्छ एकदमै 100% प्राकृतिक वातावरण। बिहानै उठ्दाखेरि चराको चिरुङ्गी कराएको हामी सुन्थ्यौँ, चराहरूले गीत गाएको हामी सुन्थ्यौँ, राति फेरि स्याल कराएको हो कि या त ती छेवैको वनमा चाहिँ वन जङ्गलभित्र चाहिँ बाघ पो कराएको हो कि मृगले खोकेको पो हो कि, यस्तै नाना प्रकारको खोलाको आवाज पो हो कि ती मनतिर बगिरहेको, र त्यसले गर्दा प्रकृति नै प्रकृतिको आवाज यति थुप्रो मात्रामा हामीले सुन्ने गर्थ्यौँ, र त्यसले चाहिँ एउटा यति भयङ्कर गहिरो एउटा छाप चाहिँ हाम्रो मनमा बस्ने गर्थ्यो। अनि मलाई पनि बस्ने मलाई पनि त्यसै त्यही मेरो बालकालदेखि नै प्रकृतिमै जन्मेको, प्रकृतिकै बिचमा जन्मेको हुनाले, प्रकृतिसँगै म हुर्केको हुनाले, अनि वरिपरि प्रकृतिकै हरियाली भरिभराउ हुनाले चाहिँ मेरो एउटा स्वभावकै हो, मलाई यो वनस्पति विज्ञानमा चाहिँ मेरो चासो बढ्दै गएको। अनि पछि जब म समालबुङ एउटा प्राइमेरी स्कुल मैले 4th क्लास मैले पास गरेँ, त्यसपछि म एसयुएम इन्स्टिट्युसन मैले भर्ना लिएँ क्लास 5 अनि एसयुएमबाट 1957 सालमा चाहिँ एउटा प्रथम ब्याचको रूपमा स्कुल फाइनल एक्जाम मैले पास गर्न सकेँ। अनि त्यसपछि मलाई फेरि यो बोटनी नै उद्भिद विज्ञान नै पढ्ने चासो भएको हुनाले चाहिँ म दार्जिलिङ सरकारी कलेज गएर इन्टिग्रेटेड साइन्समा म भर्ती लिएँ, अनि इन्टिग्रेटेड साइन्समा भर्ती हुने चाहिँ सम्पूर्ण कालिम्पोङ सब डिभिजनबाट चाहिँ फर्स्ट व्यक्ति म साइन्स पढ्ने, दार्जिलिङ सरकारी कलेजमा गएर साइन्समा भर्ती लिने। त्यति बेला यो हिल एरियामा कुनै कलेजहरू थिएन, खालि दार्जिलिङ सरकारी कलेज थियो एउटा, अनि एउटा सेन्ट जोसेफ कलेज थियो, कालिम्पोङ कुनै कलेज थिएन, खरसाङमा पनि थिएन, अहिले त जम्मा 14 कलेज भइसकेको थियो। त्यति बेला खालि 2 कलेज मात्रै थियो हिल एरियामा, खालि एउटा सेन्ट जोसेफ कलेज, एउटा दार्जिलिङ सरकारी कलेज। अनि दार्जिलिङ सरकारी कलेजमा गएर म आइसीमा भर्ती गरेँ, भर्ती लिएँ, अनि त्यसमा मैले यो उद्भिद विज्ञान नै एउटा थुप्रै अरू अरू विषयहरूमध्ये यो विषय पनि मैले लिएँ। जब उद्भिद विज्ञानमा मैले अब फर्स्ट चेप्टरमा मैले पास गरेँ, पास गरेर मैले अन्त फेरि बिएससी पढ्ने मेरो इच्छा भयो, अनि मेरो घरका आमा बाउले पनि भन्नु पऱ्यो, मेरो दाजुहरूले पनि दिदीहरूले पनि, तँ अब यो बस्ती बस्ती जस्तो ठाउँबाट तिमी गएको र भाइ तिमीले चाहिँ अझै उच्च शिक्षापट्टि चाहिँ जानुपर्छ, किन हाम्रो जातिमा चाहिँ उच्च शिक्षा अध्ययन गर्ने, उच्च शिक्षाको डिग्रीहरू प्राप्त गर्ने कोही पनि छैनन्,

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला रात्रिको 10:30 भइरहेको छ र यसको साथै अब समाप्त हुँदछ आजको हाम्रो अधिवेशन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू। एफएम 103.5 MHz भोलि बिहान 6:22 जाँदा बिहानी अधिवेशनको साथमा फेरि उपस्थित हुने नै छौं। तबसम्मलाई

को 10:30 भइरहेको छ र यसको साथै अब समाप्त हुँदछ आजको हाम्रो अधिवेशन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू। एफएम 103.5 मेगाहर्जमा भोलि बिहान 6:22 जाँदा बिहानी अधिवेशनको साथमा फेरि उपस्थित हुने नै छौँ। तबसम्मलाई